शुभ प्रभात अनि सप्रेम नमस्ते तमाम श्रोतावृन्दमा हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेछौं एफएम 103.5 मेगाहर्जको तरंगमा साथै दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि हामीलाई सुन्दै हुनुहुन्छ। आज हो आइतबार, विक्रम सम्वत 2083 24 गते जेठ, तदनुसार सन 2026 7 तारीख जुन। समय अहिले ठीक बिहानीको 6:26 भइरहेछ श्रोता। त यसको साथै आजको बिहानी अधिवेशनको साथमा उपस्थित छु म उद्घोषिका अनुपमा। आकाशवाणी खरसाङ सुनिरहनु भएका तमाम श्रोताहरूमा हार्दिक न्यानो अभिवादन टक्राउँदछु।

ईश्वरको निरन्तर चिन्तन र मननद्वारा मनलाई सांसारिक इच्छाहरूदेखि विमुख पार्न सकिन्छ अथवा विमुख राख्न सकिन्छ। नमस्कार आदरणीय श्रोता, आकाशवाणी खरसाङको बिहानीको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना लिएर उपस्थित भइसकेका छौँ। यस बिहानीमा अर्चना कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुहुने तमाम श्रोताहरूमा न्यानो स्वागत अनि अभिवादन जनाउन चाहन्छौँ।

0: आदरणीय श्रोता, आजको यस आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा श्रोताले सुन्नुहुनेछ पारिवारिक एकता औ प्रेमवाद विषयमा एक आध्यात्मिक चिन्तन, जुन आध्यात्मिक चिन्तनलाई प्रस्तुत गर्न हेतु आज हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ दार्जिलिङ बिजनबारी निवासी जित नारायण छेत्रीज्यू। त श्रोता, अबको क्रममा सुनौ उहाँको प्रस्तुति।
1: समग्र श्रोतावर्गलाई हार्दिक स्वागत अभिवादन गर्दछु। आजको विषय पारिवारिक एकता और प्रेमवाद। पृथ्वीको आफ्नो परिवार छन्, ती सागर समुद्र पर्वतहरू वन जङ्गल साथै नवग्रह र आकाश गङ्गाहरू पृथ्वीको परिवार हुन्, जसको प्रेमभाव अटल अखण्ड रूपले रहेको छ। त्यसैले हामी यहाँ जीवित रहन पाएका छौँ। नौ ग्रहको प्रेमाकर्षण र सिद्धान्त अटल नभएको भए पृथ्वी खतरामा पर्ने थियो। पारस्परिक आकर्षण शक्तिलाई योग पुरुष तत्त्वज्ञानीहरूले प्रेमवादी सम्बन्ध वा प्रेम आकर्षण हो भनेका छन्। एउटा धूमकेतुको टुक्रा आकाशमा उडिरहेको देख्दा पृथ्वी मात्राहीमा मचिन्छ। धूमकेतुको प्रेम आकर्षणबाट बिछोडिएको एउटा टुक्रा विश्वको लागि खतरा हुन्छ। उसो त तत्त्वदर्शी गुरुहरू र ऋषि महर्षिहरूले आदिकालमा नै अनुभवद्वारा सूचित गरिसकेका छन्। प्रेम बिना कुनै वस्तुको महत्व र अस्तित्व बुझ्नु र राख्न सकिँदैन। धरती र आकाशको पनि प्रेमवादी सम्बन्ध नरहेको भए कुनै पनि समय खतरा स्थिति आउनेछ। दृश्य जगत अदृश्य जगत कुनै पनि प्रेमवादी सम्बन्धहरू रहने हुनाले सन्तुलन बनिरहेको हुन्छ। त्यस्तो सन्तुलन शक्ति नभए

मानव प्राणी प्राकृतिक अनि डावाडोल बनिन पनि सक्छ। सन्तुलन बनाइराख्ने सामर्थ्यलाई प्रेम आकर्षण भन्ने नाम दिएका छन्। यही सन्तुलित पृथ्वीको प्रेम नौ ग्रह र असंख्य नक्षत्र गंगाको सम्मिलित स्वरूप हो। परिवारवाद वा परिवारको सदस्यता र अनुशासनको नमूना हो पारिवारिक एकता और प्रेमवाद। पारिवारिक एकताको विषय सुन्नमा सरल छ तर यसको मौलिक व्यवहार भने अलगै छ। व्यवहारिक रूपमा प्रेम भाव सद्भाव र सेवामूलक दायित्वहरूले कुनै पनि परिवारको सञ्चालन भएको हुन्छ। जसरी सिलिङमा पंखा घुमिरहेको छ तर धुरी स्थिर हुन्छ, धुरी पनि घुम्न थाल्यो भने पंखाले खतरा सिर्जना गर्न सक्छ। यसरी नै कुनै पनि मानव प्राणी पशु पक्षी प्रकृति नक्षत्र मण्डलमा प्रेम र एकताको धुरी स्थिर रहिरहनु पर्छ। यसलाई परिवार भनिन्छ। परिवार प्रेम मानवता धर्म सहयोगिता एक अर्काको सहयोगी अहिंसावादी सोच र प्रेमको नाताद्वारा बनिएको एउटा शिष्टाचार हो। यस्ता शिष्टाचारलाई व्यवहारिक रूपमा उतार्ने परिवार भनिन्छ। यी शिष्टाचारहरू भित्र एकताको सूत्रले अदृश्य रूपमा काम गर्छ। एकता भङ्ग हुन नदिई परिवारको सञ्चालन गर्ने धुरी सन्तुलित बनाइराख्न शिष्टाचारले थामिरहेको हुन्छ। यही शिष्टाचार पारिवारिक एकताको धुरी हो भनेर मान्नु र जान्नु आवश्यक छ। तपाईँहरूले कमिलाको तातीलाई देख्नु भएकै छ। ती सूक्ष्म प्राणी कमिलाहरूको परिवारमा एकता र प्रेम कति असाध्य छ। करोडौं कमिलाहरू एकै झुण्डमा रहेर काम गर्छन्। त्यहाँ कुनै वैमनस्यता छैन। संसारमा परिवारको शिक्षा लिनुपर्छ भने मानिसले कमिलाको एकता र प्रेमवादी संगठनबाट लिनु आवश्यक छ।

0: अहिले श्रोताले सुन्दै हुनुहुन्छ कार्यक्रम अर्चना। आजको बसाइमा हामीले प्रस्तुत गरिरहेका छौँ पारिवारिक एकता औ प्रेमवाद विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ जित नारायण छेत्री ज्यूले। आउनुहोस् श्रोता, उक्त प्रस्तुतिको बाँकी अंश फेरि सुनौ।
1: जङ्गलवासी डरलाग्दो पशु हाइनाको एकतालाई पनि देख्नु भएको छ होला। तिनीहरूको एकता र परिवार प्रतिको प्रेमलाई नियालेर हेर्दा उदेक लाग्छ। तिनीहरू हिंस्रक पशु हुन् हाम्रो लागि, तर उनीहरूको परिवार झुण्डमा भने अखण्ड प्रेम झल्किन्छ। यसबाट पनि संसारको मानव परिवारले शिक्षा लिनु जरुरी देखिन्छ। सूक्ष्म प्राणी मौरी मानिसको परिवारसँग जोडिएर बस्छन्, कति चाहिँ जङ्गलमै निवास गर्छन्, तर मान्छे भइकन चाहिँ मौरी जस्तो बन्न सकिएको कहाँ छ र? मौरीको अभिभावक वा धुरी रानी मौरी हुन्। रानीसँग मौरीको परिवार अखण्ड एकता र प्रेमसँग चलिरहेको देखेर बुझेर पनि मानवकै निज परिवारमा चाहिँ एकता र प्रेम भाव नहुनु ज्यादै दुःखदायक विषय लाग्दैन र? मौरीले खोजेर ल्याएको रस मोहमा परिणत गर्छ। अमृत तुल्य मोह चोरेर मान्छेले पैसा कमाउँछ। मौरीहरू डुडबाट छताछुल्ल हुन नदिन रानी मौरीको ठुलो प्रेमाकर्षण हुन्छ र पुनः संगठित भएर एकता र प्रेमसँग हतोत्साह नभइकन मह तयारी गर्न रसको खोजीमा निस्कन्छन्। मानिस त सृष्टिको शिरताज हौ भनिन्छ, तर एकता प्रेम सहनशीलता धैर्यता अहिंसा मानवता नै हराइसकेका छौँ जस्तो लाग्दैन र आजकल? मह जस्तो मिठो प्रेमवादी अमृत मान्छेले दिनु सक्ला र? यसकारण त मौरीबाट शिक्षा लिनुपर्छ भनिएको छ। जङ्गली जनावरहरूको आफ्नो परिवार छ, उनीहरूमा पनि एकता छैन भने दुश्मन लाग्छ। यसैले तिनीहरू संगठित भएका हुन्छन् र प्रेमसँग बस्छन्। बाघ चितुवा भालु जिराफ मृग अर्ना जरायो हात्ती गैंडा जेब्रा यिनीहरूको पारिवारिक एकता र प्रेमलाई हेर्दा मान्छेको परिवार त लज्जास्पद लाग्छ, किनभने पल पलमा झगडा दुर्भावना ईर्ष्या उल्टी गर्ने। मान्छेको परिवारमा न एकता नै छ न त प्रेम नै देखिन्छ। लोथर्के मल साप्रो मुसा छुचुन्द्रा दुम्सी सालक जस्ता प्राणीहरूका पारिवारिक एकता र प्रेमलाई हेरेर आफूलाई निकृष्ट प्राणी हीनताको बोध पो हुँदो रहेछ, किनकि हामी सुन्दर शिक्षित विकसित सामाजिक प्राणी भइकन यस्तो महानतालाई छोडेर पशुत्व भन्दा तल खस्दैछौ भन्ने कुरा आज नै सोचेर सुधार गर्नतिर लाग्नु पर्दैन र? जसरी विश्व ब्रह्माण्डको धुरी सूर्य रहेको छ, यसकै त परिक्रमा गरिरहन्छन्। नौ ग्रहहरू परिक्रमा परम्परामा आकर्षित अखण्डित भइरहन्छन्। हामी त्यो परिवारको एउटा बिन्दु सदस्य हौ। माता पिता मानव परिवारका धुरी हुन्। क्रमैसँग धुरी बन्न जाने परिवारलाई सम्हाल्ने अभिभावक बन्दै जानुपर्ने नियम चलिरहेको छ। माता पिता दाजुभाइ भाइ बुहारी छोरा छोरी नाति नातिनी बहिनी ज्वाइँ छोरी ज्वाइँ भान्जा भान्जी फुपू फुपाजु सासु ससुरा सम्धी सम्धिनी काका काकी बाजे बोजू यिनै त हुन् मान्छेको परिवारमा प्रेमको सम्बोधनमा बाँधिएका सूत्रहरू। यी सूत्रहरूले मान्छेको परिवारलाई एकबद्धता र प्रेमसँग बस्न सिकाउँछ औ शिष्टाचारलाई सञ्चालन गरिरहन्छ। यो हो मान्छेको परिवार।

तपाईले देख्नु भएको छ गुलाबको हजारौं भिन्नता र फूलको रंग अनेकौं होलान तर काँडा रहेकै हुन्छ काँडा हुनु उसको परिचय हो जंगलमा लटरम्म पहेलपुर फल्ने ऐसेलुलाई हेर्नुस् उसको जीवभरि कति तीखा काँडाहरू जन्मिँदै आएका छन् भलाएको रुखलाई हेर्नुस् हावाले हल्लाएर त्यसको बासना मान्छेसँग ठोकिँदा मान्छेको जीवभरि डाम्रै डाम्रा निस्किन्छ एलर्जी हुन्छ बिखुमा र विष फुल्छन् त्यो बेला मानिसले श्वास लिँदा मानिस बेहोस हुन्छन् मान्छेको विकसित परिवारमा पनि गुलाब ऐसेलुका काँडाहरू जस्ता बिखुमा र विषका बासना लिएर आएका जन्मजात प्रवृत्ति बोकेर जन्मिएका सदस्यहरू हुनाले परिवारमा द्वेष कलह झगडा हिंसाहरू भइरहन्छ कतिपय परिवारमा त भलाएको प्रवृत्ति बोकेका सदस्यहरू जन्मिन्छन् जसको कारणले परिवारमा कहिल्यै सुख समृद्धि र एकता प्रेम टिक्नै सक्दैन मानिसको परिवारभित्र जन्म मरणको आवागमनको जुन अदृश्य चक्र छ त्यसको कारणबाट परिवारमा कुनै न कुनै अनिष्टकारी सदस्यको जन्म भएको हुन्छ परिवारको धुरी माता पिता हुन् भने उनीहरूका कर्म धर्म भक्ति संस्कार संस्कृति र भाषा अनुशासन भावी सन्तानको लागि धुरी बन्दछ काँडाले काँडैलाई समाधान गर्न सक्दैन काँडाले प्रेमलाई बुझ्दैन यसैले त मानिस काँडा बन्नु हुँदैन भनिन्छ नि परिवारको स्थायित्व वंशजहरूको अस्तित्व इतिहास धर्म संस्कार र संस्कृतिले थामिरहेको हुन्छ संस्कारमा विघ्न बाधा भएमा परिवारमा कलह र दुश्मनी बढ्छ पारिवारिक एकतालाई अक्षुण्ण बनाउनुमा धर्म संस्कार कर्म संस्कार वंशजका इतिहासहरू पालन गर्न आवश्यक पर्छ परिवार भनेको राष्ट्रको एउटा सूक्ष्म बिन्दु हो यही बिन्दुको नमुनाबाट राष्ट्रको ढाँचा तयार गरिएको हो परिवार एउटा सांगठनिक स्वरूप पनि हो औ सहकारी समितिको नमुना पनि हो परिवार चलाउन नसक्नेले कुनै संगठन चलाउन सक्दैन परिवारलाई नबुझ्नेले संगठनलाई बुझ्न सक्दैन परिवारमा सहयोगिता सहानुभूति सहनशीलता र अनुशासन हुनु भनेको आदर्शमय परिवार बनिनु हो आदर्श परिवारमा पारिवारिक एकता र अखण्ड प्रेमवादको घनिष्ठता रहिरहन्छ सदा सन्तुलित भइरहन्छ शिष्टाचार औ पारिवारिक प्रेमवादबाट उछिटिएका बिछोडिएका एकता विरोधी मनस्थिति भएकाहरू नै कुसंस्कार र अपसंस्कृतिका शिकार बनेर समाजलाई बिथोल्ने काम गरिरहन्छन् यो मानव समाजमा जति परिवारहरू बन्दै जान्छन् त्यहाँ निरन्तर द्वन्द्व र अघोषित कलह चलिरहेको हुन्छ आदर्शमय परिवार विरुद्ध अपसंस्कारित परिवार बीच यस्तो युद्ध चलिरहेको हुन्छ सुधार

मानववादी संघर्ष सुधारवादी क्रांति यहीबाट नै सुरु भएको हो। एउटा परिवार भित्र पारिवारिक प्रेम र पारिवारिक एकता छैन भने त पशु स्तर भन्दा पनि तल झरेको प्राणी मात्र भन्न सकिन्छ। विश्व इतिहासले अनुसन्धान गर्दै आएको मानव सभ्यताहरू औ कला संस्कृतिका इतिहासहरू आदर्श मानव परिवारका इतिहास हुन् होइन र पारिवारिक एकता र प्रेमको सिर्जनाले नै त मानव इतिहास सिर्जना भएको हो। आज पनि यही छ, भोलि पनि यस्तै आदर्शमय पारिवारिक एकता र प्रेमवादी परिवार अक्षुण्ण रहोस् भनेर नै यस्तो सङ्घर्षहरू गरिरहेका छौँ। शिक्षा दीक्षा भेटवार्ता मराउ पराउ बिहे वनभोज जन्म उत्सव विभिन्न पर्वहरू पारिवारिक सद्भावना र प्रेम सहयोगिताको ज्वलन्त उदाहरणहरूले हामीलाई आदर्श परिवारको परिचायक बनाइरहेको छ। यसर्थ हामी समग्र मानव परिवारमा जति कष्ट आए पनि पारिवारिक एकता र सद्भावना प्रेम आकर्षण र सहयोगिता हराउनु हुँदैन। यही गुणस्तरीय परिवार हुन् औ धुरी बिनाको परिवार छरपष्ट हुन्छ, विकृत हुन्छ। पारिवारिक एकता र प्रेमवाद मानव परिवारको आधार वा धुरी हो, यसलाई पालना गरिरहनु पर्छ। धन्यवाद।

इटिन्जेल प्रस्तुत थियो कार्यक्रम अर्चना। आजको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो पारिवारिक एकता औ प्रेमवाद विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो दार्जिलिङ बिजनबारी निवासी जित नारायण छेत्री ज्यूले। साथमा सुन्नुभयो विभिन्न भक्तिमय संगीतहरू पनि। हवस् त श्रोता, आजको लागि भने यस आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनाको निर्धारित समय अवधि समाप्त हुन लागेकोले आगामी अङ्कहरूमा फेरि पनि यस्तै कार्यक्रमलाई लिएर आउने नै छौँ। त्यतिन्जेललाई प्रस्तुत मनन तामाङ लगायत म कार्यक्रम सञ्चालिका मन्जुलाई पनि आज्ञा दिनुहोस्। हजुरहरूको आजको दिन मङ्गलमय तथा सुखद बितोस् भन्दै आजलाई बिदा चाहन्छौँ। हवस् त।

यो आकाशवाणी हो। मुख्य समाचार मानिक लामाबाट सुन्नुहोस्। गृहमन्त्री अमित शाहले अन्तर्राष्ट्रिय सीमाहरूमा वित्तीय लेनदेन, भवन निर्माण अनि सम्पत्तिहरूको खरिद बिक्रीमाथि कडा निगरानी राख्ने आह्वान गर्नुभएको छ। विदेश मन्त्री एस जयशंकरले नयाँ दिल्लीमा नेपालका विदेश मन्त्री शिशिर खनालसित भेट गर्नुभयो। बैठकपछि श्री जयशंकरले वर्ष 2015 भुइँचालोपछि पुनर्निर्माण कार्यक्रम अन्तर्गत नेपाललाई 72 स्वास्थ्य सुविधाहरू अनि 12 सांस्कृतिक विरासत परियोजनाहरू वर्चुअल माध्यमद्वारा सुम्पिनुभयो। राष्ट्रिय परीक्षण एजेन्सीले सोसल मिडिया अनि मेसेजिङ प्लेटफर्ममा प्रसारित भइरहेको निट 2026 पुनर्परीक्षाको प्रश्न पत्रको कथित रूपमा लिक, अग्रिम पहुँच वा बिक्री सित सम्बन्धित झुटो खबरहरूको खण्डन गरेको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभएको छ, भारतीय जनता पार्टी सरकारले प्रमुख धार्मिक स्थलहरू दक्षिणेश्वर अनि कालीघाट मन्दिरहरूमा सुविधाहरू बढाउनका लागि विकास कार्य गर्नेछ। रुसका राष्ट्रपति भ्लादिमिर पुतिनले भन्नुभएको छ, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा प्रतिबन्धहरूलाई धम्की दिएर भारतको सम्प्रभुतालाई कमजोर बनाउने कुनै पनि प्रयास उल्टा हुनेछ। रुसमा भइरहेको वार्षिक आर्थिक मञ्चको अन्तिम दिन युक्रेनले सेन्ट पिटर्सबर्ग र यसको वरपरको क्षेत्रहरूमा अभूतपूर्व हमला गरेको छ। गाजामा इजरायली आक्रमणमा 2 महिला सहित कम्तीमा 7 प्यालेस्टिनीको मृत्यु भएको छ। सेफ महिला च्याम्पियनसिप 2026 फाइनलमा भारतले वर्तमान च्याम्पियन बङ्गलादेशलाई 3-1 पराजित गरेर रेकर्ड 6 खिताब आफ्नो नाममा गरेको छ। मुख्य समाचार पूरा भयो।

समय अहिले ठिक बिहानीको 7:07 भइरहेछ। श्रोता हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट। र अबको क्रममा लिएर आएका छौं कार्यक्रम शुभ प्रभात, जसमा आधुनिक गीतको प्रस्तुति हीरा रसाइली अनि प्रबल थापाको स्वरमा सुनाउनेछौ। साथै जानकारी दिनेछौ खेतीपाती बारे सल्लाह।

अब सुन्नु श्रोता, खेतीपातीबारे सल्लाह। आज हामी यहाँहरूलाई गाजरको खेती सम्बन्धित केही जानकारी दिइरहेछौँ। दार्जिलिङ जिल्लाको पहाड़ी अञ्चलमा गाजरको खेती एक विशेष स्थान ओगटेको छ। 3,000 फुटदेखि 6,500 फुटसम्मका यसको खेती गर्न सकिन्छ। गाजरको खेतीको निम्ति मलिलो माटो चाहिन्छ। विशेष बलौटे एवं कालो माटोमा पनि यसको खेती असल रूपले गर्न सकिन्छ। असल तरिकाले गाजरको खेती गर्नु हो भने जमिनमा 200 मन मल प्रयोग गर्नपर्छ। त्यसमा पोटास प्रति एकर 50 केजीको हिसाबले प्रयोग गर्नपर्छ। यो विशेष घरेलु सब्जीमा गनिएको हुनाले यसको खेतीमा पोटास दिनु अति आवश्यक छ। यी सारहरू असल रूपमा प्रयोग गरेर अनि पानीको राम्रो चाँजो मिलाएर यसको रङ्गमा विशेष उज्जवलन आउँछ औ पहाडमा पनि वृद्धि पाइन्छ। बिउ प्रति एकर 1.5 किलोदेखि 2 किलो हिसाबले लगाउन पर्छ। बिउ छराई दुई तरिकाले गर्न सकिन्छ। लाइनमा छर्ने तरिका, सिधै जमिनमा छर्ने तरिका। यी दुवै मध्ये लाइनमा छर्ने तरिका नै सबैभन्दा मन पराउँछन् यहाँका मानिसहरूले।

कार्यक्रम शुभ प्रभातमा आधुनिक गीतहरूको प्रस्तुति सुन्नुभयो क्रमैले प्रबल थापा अनि हीरा रसाइलीको स्वरमा। संगीत थियो सहदेव राईको।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौ। यस प्रसारणलाई सुनिरहनु भएका तमाम श्रोताहरूमा पुनः स्वागत म उद्घोषिका अनुपमाको। र अबको क्रममा यस प्रसारण अन्तर्गत सुनाइरहेछौ केही भजनहरू विविध कलाकारहरूको स्वरमा। संगीत रहेको छ जीवन अधिकारीको।

अहिले भर्खरै श्रोताहरूले सुन्नुभयो जगदीश शर्माको स्वरमा यो भजन। संगीत रहेको थियो जीवन अधिकारीको अनि शब्द रहेको थियो शीला पन्तको।

0: भर्खरै यहाँहरूले सुन्नुभयो सोभिना सिंह अनि जगदीश शर्माको युगल स्वरमा रहेको यो भजन. संगीत रहेको थियो जीवन अधिकारीको अनि शब्द पनि रहेको थियो जीवन अधिकारीको. हामी बोलिरहेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट. र अब समय भएको छ समाचारको. त केही बेरमै सुनाइरहेछौ आकाशवाणीको समाचार.
1: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रबाट सुन्नुहोस्. प्रथमा प्रमुख समाचार. गृहमन्त्री अमित शाहले अन्तर्राष्ट्रिय सीमाहरूमा वित्तीय लेनदेन, भवन निर्माण अनि सम्पत्तिहरूको खरिद बिक्रीमाथि कडा निगरानी राख्ने आह्वान गर्नुभएको छ. विदेश मन्त्री डाक्टर एस जयशंकरले नयाँ दिल्लीमा नेपालका विदेश मन्त्री शिशिर खनालसित भेट गर्नुभयो. अन्तर्राष्ट्रिय हवाई परिवहन संघले एसिया प्रशान्त क्षेत्रमा विमानन्नको विकासमा भारतको भूमिकालाई महत्वपूर्ण बताएको छ. राष्ट्रिय परीक्षण एजेन्सीले सोसियल मिडिया अनि मेसेजिङ प्लेटफर्ममा प्रसारित भइरहेको नीट युजी 2026 पुनः परीक्षाको प्रश्नपत्रको कथित रूपमा लिक सम्बन्धित झुटो खबरहरूको खण्डन गरेको छ. र सैफ महिला च्याम्पियनसिप 2026को फाइनलमा भारतले वर्तमान च्याम्पियन बंगलादेशलाई 3-1 पराजित गरेर रेकर्ड छैठौं पल्ट खिताब आफ्नो नाममा गरेको छ.

0: समाचार अब विस्तारमा। गृहमन्त्री अमित शाहले अन्तर्राष्ट्रिय सीमाहरूमा वित्तीय लेनदेन भवन निर्माण अनि सम्पत्तिहरूको खरिद बिक्रीमाथि कड़ा निगरानी राख्ने आह्वान गर्नुभएको छ। यो निर्देश श्री शाहको अध्यक्षतामा बीएसएफको त्रिपुरा सीमा मुख्यालयमा पूर्वोत्तर राज्यको सीमावर्ती क्षेत्रहरूको सम्बन्धमा भएको बैठकको अवधि दिएको हो। गृहमन्त्रीले विगत 5 वर्षहरूको भूमि अभिलेखहरूको जाँच गर्ने पनि निर्देश दिनुभएको छ। श्री शाहले भन्नुभयो, मादक पदार्थहरू अनि हतियारहरूको तस्करी विरूद्ध लगातार अभियान चलाइनु पर्नेछ अनि मादक पदार्थहरूको तस्करीमा सामेल सबै मानिसहरू विरूद्ध कड़ा कार्यवाही गरिनुपर्नेछ। उहाँले भन्नुभयो, सीमावर्ती जिल्लाहरूमा वित्तीय अनुशासन सुनिश्चित गर्नु राज्यहरूको जिम्मेवारी हो। श्री शाहले कलेक्टरहरू अनि जीएसटी अधिकारीहरूलाई प्रशिक्षित गर्ने अनि केन्द्रीय प्रत्यक्ष कर बोर्ड सीबीडीटीलाई नक्कली मुद्राको सर्वेक्षण गर्ने निर्देश दिनुभयो। गृहमन्त्रीले भन्नुभयो, सीमावर्ती क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूलाई मादक पदार्थहरू अनि हतियारहरूको खतरासित जुझ्नको लागि प्रशिक्षित गर्न शिविर आयोजित गरिनुपर्नेछ अनि ती शिविरहरूमा स्थानीय पुलिस अनि बीएसएफ कर्मीहरूको उपस्थिति सुनिश्चित गर्ने निर्देश पनि दिनुभयो। बैठकको यस विषयमाथि जोड दिएको छ प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केन्द्रीय सरकार अन्तर्राष्ट्रिय सीमाहरूमा उच्चतम स्तरको सुरक्षा सुनिश्चित गर्नको लागि दृढ संकल्पित छन्। साथै सीमावर्ती क्षेत्रहरूको समग्र विकास अनि सुरक्षाको लागि केन्द्रीय अनि राज्य एजेन्सीहरू बीच घनिष्ठ समन्वयलाई बढ़ावा दिइरहेको छ। बैठकमा त्रिपुराका मुख्यमन्त्री माणिक शाह, मुख्य सचिव जेके सिन्हा, डीजीपी अनुराग धनखड़ अनि अन्य वरिष्ठ अधिकारीहरू साथै सबै 8 सीमावर्ती जिल्लाहरूका जिल्ला मेजिस्ट्रेट अनि पुलिस अधीक्षक पनि उपस्थित थिए। विदेश मन्त्री डाक्टर एस जयशंकरले नयाँ दिल्लीमा नेपालका विदेश मन्त्री शिशिर खनालसित भेट गर्नुभयो। बैठकपछि श्री जयशंकरले वर्ष 2015 भुइँचालोपछि पुननिर्माण कार्यक्रम अन्तर्गत नेपाललाई 72 स्वास्थ्य सुविधाहरू अनि 12 सांस्कृतिक विरासत परियोजनाहरू वर्चुअल माध्यमद्वारा सुम्पिनुभयो। दुवै नेताहरूले दुई देशबीच व्यक्तिगत रूपले धनको लेनदेनलाई सुगम बनाउनको लागि यूपीआई समन्वयको संयुक्त रूपमा शुभारम्भ गरी दुवै नेताहरूले डिजिटल इण्डिया भाषिनी अनि काठमाडौँ विश्वविद्यालय बीच नेपालको लागि बायस फर्स्ट भाषा अनुवाद मञ्चको लागि राष्ट्रिय डिजिटल अवसंरचनाको सह निर्माणका लागि एक सम्झौता ज्ञापन आदान प्रदान पनि गरे।
1: सुरक्षा बनाए रखने के लिए मिलकर काम करना होगा। दोनों देश आवश्यकता के समय हमेशा एक दूसरे के साथ खड़े रहे हैं। पश्चिम एशिया और मध्य पूर्व में जारी संकट के बावजूद हमने नेपाल को ईंधन की सप्लाई बिना किसी रुकावट के जारी रखी है। दोनों पक्षों की ओर से इस रिश्ते को जो महत्व दिया जाता है वह हाल ही में सामने आया है।
0: अन्तर्राष्ट्रिय हवाई परिवहन संघ आईएटीएले एसिया प्रशान्त क्षेत्रभित्र उड्डयनको विकासमा भारतको महत्वपूर्ण भूमिकालाई प्रकाश पारेको छ। यस क्षेत्रमा 2044 हवाई यात्रीहरूको संख्या 4.1 अरब पुग्ने अनुमान गरिएको छ। एसिया प्रशान्त क्षेत्रका लागि आईएटीएका उपाध्यक्ष शेल्डन हीले हिजो ब्राजिलमा भन्नुभएको छ, भारतले धेरै वर्षदेखि यस क्षेत्रमा उड्डयन वृद्धिमा महत्वपूर्ण योगदान दिइरहेको। उहाँले भारत विश्वको सबैभन्दा छिटो बढ्दो घरेलु नागरिक उड्डयन बजारहरूमध्ये एक भएको उल्लेख गर्नुभयो। श्री हीले यो पनि टिप्पणी गर्नुभयो, एसिया प्रशान्त क्षेत्रले विगत 5-10 वर्षमा बलियो वृद्धि देखेको छ र भविष्यमा यो बलियो गति कायम राख्ने अपेक्षा गरिएको छ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews गर्छौँ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। राष्ट्रिय परीक्षण एजेन्सीले सोसियल मीडिया अनि मेसेजिङ प्लेटफर्ममा प्रसारित भइरहेको निट युजी 2026 पुनः परीक्षाको प्रश्नपत्रको कथित रूपमा लिक, अग्रिम पहुँच वा बिक्रीसित सम्बन्धित झुटो खबरहरूको खण्डन गरेको छ। एजेन्सीले भनेको छ, यी छात्रहरू अनि उनीहरूका परिवारहरूको चिन्ताको लाभ उठाउने संगठित फर्जी गिरोहहरूको काम हो। एजेन्सीले जोड दिँदै भनेको छ, परीक्षा प्रक्रियाको निष्पक्षता पूर्ण रूप में बनिएको छ अनि उम्मीदवारहरूका लागि निष्पक्ष अनि सुरक्षित परीक्षा सुनिश्चित गर्न सबै आवश्यक सुरक्षा उपाय गरिएको छ एजेन्सीले भनेको छ सक्रिय रूपले आपत्तिजनक च्यानलहरू खतराहरू अनि सामग्री चिन्हित गरेर सम्बन्धित प्लेटफर्म अनि साइबर अपराध अधिकारीहरूलाई तत्काल कारवाहीको लागि सूचना उपलब्ध गराइएको छ पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभएको छ भारतीय जनता पार्टी सरकारले प्रमुख धार्मिक स्थलहरू दक्षिणेश्वर अनि कालीघाट मन्दिरहरूमा सुविधाहरू बढाउनका लागि विकास कार्य गर्नेछ मुख्यमन्त्रीले भन्नुभयो गंगा सागर मेलालाई अन्तर्राष्ट्रिय मानकहरू अनुरूप बढाउने कार्य शुरू भइसकेको छ साथै दक्षिणेश्वर अनि कालीघाट जस्ता प्रमुख धार्मिक स्थलहरूको सुविधामा पनि सुधार गरिनेछ पूर्व तृणमूल कांग्रेस सरकारमाथि मुख्यमन्त्रीले आरोप लगाउनुभयो विगत 15 शहरमा पश्चिम बंगाल रोजगारका अवसरहरूको कमी अनि भ्रष्टाचारले ग्रस्त रह्यो श्री अधिकारीले भन्नुभयो तृणमूल कांग्रेस शासनको अवधि विकासको सट्टा तुष्टिकरणको राजनीतिलाई प्राथमिकता दियो रूसका राष्ट्रपति व्लादिमिर पुटिनले भन्नुभएको छ प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा प्रतिबन्धहरूको धम्की दिएर भारतको सम्प्रभुतालाई कमजोर बनाउने कुनै पनि प्रयास विपरीत हुनेछ सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चको अवधि प्रमुख वैश्विक समाचार एजेन्सीहरूका प्रमुखहरूसित कुराकानीमा श्री पुतिनले स्वतन्त्र निर्णय लिने अनि राष्ट्रिय हितहरूको रक्षाप्रति भारतको प्रतिबद्धतामाथि जोड दिनुभयो उहाँले भन्नुभयो भारतले बाहिरी दबावलाई वास्ता नगरी सदैव आफ्नो हितहरूलाई ध्यानमा राख्दै निर्णय लिएको छ रूसमा भइरहेको वार्षिक आर्थिक मञ्चको अन्तिम दिन युक्रेनले सेन्ट पिटर्सबर्ग र त्यसको वरपरका क्षेत्रहरूमा अभूतपूर्व हमला गरेको छ गभर्नर अलेक्जान्डर डोन्जेनले लेनिनग्राद क्षेत्रमा 140 भन्दा बढी ड्रोनहरू खसालेको रिपोर्ट छ
2: सेन्ट पिटर्सबर्ग के गवर्नर अलेक्जेंडर बेग्लोव ने लोगों को अनावश्यक रूप से घरों से बाहर न निकलने की सलाह दी है उन्होंने मोबाइल इंटरनेट सेवाओं में संभावित व्यवधान की भी चेतावनी दी है इस बीच लेनिनग्राद क्षेत्र के गवर्नर अलेक्जेंडर ड्रोजडेंको ने दावा किया है कि शहर और उसके आसपास के इलाकों में 141 ड्रोन मार गिराए गए हैं ये हमला ऐसे समय हुआ है जब रूस और यूक्रेन के बीच तनाव और बढ़ गया है वहीं रूस के राष्ट्रपति व्लादिमीर पुतिन ने कल यूक्रेन के राष्ट्रपति व्लादिमीर जेलेंस्की

0: के आमने सामने बैठक के प्रस्ताव को ये कहते हुए खारिज कर दिया था कि ऐसी मुलाकात का कोई अर्थ नहीं है। पुतिन के इस बयान पर प्रतिक्रिया देते हुए यूक्रेन के विदेश मंत्री एंड्री सिबिहा ने कहा कि रूस की स्थिति आगे और अधिक कठिन हो सकती है। विश्व दर्पण के लिए समाचार कक्ष से मैं मुनीश शर्मा।
1: सेफ महिला च्याम्पियनसिप 2026 को फाइनलमा भारतले वर्तमान च्याम्पियन बङ्गलादेशलाई 3-1 पराजित गरेर रेकर्ड 6 खिताब आफ्नो नाम गरेको छ। यो म्याच हिजो गुवाको मण्डगाउँमा खेलिएको हो। 7 भारतीय महिला टिमले एकपल्ट फेरि ट्रफी आफ्नो नाम गरेको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। गृहमन्त्री अमित शाहले अन्तर्राष्ट्रिय सीमाहरूमा वित्तीय लेनदेन भवन निर्माण अनि सम्पत्तिहरूको खरिद बिक्रीमाथि कडा निगरानी राख्ने आह्वान गर्नुभएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले नयाँ दिल्लीमा नेपालका विदेश मन्त्री शिशिर खनालसित भेट गर्नुभयो। सैफ महिला च्याम्पियनसिप 2026 को फाइनलमा भारतले वर्तमान च्याम्पियनसिप बङ्गलादेशलाई 3-1 पराजित गरेर रेकर्ड 6 खिताब आफ्नो नाम गरेको छ। समाचार पूरा भयो। अघिल्लो समाचार 9 बजे प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

र श्रोता, अबको क्रममा कार्यक्रम संगीत प्रवाहको साथमा उपस्थित छौं, जहाँ केही आधुनिक गीत संगीतमा रमाउने छौं। त प्रथम गीत स्वीकार्नुहोस्, कर्म ग्याल्छेन बमजनको स्वरमा, शब्द रहेको छ रबिन बान्तवा खाहुङ राईको।

कार्यक्रम संगीत प्रवाह सुन्दै हुनुहुन्छ श्रोता वृन्दहरूले, यहाँहरूको साथमा छु म कार्यक्रम प्रस्तुति लिएर कार्यक्रम सहयात्री अनुपमा। र आजको यस कार्यक्रममा हामी कुरा गर्दैछौ नेपाली आधुनिक गीत संगीतका स्रष्टा अम्बर गुरुङको। भनिन्छ कला संस्कृतिको कुनै जात हुँदैन, भूगोल हुँदैन, यसै भनाइको एक

कर्मभूमि नेपाल बन्यो। उनले नेपाली संगीत जगतलाई थुप्रै गीतहरू दिएर गएका छन्। आधुनिक, लोक गीत, पप, खुबै सबै किसिमका गीतहरू लोकप्रिय छन् उनका। उनले लक्ष्मीप्रसाद देवकोटाको गीती नाटक कुञ्जिनी मुना मदनमा पनि संगीत दिएका छन्। उनलाई आधुनिक संगीतको पिता पनि मानिन्छ। सन् 2014 हिमालयन टोन एकाडेमीले उनलाई महासंगीतकारको घोषणा गरेको थियो। जगदम्बा पुरस्कार, गोर्खा दक्षिण बाहु चौथो पुरस्कार, गिरी पुरस्कार, इन्द्र राज्य पुरस्कार र छिन्नलता पुरस्कार आदि पुरस्कारहरूले उनी सम्मानित भइसकेका छन्। 7 जुन 2016 मधुमेहको कारणले उनले यस संसारबाट विदा लिए। त आज उनको पुण्यतिथिको अवसरमा हामी उनलाई श्रद्धासुमन अर्पित गर्दछौं।

नमस्ते अनि न्यानो अभिवादन कार्यक्रम रंग बिरंगको संसारमा यहाँहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा र म कार्यक्रम सहयात्री अनुपमा उपस्थित छु कार्यक्रमको प्रस्तुतिको निम्ति। यस कार्यक्रम अन्तर्गत विविध रोचक जानकारीहरू दिने क्रममा आज एक यस्तो सहरको बारेमा कुरा गर्नेछौँ जहाँ एकातिर अरब सागरको छालले स्पर्श गर्छ, जहाँ भारतको मात्र नभएर विश्वकै सबैभन्दा धनी मन्दिर अवस्थित छ अनि जहाँबाट भारतको रकेट अन्तरिक्षतर्फ उडान भर्दछ।

हामी कुरा गरिरहेछौँ भारतको सबैभन्दा शिक्षित प्रदेश केरलको राजधानी तिरुवन्तपुरमको। तिरुवन्तपुरम जसको प्राचीन नाम त्रिवेन्द्रम पनि हो, अरब सागरको तटमा अवस्थित छ। यस सहरको नाम थिरु अनन्तपुरम शब्दहरूबाट बनेको हो, जसको अर्थ पवित्र अनन्त भगवानको धाम हो। यहाँ स्थित पद्मनाभासा मन्दिर वैष्णव सम्प्रदायको प्रमुख तीर्थस्थल हो। ऐतिहासिक दृष्टिले यो सहर ट्राभेन्कोर राज्यको राजधानी रहेको थियो। तिरुवन्तपुरमको इतिहास 1000 वर्ष भन्दा पनि पुरानो रहेको छ। 18 शताब्दीमा महाराजा मार्थण्ड वर्माले आधुनिक त्रिवेन्कोर राज्यको स्थापना गर्नुभएको थियो र यसलाई राजधानी बनाएका थिए। यस राज्यका शासकहरूले अनौठो परम्परा अनुसार सन् 1750 महाराजा मार्थण्ड वर्माले आफ्नो सम्पूर्ण राज्य भगवान पद्मनाभा स्वामीलाई त्रिपदी दान गरेर समर्पण गर्नुभयो। त्यसपछि त्रिवेन्कोरका सबै राजाहरूले आफूलाई पद्मनाभा दासा अर्थात् भगवान पद्मनाभाको सेवक मात्र मान्ने गरे। राजाको मुकुटमा म भगवानको प्रतिनिधि मात्र हुँ भन्ने भावना थियो। यो विश्व इतिहासमा सायद एक्लो उदाहरण हो जहाँ राजाले भगवानको नाममा शासन चलाए। त्यसैले यस स्थलको नाम तिरुअनन्तपुरम अर्थात् भगवान अनन्तको पवित्र धाम रहन गयो। अनन्त शब्दको अर्थ भगवान विष्णुको एक नाम हो। तिरुअनन्तपुरम मन्दिर समुद्र र सङ्ग्रहालयको संगम हो। यस सहरलाई भारतको चिरहरित सहर वा एभरग्रीन सिटी पनि भनिन्छ। सहरको बीच बीचमा वा घर घरमा सडक किनार ठूला ठूला बगैँचा वन र रुखहरू रोपिएको हुन्छ र समुद्र नजिक अनि पश्चिम घाटको पहाड छेउ भएको हुनाले यहाँ वर्षाको मौसम 8 महिनासम्म रहन्छ। यी सबै प्राकृतिक कारणहरू अनि त्यहाँका बासिन्दाहरूको सहकार्यले त्यहाँ सधैँ हरियाली बनिरहन्छ। दक्षिण भारतमा अवस्थित यो सहर पर्यटनको दृष्टिले सम्पन्न छ। श्री पद्मनाभासा स्वामी मन्दिर द्रविड कलाको र केरल वास्तुकलाको अद्भुत मिश्रण हो। यहाँ भगवान विष्णु अनन्त शयन मुद्रामा शेषनागमाथि सुतेको रूपमा विराजमान हुनुहुन्छ। यो मन्दिर 2011 खुबै चर्चामा आयो जब यहाँको 6 भूमिगत कोठा मध्ये 5 खोल्दा लगभग 1.2 लाख बराबरको सुन रत्न र पुरातात्विक सम्पदा प्राप्त भयो। 6 कोठा आज पर्यन्त बन्द नै छ र लोक मान्यता अनुसार यो खोल्दा अशुभ हुने हुनाले यसलाई बन्द नै राखिएको छ। यस मन्दिरभित्र प्रवेश गर्नको निम्ति पुरुषहरूलाई धोती अनि महिलाहरूलाई साडी लगाउन अनिवार्य हुन्छ। तिरुअन्तपुरमबाट लगभग 16 किलोमिटर दक्षिणमा अवस्थित कोवलम अन्तर्राष्ट्रिय स्तरको तटस्थल छ। यसको विशेषता के रहेको छ भने यो 3 समुद्र तटको समूह हो। लाइट हाउस बीच, हवाई बीच र समुद्र बीच। लाइट हाउस बीचमा रातो सेतो ढुङ्गाको 35 मिटर अग्लो प्रकाश स्तम्भ छ जहाँबाट सूर्यास्तको दृश्य अत्यन्त मनोरम देखिने गरिन्छ। सन् 1855 स्थापित नेपियर संग्रहालय र चिडियाघर पनि तिरुअनन्तपुरमको एउटा आकर्षण हो। यस संग्रहालयमा भएको गोथिक र युगल शैलीको कलाकृति, कासाको मूर्ति अनि पुराना ट्राभेन्कोर राजाहरूको दुर्लभ हतियार संग्रहित छन् र यहाँको चिडियाघर भारतको सबैभन्दा पुरानो चिडियाघर मध्ये एक रहेको छ। केरलको संस्कृतिमा अतिथि देव भव पालन गर्छन्। यहाँको प्रमुख शास्त्रीय कलाहरूमा कथकली र मोहिनी नृत्यम प्रमुख छन्। खानपानको कुरा गर्दा सद्या यहाँको पारम्परिक भोज हो। यो केराको पातमा पस्किन्छ जसमा 24-28 प्रकारका व्यञ्जन हुन्छन्। भात, साम्बर, रसम, अभियल, योरन, ओरन, पचाडी, खिचडी, पायसम जस्ता व्यञ्जन हुन्छन् अनि नरिवल र यसको तेलबाट धेरै जस्तो खानपानहरू तयार पारिन्छ। तिरुअनन्तपुरम
केवल ऐतिहासिक शहर मात्र नभएर यो आधुनिक भारतको वैज्ञानिक प्रगतिको पनि प्रमुख केन्द्र हो। यहाँ भएको विक्रम साराभाई अन्तरिक्ष केन्द्र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ISRO अथवा ISRO सबैभन्दा ठूलो र महत्वपूर्ण एकाइ हो। भारतको सबै रकेट SLV-देखि GSLV-सम्म यही केन्द्रमा विकसित गरिन्छ। भारतको चन्द्रमा र मंगल मिशनको पछि पनि यही केन्द्रको महत्वपूर्ण योगदान रहेको छ। सन् 1990 स्थापित टेक्नो पार्क भारतको पहिलो र सबैभन्दा ठूलो आईटी पार्क थिरुअनन्तपुरममा नै छ। यहाँ 300 भन्दा बढी कम्पनी र 60,000 भन्दा बढी आईटी पेशेवरहरू कार्य गर्दछन्। थिरुअनन्तपुरम भारतको त्यो शहर हो जहाँ शहरको केन्द्रीय भागमा एउटा पनि ट्राफिक सिग्नल छैन। यहाँ राउन्ड अबाउट प्रणालीबाट ट्राफिक व्यवस्थापन हुन्छ। थिरुअनन्तपुरम शहर प्राचीन परम्परा र आधुनिक विज्ञानको बीच एक सुन्दर सेतु हो। एकातिर हजारौं वर्ष पुरानो मन्दिरको गरिमा, अर्कोतिर अन्तरिक्षमा जाने रकेट इन्जिनको परीक्षणमा विज्ञानको दक्षता। यस शहरले हामीलाई सिकाउँदछ कि विकासको अर्थ आफ्नो जड, आफ्नो संस्कार र आफ्नो प्रकृतिलाई बिर्सेर अगाडि बढ्नु होइन, तर यसलाई साथमा लिएर अघि बढ्नु हो। यही सन्तुलन नै थिरुअनन्तपुरमको सबैभन्दा ठूलो विशेषता हो र यही कारणले यो शहर गड्स ओन कन्ट्री केरलको साँचो प्रतिनिधि हो। यो थियो श्रोता आजको रङ बिरङको संसारमा थिरुअनन्तपुरमको झलक। आशा छ यहाँहरूलाई अवश्य पनि मन पर्यो होला। त म कार्यक्रम सहयात्री अनुपमा साथै प्रस्तुता लेखनाथ राईलाई पनि यस कार्यक्रमबाट आज्ञा दिनुहोस्। हवस् त, नमस्ते।

हामी बोलिरहेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। र अबको क्रममा लोकप्रस्तुति सुनाइरहेछौँ मानसिंह मोक्तानको स्वरमा।

0: के तपाईको दृष्टि धमिलो छ?
1: यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लाइन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 97333000090।

हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेछौ एफएम 103.5 मेगाहर्जमा। साथै यहाँहरूले हामीलाई दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरबाट पनि सुनिरहनु भएको छ। र अबको क्रममा हिन्दी चलचित्रका गीतहरू सुनाइरहेछौ। साथै आज यहाँहरूलाई जानकारी गराउनेछौ फसल बीमा योजनाबारे कार्यक्रम योजनामा।

साथिया चलचित्रबाट सुन्नुभयो भर्खरै यस गीतलाई। सोनु निगमको आवाजमा संगीत रहेको थियो एआर रहमानको, अनि शब्द थियो गुलजारको। र कार्यक्रम योजनामा अब श्रोताहरूलाई जानकारी दिइरहेछौं। प्रधानमन्त्री फसल बीमा योजना बारे। प्रधानमन्त्री फसल बीमा योजना भारत सरकारको एक प्रमुख योजना हो, जसले प्राकृतिक प्रकोप, किरा वा रोगका कारण बाली असफल भएमा किसानहरूलाई आर्थिक सहायता प्रदान गर्दछ। यसको प्राथमिक उद्देश्य किसानहरूलाई भारी क्षतिबाट जोगाउनु र खेती जारी राख्न सुरक्षा प्रदान गर्नु हो। योजनाका मुख्य विशेषताहरू: किसानहरूले बाली बीमाको लागि धेरै कम प्रिमियम तिर्न पर्छ। खरीफ अथवा वर्षा ऋतु बाली केवल 2%, रवि अथवा हिउँदे बाली केवल 1.5%, अनि व्यावसायिक वा बागवानी बालीको निम्ति अधिकतम 5% रहेको छ। प्राकृतिक जोखिमहरू रोपाई अघिदेखि फसल काट्ने समयसम्म कभर गरिन्छ। हानि भएमा के गर्ने, 72 घण्टाभित्र जानकारी दिने। यदि प्राकृतिक प्रकोप, असिना, बाढी, खडेरी आदिका कारण बाली नष्ट भयो भने किसानलाई 72 घण्टाभित्र जानकारी गराउन पर्छ। यसको रिपोर्ट गर्न आवश्यक छ। तपाईले राष्ट्रिय बाली बीमा पोर्टलमा गएर स्थानीय कृषि अधिकारी, तपाईँको बीमा कम्पनीलाई सम्पर्क गरेर वा हेल्पलाइन नम्बर 1444-7 कल गरेर उजुरी दर्ता गर्न सक्नुहुन्छ। आवश्यक कागजातहरू यस प्रकार छन्: दावी प्राप्त गर्न आधार कार्ड, ब्याङ्क खाता पासबुक, कृषि कागजातहरू र बाली नाली क्षति विवरण फोटो हुन आवश्यक छ।

0: श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट। रब सुनौ आकाशवाणीको समाचार।
1: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रीबाट सुन्नुहोस्। गृहमन्त्री अमित शाहले अन्तर्राष्ट्रिय सीमाहरूमा वित्तीय लेनदेन, भवन निर्माण अनि सम्पत्तिहरूको खरिद बिक्रीमाथि कडा निगरानी राख्ने आह्वान गर्नुभएको छ। यो निर्देश श्री शाहको अध्यक्षतामा बीएसएफको त्रिपुरा सीमा मुख्यालयमा पूर्वोत्तर राज्यको सीमावर्ती क्षेत्रहरूको सम्बन्धमा भएको बैठकको अवधि दिएको हो। गृह मन्त्रीले विगत 5 वर्षहरूको भूमि अभिलेखहरूको जाँच गर्ने पनि निर्देश दिनुभएको छ। श्री शाहले भन्नुभयो, मादक पदार्थहरू अनि हतियारहरूको तस्करी विरूद्ध लगातार अभियान चलाइनु पर्नेछ अनि मादक पदार्थहरूको तस्करीमा सामेल सबै मानिसहरू विरूद्ध कडा कारवाही गरिनु पर्नेछ। उहाँले भन्नुभयो, सीमावर्ती जिल्लाहरूमा वित्तीय अनुशासन सुनिश्चित गर्नु राज्यहरूको जिम्मेवारी हो। श्री शाहले कलेक्टरहरू अनि जीएसटी अधिकारीहरूलाई प्रशिक्षित गर्ने अनि केन्द्रीय प्रत्यक्ष कर बोर्ड लाई नक्कली मुद्राको सर्वेक्षण गर्ने निर्देश दिनुभयो। गृहमन्त्रीले भन्नुभयो, सीमावर्ती क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूलाई मादक पदार्थहरू अनि हतियारको खतरासित जुझ्नको लागि प्रशिक्षित गर्न शिविर आयोजित गरिनुपर्ने अनि ती शिविरहरूमा स्थानीय पुलिस अनि बीएसएफ कर्मीहरूको उपस्थिति सुनिश्चित गर्ने निर्देश पनि उहाँले दिनुभयो। स्वास्थ्य औ परिवार कल्याण राज्य मन्त्री अनुप्रिय पटेलले भन्नुभएको छ, सरकार देशमा डिजिटल स्वास्थ्य तन्त्रलाई बढावा दिनका लागि प्रतिबद्ध छ। आकाशवाणी समाचारलाई दिएको विशेष साक्षात्कारमा श्रीमती पटेलले बताउनुभयो, आयुष्मान भारत डिजिटल मिशनको अन्तर्गत भारतले 9 करोड़भन्दा अधिक विशिष्ट आभा कार्ड जारी गरेको छ अनि 1 करोड़भन्दा अधिक डिजिटल चिकित्सा विवरण आभा कार्डसित जोड़िएको छ। अन्तर्राष्ट्रिय हवाई परिवहन संघ आईएटीएले एसिया प्रशान्त क्षेत्रभित्र उड्डयनको विकासमा भारतको महत्वपूर्ण भूमिकालाई प्रकाश पारेको छ। यस क्षेत्रमा 2044 सम्ममा हवाई यात्रीहरूको संख्या 4.1 अरब पुग्ने अनुमान गरिएको छ। एसिया प्रशान्त क्षेत्रका लागि आईएटीएका उपाध्यक्ष सेल्डन हिले हिजो ब्राजिलमा भन्नुभएको छ, भारतले धेरै वर्षदेखि यस क्षेत्रमा उड्डयन वृद्धिमा महत्वपूर्ण योगदान दिइरहेको छ। घरेलु एलपीजी खाना पकाउने ग्यासको मूल्य प्रति 14.2 किलोग्राम सिलिण्डरमा 29 रुपियाँले वृद्धि भएको छ। आजदेखि लागू भइरहेको घरेलु एलपीजीको मूल्य दिल्लीमा पहिलेको 913 रुपियाँबाट वृद्धि भएर 942 रुपियाँ हुनेछ। राष्ट्रिय परीक्षण एजेन्सीले सोसियल मिडिया अनि मेसेजिङ प्लेटफर्ममा प्रसारित भइरहेको नीट युजी 2026 पूर्ण परीक्षणको प्रश्नपत्रको कथित रूपमा लिक, अग्रिम पहुँच वा बिक्रीसित सम्बन्धित झुडो खबरहरूको खण्डन गरेको छ। एजेन्सीले भनेको छ, यी छात्रहरू अनि उनीहरूका परिवारहरूको चिन्ताको लाभ उठाउने सांगठनिक फर्जी गिरोहहरूको काम हो। एजेन्सीले जोर दिँदै भनेको छ, परीक्षा प्रक्रियाको निष्पक्षता पूर्ण रूपमा बनिएको छ अनि उम्मेद्वारहरूका लागि निष्पक्ष अनि सुरक्षित परीक्षा सुनिश्चित गर्न सबै आवश्यक सुरक्षा उपाय गरिएको छ। इन्डोनेसियाका विदेश मन्त्री सुगियोनो भारत आइपुग्नु भएको छ। श्री सुगियोनोले नयाँ दिल्लीमा विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भारत इन्डोनेसिया संयुक्त आयोगको 8औं बैठकको सह अध्यक्षता गर्नुहुनेछ। विदेश मन्त्रालयले सामाजिक सञ्जाल पोस्टमा भनेको छ, बैठकको क्रममा दुई मन्त्रीहरूले भारत र इन्डोनेसिया बीचको बलियो व्यापक रणनीतिक साझेदारीको समीक्षा गर्नेछन्। अमेरिकी सेनाले हर्मुजको जलडमरूमा अन्तर्राष्ट्रिय समुद्री यातायातको लागि खतरा मानिएका दुई इरानी ड्रोनहरूलाई रोकेर नष्ट गरेको छ। अमेरिकी केन्द्रीय कमाण्डले पश्चिम एसियामा तैनात अमेरिकी सेनाले गरेको यो कारवाहीको पुष्टि गरेको छ। सैन्य कमाण्डले अमेरिकी सेनाहरू उच्च सतर्कतामा रहेको र यस क्षेत्रमा हुने कुनै पनि खतराको जवाब दिन तयार रहेको बताएको छ। पश्चिम एसियामा तनाव अझ बढेको छ। हिजो इरानले कुवेत र बहराइनमा भने रहेका अमेरिकी सैन्य अड्डाहरूमा ब्यालिस्टिक मिसाइल्सहरू प्रहार गर्यो। अमेरिकी सेनाले हर्मुजको जलडमरू नजिकै इरानी ड्रोन गतिविधिको रिपोर्ट आएपछि केश्म टापु र गोरोकमा इरानी राडर र निगरानी स्थलहरूलाई लक्षित गरेको केही घण्टापछि यी आक्रमणहरू भएका थिए। यसैबीच पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी अमेरिका र इरान बीच बढ्दो तनावको बीचमा शान्ति खोज्न हिजो इरान पुग्नु भएको थियो। समाचार पूरा भयो। अघिल्लो समाचार 9:25 प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: यो प्रसारण हो आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जमा र समाचारको प्रसारण पश्चात यहाँहरूलाई पुनः सुनाइरहेछौ हिन्दी चलचित्रका गीतहरू। र अबको यस क्रममा स्वीकार्नुहोस् आशाई चलचित्रबाट यस गीतलाई स्वर रहेको छ जुबिनको, शब्द छ अली हसनको अनि संगीत रहेको छ सलीम सुलेमानको।

0: बैठक गर्नुहुनेछ। लगभग 11 बजे श्रीमती पलले उत्तर बंगालका नगरपालिका कार्य विभागका अधिकारीहरूसित बैठक गर्ने कार्यक्रम रहेको छ। श्रीमती पलले आज दार्जिलिङ अनि कालेबुङ जिल्लाका अधिकारीहरूसित बैठक तथा पहाड़ी क्षेत्रमा राज्य सरकारको कल्याणकारी योजनाहरूको कार्यान्वयनको समीक्षा पनि गर्नुहुनेछ। सपन सुब्बा, आकाशवाणी समाचार।
1: पश्चिम बंगालको उत्तर 24 परगना जिल्ला अन्तर्गत सन्देशखाली क्षेत्रमा राज्य पुलिसको स्पेशल टास्क फोर्स एसटीएफले हिजकै स्थानहरूमा व्यापक रूपमा छापामारी गरी भारी मात्रामा अवैध हतियार जफत गरेको छ। यस कारवाहीमा अहिलेसम्ममा 6 जनालाई पक्राउ गरिसकिएको छ। सूत्र अनुसार सर्बेरिया, आकुञ्जीपाडा, बसन्ती अनि कुम्डेखालीसहित केही स्थानहरूमा एकसाथ छापामारी गरियो। गुप्त सूचनाको आधारमा गरिएको यस कारवाहीमा एसटिएफसित बसिरहाट जिल्ला पुलिस अनि बारासात पुलिस जिल्लाको टोली पनि सामेल थियो। अभियान अवधि सुरक्षाको लागि केन्द्रीय बलहरूलाई पनि तैनात गरिएको थियो। पुलिसले सर्बेरिया बजारको नजिकै अवस्थित केही ठेगानाहरूबाट अहिलेसम्ममा 17 भन्दा अधिक आग्नेयास्त्र र 35 राउन्ड गोली जफत गरिसकेको छ। यस अतिरिक्त पुकुरमा लुकाएर राखिएको केही हतियारहरू पनि जफत गरिएको छ। पुलिस सूत्रले दावी गरेको छ यस मामिलामा पक्रा पर्ने सबै आरोपीहरू कथित रूपमा क्षेत्रका प्रभावशाली नेता शेख शाहजहाँको निकटवर्ती रहेको बताइएको छ। साथै मणिपुर ग्राम पञ्चायतका प्रमुख र तृणमूल काङ्ग्रेसका नेता प्रसन्जित गाङ्गुलीको आवासमा पनि छापा मारेको बताइएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। राष्ट्रिय परीक्षण एजेन्सीले सोसल मिडिया अनि मेसेजिङ प्लेटफर्ममा प्रसारित भइरहेको निट युजी 2026 पुनर्परीक्षाको प्रश्नपत्रको कथित रूपमा लिक, अग्रिम पहुँच वा बिक्रीसित सम्बन्धित झुटो खबरहरूको खण्डन गरेको छ। एजेन्सीले भनेको छ यी छात्रहरू अनि उनीहरूका परिवारहरूको चिन्ताको लाभ उठाउने सङ्गठित फर्जी गिरोहहरूको काम हो। एजेन्सीले जोड दिँदै भनेको छ परीक्षा प्रक्रियाको निष्पक्षता पूर्ण रूपमा बनिएको छ अनि उम्मेद्वारहरूका लागि निष्पक्ष अनि सुरक्षित परीक्षा सुनिश्चित गर्न सबै आवश्यक सुरक्षा उपाय गरिएको छ। गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष विमल गुरुङ आगामी 12 जुन खरसाङ भ्रमणमा आउने भएका छन्। यसै गरी आगामी 28 जुनका दिन खरसाङमा गोजामुमुको विशाल विजय जुलुस हुने भएको छ।
2: यस कार्यक्रमलाई लिएर छलफल गर्न हिजो खरसाङमा गोर्खा जनमुक्ति मोर्चाको सांगठनिक सभा सम्पन्न भयो। सभामा गोजमुमु सांगठनिक गतिविधि र आगामी दिनका रणनीतिहरू साथै कार्यक्रमहरू विषयमा चर्चा परिचर्चा गरियो। सभामा गोजमुमु केन्द्रीय उपाध्यक्ष प्रदीप प्रधान, खरसाङ महकुमा समितिका सभापति एवं पूर्व सभासद योगेन्द्र राई, महकुमा सचिव रोहित स्याङ्बो लगायत अन्य पद अधिकारीहरू उपस्थित रहेका थिए। सभामा खरसाङ टाउन कमिटी पनि गठन गरियो। गोजमुमु केन्द्रीय उपाध्यक्ष प्रदीप प्रधानले विशाल विजय जुलुस खरसाङको जनतालाई लिएर मात्र आयोजना गरिने जानकारी गराए। विजय र्याली खरसाङको बस टर्मिनसदेखि सुरु भएर राष्ट्रिय राजमार्ग 110 हुँदै खरसाङ बजार भएर नयाँ बजार स्थित सार्वजनिक भवनमा पुगेर समापन हुनेछ। समाचार कक्षबाट सीमा छेत्री।
1: सिलगढीलाई छुट्टै जिल्ला बनाउँदा दार्जिलिङ पहाड़लाई धेरै असुविधा हुने र गोर्खाल्याण्डको मागलाई धक्का पुग्ने भनी गोर्खाल्याण्ड एक्टिभिस्ट समूहले बताएको छ। सिलगढीलाई छुट्टै जिल्ला बनाउने विषयमा खरसाङमा पत्रकार सम्मेलन आयोजना गरेर गोर्खाल्याण्ड एक्टिभिस्ट समूहले यसको विरोध जनाएका छन्। पत्रकारहरूलाई सम्बोधन गर्दै गोर्खाल्याण्ड एक्टिभिस्ट समूहको तर्फबाट युवा प्रभारी आदर्श मंगरले सिलगढीलाई छुट्टै जिल्ला बनाए हामीलाई के कस्तो असुविधा हुन्छ र हामीले पुराना कुरा कसरी दर्शाउन सक्छौँ, साथै यस विषयमा गोर्खाहरूले के गर्नुपर्ने भन्ने विषयमा गोर्खाल्याण्ड एक्टिभिस्ट समूहले काम गरिरहेको बताए। उनले सिलगढी अलग जिल्ला भएपछि हामीलाई धेरै असुविधा हुन्छ भन्दै यस विषयमा मिडियाले पनि सक्रिय प्रचार प्रसार गरिदिने निवेदन गरेका छन्। फिफा विश्वकप 2026 स्वागत गर्दै खरसाङ महकुमा खेलकुद संघद्वारा पछिल्लो संस्करणहरू जस्तै खरसाङमा आज विभिन्न खेलकुद संस्था एवं खेलप्रेमीहरूलाई लिएर एउटा ऱ्यालीको आयोजना गर्ने भएको छ। आगामी 12 जुनदेखि फिफा विश्वकप 2026 पुरुष फुटबलको 23 संस्करण प्रारम्भ भइरहेको छ। यसपाली यो विश्वकप फुटबल प्रतियोगिता अमेरिका, क्यानाडा अनि मेक्सिकोमा भइरहेको छ भने यसपालि 48 देशहरूले प्रतिस्पर्धा गरिरहेका छन्। पछिल्लो संस्करणसम्म केवल 32 देशहरूले मात्र यो महाकुम्भमा भाग लिन पाउँथे। यसै कुरोलाई ध्यानमा राख्दै पहाडको एक खेलकुद संस्था खरसाङ महकुमा खेलकुद संघले आज खरसाङमा एउटा र्यालीको आयोजना गरेको छ। र्याली बिहान 10:30 सुरु हुनेछ। र्याली खरसाङको मोटर स्ट्यान्डदेखि सुरु भएर अस्पताल मोड, वर्धमान रोड भई पुनः मोटर स्ट्यान्डमा आएर समाप्त हुने भएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले पश्चिम बङ्गाललाई देशद्रोह अनि अपराधबाट पूर्ण रूपमा मुक्त गरिने बताउनु भएको छ। पश्चिम बङ्गालका क्याबिनेट मन्त्री अग्नि मित्रपाल आजदेखि उत्तर बङ्गालको 2 भ्रमणमा रहनुहुनेछ। उत्तर 24 परगना जिल्ला अन्तर्गत सन्देशखाली क्षेत्रमा राज्य पुलिसको स्पेसल टास्क फोर्सले हिज केही स्थानहरूमा व्यापक रूपमा छापामारी गरी भारी मात्रामा अवैध हतियार जफत गरेको छ। गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष विमल गुरुङ आगामी 12 खरसाङमा भ्रमणमा आउने भएका छन् अनि फिफा विश्वकप 2026 स्वागत गर्दै खरसाङ महकुमा खेलकुद संघद्वारा आज विभिन्न खेलकुद संस्था एवं खेलप्रेमीहरूलाई लिएर एउटा र्यालीको आयोजना गर्ने भएको छ। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो।
3: समय अहिले ठीक बिहानीको 9:35 भइरहेछ। श्रोता हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 MHz मा। र अबको क्रममा प्रस्तुत छ कार्यक्रम मनका कुरा।

0: नमस्कार आदरणीय श्रोताहरू, म उमेश कार्की ढोली उपस्थित भएको छु मनको कुराको एउटा नयाँ अङ्कको साथमा। तमाम मेरा आदरणीय श्रोताहरूलाई हामी कार्यक्रममा स्वागत जनाउँछु। मनका कुरा हाम्रा कलाकारहरू, हाम्रा साहित्यकारहरू, हाम्रा व्यक्तित्वहरू जसले आफ्ना मनका कुरा भन्न सकेका छैनन्, आज यो मञ्च हो आफ्ना मनका कुराहरू पोख्ने। र हामी आजको मनका कुरामा एकजना यस्ता प्रतिभाशाली व्यक्तित्व जसले साहित्यमा थुप्रै काम गर्नुभएको छ, हामी यसको चर्चा त गर्ने नै छौँ। अनि यहाँले थुप्रै गीतहरू पनि लेख्नु भएको छ। एकजना भूतपूर्व सरकारी कर्मचारी, भर्खरै रिटायर्ड हुनुभएको र आज आकाशवाणी खरसाङमा यहाँ उपस्थित हुनुहुन्छ। हामीले देखिरहेका छौँ यहाँका थुप्रै पुस्तकहरू, मौलिक कृतिहरू प्रकाशित भएको छ। जिन्दगीका खण्डित अनुहारहरू कथा संग्रह सन् 2005 प्रकाशित भएको छ। जगत क्षेत्री साहित्य अकादमी नयाँ दिल्लीको अनुबन्धमा अङ्ग्रेजी मोनोग्राफ यो 2006 प्रकाशित भएको छ। फोर नाइट इन द अरेबियन सी अङ्ग्रेजी बाल उपन्यास, अनि त्यसै गरी इन्जोइङ अ ट्रिप टु द मुन अङ्ग्रेजी बाल उपन्यासहरू, धारा प्रवाह समीक्षामा धुमिल पृष्ठहरू, श्री गुप्त प्रधान लिखित भारतीय नेपाली साहित्यको इतिहास, धुमिल पृष्ठहरूको समीक्षा र समालोचना, अनि यो 2013 र त्यसै गरी अक्षरका स्वरूपहरू स 2020 नै विशेष गरेर यहाँले विश्वको चर्चित जङ्गल बुक रियाट क्लिपिङद्वारा रचित बाल उपन्यासको यसलाई नेपाली अनुवाद गर्नुभएको छ। यसो त यहाँले थुप्रै नेपाली अनुवादहरू पनि गर्नुभएको छ र सम्पादनहरू पनि गर्नुभएको छ। र आज यहाँ हामीसँग हुनुहुन्छ, यहाँले गीतहरू पनि रच्नु भएको छ। आज हामीसँग आकाशवाणी खरसाङको यो मनका कुरा कार्यक्रममा उपस्थित हुनुहुन्छ। यहाँ हुनुहुन्छ भानु छेत्री, र आउनुहोस्, हामी यहाँलाई स्वागत जनाउँ। नमस्कार सर।
1: नमस्कार हजुर, सम्पूर्ण श्रोतावृन्दलाई पनि म भानु छेत्रीबाट नमस्कार। आजको मनको कुरामा आफ्ना मनका कुराहरू व्यक्त गर्ने अवसर पाइरहेको खण्डमा सबैलाई धन्यवाद दिँदै आज म कुनै कुरो पनि नलुकाइकन, नढाँटिकन हाम्रा श्रोताहरू समक्ष प्रस्तुत गर्नेछु। धन्यवाद।
0: यहाँ म नाम अघि मैले भनिसकेँ, भानु छेत्री। यहाँको

0: मूर्धन्य कथाकार साहित्य अकाडेमी पुरस्कार विजेता, अर्को हुनुहुन्थ्यो शरद छेत्री, उहाँ बितेर जानुभयो, गुप्त प्रधान पनि बितेर जानुभयो, शरद छेत्री पनि मूर्धन्य साहित्यकार, उनी पनि बितेर जानुभयो साहित्य अकादमी पुरस्कार विजेता। अर्को हुनुहुन्थ्यो बियोन्जन, भीम योन्जन, उनी पनि साहित्य अकादमीको अनुवाद साहित्यको पुरस्कार प्राप्त। है त्यस्तै प्रकारले तिलक राई, जो चाहिँ पछिबाट इन्फर्मेसन अफिसर हुनुभयो, उनीहरू जस्ता शिक्षकहरू, अनि प्राइमेरी सेक्सनमा सादा सर, डिबी सर, टिजी सर, अब थुप्रो त्यस्तो सरहरू भेट्यौँ जसले चाहिँ आफ्नो भाषा साहित्य संस्कृतिको बीजारोपण चाहिँ हामीलाई यो प्राइमेरी लेभलदेखि नै यो मगजमा घुसाइदिनु भएको। त्यसले गर्दाखेरि हामीले हाम्रो भाषा साहित्य संस्कृति इतिहासलाई कहिले पनि भुल्ने अवसर नै पाएनौँ। अनि स्कुलको लाइब्रेरीमा दुनियाँभरको पुस्तकहरू हुन्थ्यो, सरहरूले आएर है तिमीहरू अब यो आज शनिबार, हामी त शनिबार पनि आधा दिन लाग्थ्यो, तिमीहरू एक पिरियड चाहिँ आएर लाइब्रेरीबाट किताब झिकेर लैजा, आइतबार बसेर पढेर आउनु म सोध्छु भन्नुहुन्थ्यो। फुर्बा सरले अब शार्दूल विक्रीडित छन्दको त्यो शकुन्तल महाकाव्यबाट उनले काव्य छन्दमा उनले जान्छिन् आज शकुन्तला घर भनी भने त्यसरी सिकाउनु हुन्थ्यो प्राइमेरी लेभलमा। त्यसरी चाहिँ साहित्यप्रति हाम्रो रुचि बढ्दै गएको।
1: हजुर, यहाँको जुन चाहिँ दृष्टि यहाँको छिन भएर गएको छ है,
0: हजुर
1: बिल्कुलै देख्नुहुन्न यहाँ,
0: म एकदम 100% ब्लाइन्ड।
1: अहिले कति वर्ष पुग्नु भयो
0: तपाईँ? अहिले मेरो उमेर, हजुर उमेर त म 65 लागे, तर म 38 उमेरमा पुग्दाखेरि चाहिँ मेरो दुइटै आँखा एकै दिन झ्याप्पै बन्द भएको।
1: यो कसरी भयो, के कारण हो?
0: अब यसको पछाडि चाहिँ अब म गएँ नि हजुर भारतवर्षको धेरै त्यस्तो ठुल्ठुलो आई हस्पिटल, जस्तो शङ्करा नेत्रालय चेन्नई गएँ, अनि एलबी प्रसाद आई इन्स्टिच्युट हैदराबाद गएँ, दिल्लीको एम्स गएँ, कलकत्तातिर काठमाडौँतिर गएँ, सबैबाट एउटै कुरो पाएँ मैले, तपाईँको बिमारको नाम चाहिँ हो रेटिनाइटिस पिगमेन्टोसा, जसमा चाहिँ के हुन्छ भने तपाईँको रेटिनामा चाहिँ ब्रेनबाट कालो कालो दाग आएर रेटिना झ्याप्पै बन्द गर्दैछ, र त्यसले गर्दा तपाईँ भविष्यमा दृष्टि हुन सक्नुहुन्छ भनेर मलाई भनिएको थियो। अन्त मैले कारण सोद्धाखेरि चाहिँ हेर्नुहोस् विज्ञानले यसको विषयमा 100 बेसी भयो अध्ययन गरेको, रिसर्च गरेको, तर अहिलेसम्म एउटा ट्याब्लेट पनि प्रिस्क्राइब गर्न सकेको छैन। अन्त यो के कारणले हुन्छ आजसम्म त्यो कारण पनि पत्तो लागेको छैन भनेपछि कुरा सिद्धियो। अनि डाक्टरहरूले भन्नुभयो अब मैले कारण चाहिँ त्यसो के भन्नु त मैले भन्नु, हुनसक्छ यो तपाईँको एउटा डिएनएसँग आएको कुरा, 5-6 पुस्ता अगाडि तपाईँको परिवारमा कसैलाई थियो होला, 5-6 पुस्ता पछाडि तपाईँले भेट्नु भयो, अब तपाईँको 5-6 पुस्ता पछाडि कसैले फेरि भेट्न सक्छ,
1: मतलब सम्भावना
0: छ। अब जब विज्ञानसित कुनै किसिमको व्याख्या छैन नि, त्यो व्याख्या नहुँदाखेरि चाहिँ यो आनुवंशिक हो भन्न बडो सजिलो पर्दो रहेछ, मलाई पनि सायद त्यसै भनियो कि जस्तो लाग्छ।
1: हजुर, जिन्दगी तपाईँको यो जुन प्रकारको एउटा छिन भएको छ,
0: हजुर
1: है, अब आम मेन दृष्टि नै तपाईँको गइसकेपछि कहिलेकाहीँ पढ्नु नपाउँदा लेख्नु नपाउँदा जीवनमा तिक्तता आउँछ कि आउँदैन?
0: मलाई चाहिँ एउटा कुरो चाहिँ के छ भने नि, मान्छेलाई सबै कुरो परिपूर्ण भएर त आउँदैन नै, तर मान्छेको आफ्नो आफ्नो रुचि अनुसारको क्षेत्र हुन्छ। मेरो क्षेत्र पढाइ लेखाइ भयो, मलाई रुचि लाग्ने, त्यसले गर्दाखेरि त्यो कुरोको अभाव बोध हुन मलाई मेरो परिवारले पनि दिएन, मेरो साथी सङ्गीले पनि दिएन। अब परिवारमा म त के छु भने, आज अब यहाँ खरसाङ आएको छु, अब मासतिर गएर एक दुईवटा किताब भेटेछु भने त्यो किनेर लान्छु, अब दार्जिलिङमा म यसो बजारतिर गएँ, माथि चौरस्तामा अक्सफोर्डमा गएँ भने 2-4 किताब त्यहाँबाट पनि किनिहाल्छु। किनेर लगेपछि घरमा अब कोही बेला मेरी पत्नीले पढिदिन्छ, कोही बेला छोराहरू, त्यो बाहेक मेरी छोरी छ अलिसा थापा, राम्रो युट्युबर हुन् उनी, अब छोरीले पनि आएर पढिदिन्छ। अन्त त्यसले गर्दा मलाई पढ्नुमा अभाव छैन, मैले चाहेको पुस्तक घरकाहरूले कसै न कसैले आएर पढिदिएकै हुन्छ, अनि त्यसले गर्दाखेरि लेख्नु पर्यो भने पनि घरकाहरूले लेखिदिन्छन्।
1: पारस गजमेरले एउटा गीतमा भनेका छन् नि, साँझको घाम डुबिसक्यो यात्रा अझै बाँकी नै छ, कस्तो लाग्छ यो गीतले तपाईँको जीवनमा कतिको प्रभाव पार्छ?
0: प्रभाव त पारस भाइसित त मेरो कस्तो सम्बन्ध थियो भने, जतिखेर म आँखा मजाले देख्थेँ नि त्यति बेला पारस भाइ त बिचरा नेत्रहीन हुनुहुन्थ्यो, अनि म कतै पनि पारस भाइलाई भेटेछु भने बजारमा पारस भाइ मात्रै भने भान दाजु भनिहाल्नुहुन्थ्यो, चिनिहाल्नुहुन्थ्यो सरले। अहिले मेरो त्यो अवस्था भएको छ, आजकल मेरो कानमा त्यो कसैको आवाज चाहिँ सायद रेकर्डेड बस्छ होला क्या त, अन्त कसैले आएर भानु भाइ भन्ने बित्तिकै ए फलना हजुर दाजु नमस्ते गर्नुपर्छ भने नमस्ते दाजु भन्छु, बहिनीहरू छोरी चेलीहरू छन् भने नानी कता के चिनिहाल्छु म।

0: अन्त पारस भाइसित त्यस्तो सम्बन्ध, अब साँचोको घाम डुबिसक्यो, यात्रा अझै बाँकी नै छ भन्ने कुरो छ नि है। यो कुरो बडो अब भनौँ भने बडो फिलोसफिकल कुरो उनले त्यसमा भन्नुभएको छ है। अब के छ भने यात्रा त अनन्त छ नि त हजुर। अब हिन्दू माइथोलोजीलाई नै हामीले विचार गर्नु हो भने अब 84 लाख जुनी भन्छन्, यो पछि अझै के को जुनी, अझै के को जुनी, कसो कसो के के। अब नेत्रहीन हुँदाखेरि कोही कोही बेला मेरो मनमा लाग्थ्यो तेरो पूर्वजन्मको कर्मले त आज नेत्रहीन भइस् भन्ने लाग्थ्यो कि, तर ईश्वरले म माथि अन्याय चाहिँ गर्नु भएन। किन भन्दाखेरि पढिसके, ग्रेजुएसन तुरिए, बिएड गरे, पोस्ट अफिसमा नोकरी पाएँ, बिए गरे, दुई दुईजना सुनका ठुन्का जस्ता छोराहरू जन्मिए, त्यसपछि मेरो नेत्र खोस्नु भयो, मलाई त नेत्रहीन भएर महाकाल डाँडामा गएर बोरा ओछ्याएर बस्नुपर्ने स्थितिमा त पारेनन्, अन्त ईश्वरसित मेरो रिसाउने जग्गा छ र छैन। म त एकदमै ईश्वरप्रति साह्रै कृतज्ञ छु, अनि त्यसले गर्दाखेरि मेरो मनमा त्यस्तो गुनासो छैन।
1: अनि श्रोता, पुनः हामी यहाँहरूलाई स्वागत जनाउँछौँ। यस समय हामी मनका कुरामा छौँ, मनका कुरा सुनिरहेका छौँ भानु छेत्रीका। यहाँ अत्यन्तै आत्मबल हुनुहुन्छ, स्पष्टवादी हुनुहुन्छ, अनि सत्य कुरा बोल्नुहुन्छ। शारीरिक रूपमा हेर्नु भने यहाँ 65 पुगिसक्नु भयो, तर मान्छे केही स्वस्थ देखिन्छौँ हामी, अनि यहाँको आवाजहरू त्यति नै स्पष्ट र खुल्ला छ, अनि अनुहारमा तेजपन हामीले देखिरहेका छौँ, अनि उहाँले अघि भनिसक्नु भयो उहाँको श्रवण शक्ति अत्यन्तै राम्रो भएको छ, र यहाँले 38 वर्षको उमेरमा यहाँको जुन दृष्टि क्षीण भएर गयो है, त्यस पछाडि तपाईँ सर्वेश्वर हुनुहुन्थ्यो है, त्यो आफ्नो सेवामै हुनुहुन्थ्यो, र त्यस समय यहाँलाई काम गर्नु कतिको अप्ठ्यारो भयो, असुविधा भयो?
0: अप्ठ्यारो भन्दाखेरि झ्याप्पै मेरो आँखा बन्द हुँदाखेरि 2-3 दिन चाहिँ म अलिकति आँतिएँ हजुर। के भयो नि यस्तो, कसो भयो नि भन्ने भयो। मेरो परिवारकाहरूले होइन तपाईँ किन त्यस्तो विचलित हुनुहुन्छ भनेर सम्झाउने ओर्ने, साथीभाइ इष्टमित्रहरू आएर सम्झाए, तर मलाई के भयो भने त्यति बेला घरकोहरूले होइन तपाईँ तुरन्तै हैदराबाद एलबी प्रसाद जाइहाल्नुपर्छ, केही हुनसक्छ कि भनौँ, मलाई एलबी प्रसाद फेरि पुर्याए। त्यहाँ पुर्याउँदाखेरि त्यहाँबाट भन्यो अब तपाईँको आँखा त फेरि फर्केर आउँदैन, तपाईँलाई हामी स्टिकमा हिँड्न सिकाउँछौँ भनेर स्टिक दिएर हिँड्न सिकाएँ। त्यहाँ 10 दिन ट्रेनिङ गरायो मलाई, ट्रेनिङ गराएपछि स्टिक लिएर फर्केँ भरे घरकाहरूले झमेला गरे, तपाईँ हाम्रो पाखुरा छैन, हाम्रो पाखुरा समातेर हिँड्नुपर्छ, यो स्टिक चाहिँदैन। त्यो दिन लुकाएको स्टिक आजसम्म पाएको छुइनँ मैले।
1: यहाँसँग चर्चाको क्रममा अघि हामीले चाह्यौँ फिलाटेल एक्जिबिसन,
0: हजुर,
1: पोस्ट अफिसमा 20 वर्षमा हुने है, यहाँले जर्नल प्रकाशित गर्ने सौभाग्य प्राप्त गर्नुभयो
0: हजुर,
1: अनि
0: डाक विभागको कर्मचारी भएको।
1: केमा हुनुहुन्थ्यो डाक विभाग, कुन चाहिँ पोस्टमा हुनुहुन्थ्यो?
0: डाक विभागमा म त क्लरिकल पोस्टमै थिएँ
1: हजुर।
0: अन्त त्यहाँनिर चाहिँ के भयो भने ठुलो बडाको एकदम भव्य रूपमा डाक टिकट प्रदर्शनी चाहिँ दार्जिलिङमा चाहिँ विशेष गरेर पहाडी भेकमा चाहिँ 20 वर्षको अन्तरालमा एकदम भव्य रूपमा गरिने चलन थियो, 10 वर्ष या 20 वर्षको अन्तरालमा। अब मैले पहिलो त्यस्तो भव्य डाक टिकट प्रदर्शनी चाहिँ भेटाएँ 2003-04 सालमा। त्यति बेला हाम्रो पिएमजी हुनुहुन्थ्यो जोन स्यामुएल, अन्त उनले आएर लु अब दार्जिलिङमा चाहिँ यत्रो वर्ष भएछ ग्याप, हामीले फिलाटेलिक एक्जिबिसन गर्नुपर्छ अब भनेर भन्दाखेरि, अन्त एउटा जर्नल त निक्लिन्छ निक्लिन्छ प्रत्येक फिलाटेलिक एक्जिबिसनमा, अन्त त्यो चाहिँ कसले निकाल्ने भन्दा सबै साथीभाइहरूले सम्पादनको भार चाहिँ भानुलाई दिनुपर्छ, नो डाउट म अब त्यति बेला पनि नेत्रहीन नै थिएँ, भानुलाई दिनुपर्छ भन्दाखेरि मलाई लगेर जोन स्यामुएल सरसँग भेटाइयो। तर जोन स्यामुएल त्यसै त मान्छे आए जस्तो हुँदैन है
1: हजुर,
0: मलाई देख्नुभयो, उनलाई थाहा भयो यो नेत्रहीन छ भनेर, अच्छा ठुलो जिम्मेवारी म सुम्पदैछु, लु भानु तिमीले गर्नुपर्छ यो काम भनेर भन्नु, तैँले सक्सेस पनि सोध्नु भएन, गर्नुपर्छ, मैले जिम्मा दिएँ है ढुक्कै। अब मैले पनि मेरो जिम्मेवारी पुरा गरेँ, कोसेली भन्ने उनले मलाई यहाँ पनि भन्नुभयो, नाम त आफै राख ल, हाम्रो त्यहाँ डिपिएक्स कुनै के भन्ने राख्ने चलन छ फिलाटेलिक एक्जिबिसनको जर्नल नाम, त आफै राख भन्दाखेरि मैले कोसेली नामाकरण गरिदिएँ, अङ्ग्रेजी हिन्दी बङ्गला नेपालीमा आर्टिकलहरू त्यसमा आउँछ, सबै सम्पादन गरेर राखेँ, अनि त्यसको एडिटोरियल चाहिँ मैले अङ्ग्रेजीमा लेखेँ सबैले बुझ्न सक्ने भनेर, अनि फिलाटेलिक एक्जिबिसनमा चाहिने कुरो के हो, मूलभूत कुराहरू, एउटा जो बिगिनर हुन्छ नि सिकारु, सिकारुले चाहिँ स्ट्याम्प कसरी कलेक्सन गर्ने भन्ने विषय लिएर एडिटोरियल चाहिँ मेरो त्यो माथि आधारित थियो, सम्पादकीय चाहिँ एउटा नयाँ सिकारुले

0: चाहिँ स्ट्यान्ड कलेक्सनमा हात हाल्न पर्ने त्यसलाई आधार गरे जोन स्यामुएल सरले एकदमै मन पराउनु भयो. अनि अर्को एउटा राम्रो कुरा चाहिँ के भयो भने दार्जिलिङमा पोस्ट अफिस स्थापित भएको 1835 हो है हजुर, फेरि 1835 2003 दार्जिलिङ पोस्ट अफिसको इतिहास लेखिएकै थिएन, पटक्कै लेखिएको थिएन. कति जेनेरेसन गए त्यो पिरियडमा. अनि मलाई जोन स्यामुएलले भन्नुभयो, भानु खै दार्जिलिङ पोस्ट अफिसको त एउटा गौरव गाथा छ, यसको इतिहास कसैले लेखेको रहेन रहेछ, क्यान यु राइट भनेर भन्नुभयो. वाइ नट सर, आई डेफिनेटली राइट भनेर भन्दा लु त त्यति पनि गरिँदैन नानी भनेर भन्नुभयो. मैले अङ्ग्रेजीमा दार्जिलिङ पोस्ट अफिसको इतिहास खोजखाज गरेर यताउति गरेर लेखिदिएँ. जोन स्यामुएल सर यति साह्रो खुसी हुनुभयो, यो पहिलोचोटि दार्जिलिङ पोस्ट अफिसको इतिहास चाहिँ आइपुग्यो हाम्रोमा, यो कोसेलीमा छाप्नुपर्छ भनेर छापेर उनले त्यति नै बेला युट्युबमा पनि हालिदिनु भएको छ. अनि त्यहाँदेखि यता त त्यो जुन मेरो आर्टिकल थियो इतिहासको अङ्ग्रेजीमा त भएकै थियो, नेपालीमा पनि अनुवाद भएर छापियो, बङ्गलामा छापियो, हिन्दीमा छापियो, चारवटा भाषामा चाहिँ त्यो भयो. हिजो अस्ति मात्रै यो तपाईँको दालखोलाबाट एउटा पत्रिका निस्किन्छ दाग भन्ने बङ्गला पत्रिका, तर त्यो बङ्गला मात्रै भन्नु मिल्दैन, अङ्ग्रेजीमा पनि हुन्छ, त्यसमा नेपालीमा पनि हुन्छ, अरू भाषामा पनि हुन्छ. दाग भन्ने मनोनिता चक्रवर्ती चाहिँ तिनको सम्पादिका हुन्, उनले दाग भन्ने पत्रिका निकालिन्. त्यो अङ्क चाहिँ कसरी बनाइन् भन्दाखेरि दार्जिलिङको पहाडको जति पनि डाकघरहरू छ तिनीहरूलाई मात्रै लिएर उनले दाग भन्ने पत्रिकाको त्यो अङ्क निकालिन्. त्यसमा पनि बङ्गला र नेपाली अनि अङ्ग्रेजीमा मेरो त्यो आर्टिकल चाहिँ परेको छ. अन्त त्यो एउटा मेरो लागि उपलब्धि भयो. अनि अर्को कुरो, 20 स्ट्याम्प एक्जिबिसन भयो भने त एउटा मान्छेले आफ्नो सर्भिस पिरियडमा 2 चाहिँ एडिट गर्नु पाएँ नि त जर्नल 40 वर्षमा, तर मैले चाहिँ 3 पाएँ. 2003 कोसेली गरेँ, 2014 DPEX 14 भन्ने गरेँ, 2018 कालिम्पोङमा भयो अर्को एक्जिबिसन. त्यो कालिम्पोङको एक्जिबिसनमा पनि सम्पादनको अभिभार मलाई दियो. अनि अर्को एउटा ऐतिहासिक कुरो चाहिँ के भयो, मैले जानेर होइन है हजुर, मैले इतिहास कायम गर्न खोजेको थिइनँ. के भयो भने मलाई कतिजना साथीभाइहरूले भन्यो, दाजु यसको त केही गीतहरू पनि हुनु पर्थ्यो भन्दा मैले थिम सङ लेखिदिएँ 2003 स्ट्याम्प एक्जिबिसनमा, थिम सङ कोसेली भनेर एउटा लेखिदिएँ. भरे त एक्सपर्टहरू त अल ओभर इन्डियाबाट आउनु भएको थियो नि त त्यति बेला. एक्सपर्टहरूले गीत सुनेर, गीत पनि हाम्रै अफिसको स्टाफहरूले गाएको, फेरि उनीहरूले गाएको, बडो मिठो भएको थियो, रेकर्डेड थियो त्यो गीत. अन्त त्यो गीतलाई हेरेर त एक्सपर्टहरूले भन्नुभयो, इन्टरनेसनल फोरममा हेर्नु हो भने चाहिँ स्ट्याम्प एक्जिबिसनमा एउटै मात्रै गीत थिम सङ लेखिएको थियो, अनि यो भानु छेत्रीले लेखेको थिम सङ चाहिँ दोस्रो भयो इन्टरनेसनल एरिनामा. इन्डियामा चाहिँ पहिलो थिम सङ पोस्टल एक्जिबिसनमाथि चाहिँ भानु छेत्रीकै हो भनेर उहाँहरूले डिक्लेयर गर्नुभयो. त्यहाँदेखि 2014 मैले अर्को थिम सङ लेखेँ, अर्को पत्रिकाको सम्पादन गर्दा
1: तेस्रो भयो,
0: त्यो वर्ल्ड लेभलमा तेस्रो भयो, इन्डियामा दोस्रो भयो. अनि 2018 कालिम्पोङको एक्जिबिसनमा मैले अर्को एउटा थिम सङ लेखेँ, त्यो चाहिँ वर्ल्ड लेभलमा 4th भयो, इन्डियामा 3rd भयो. इन्डियामा चाहिँ 3 थिम सङ चाहिँ अब क्रेडिट मलाई नै गयो. अब त्यो जानेर हो कि नजानेर हो, तर त्यसरी कायम भयो. अनि मैले चाहिँ अब अफिसमा काम गर्दाखेरि नेत्रहीन भए तापनि, मैले नेत्रहीन भएको 2-4 पछाडि अफिस जोइन गर्न जाँदा मलाई सुप्रिन्टेन्डेन्टले बोलाएर भन्नुभयो, बङ्गाली हुनुहुन्थ्यो सुप्रिन्टेन्डेन्ट, बुझकी मान्छे, भानुजी तपाईँ त अब आँखा नदेख्ने हुनुभयो, बडो दुःख लाग्यो, यसो गर्नुहोस् बिहान तपाईँ आउनुहोस्, एटेन्डेन्समा सही गर्नुहोस् र जानुहोस्, अब भोलिपल्ट फेरि आउनुहोस् भन्दा, सर मलाई यस्तो कमाइ पच्दैन, प्लिज मलाई त्यस्तो नगर्नुहोस्, मैले घुँडा धोसेर कमाएको कमाइ त मलाई काम लाग्दैन भने, यस्तो फाँकिदिएको त काम लाग्दैन, तपाईँले मलाई दया गर्नुहुन्छ भने मलाई एउटा इन्डिपेन्डेन्ट ब्रान्च दिनुहोस्, हेल्पर म राख्छु, उसलाई म मेरो गोजीबाट पे गर्छु, हेल्पर राखेर चाहिँ म मेरो त्यो इन्डिपेन्डेन्ट ब्रान्च चलाउँछु भन्दा, तपाईँले कुन ब्रान्च चलाउने त भन्दा, मलाई कि रिसिप्ट एन्ड डिस्प्याच दिनुहोस् कि मेल ब्रान्च दिनुहोस्, मेल ब्रान्चको काम चाहिँ रातो गाडी जुन बिहान आउँछ त्यो रातो गाडी खाली गर्ने र बेलुकी रातो गाडीलाई भरेर पठाउने जिम्मा. लु ठिकै छ, तपाईँले त्यही गर्नुहोस् त, सक्नुहुन्छ सक्छौँ, तर एउटा कुरो याद गर्नुहोस्, पोस्ट अफिसमा दाग लाग्यो भने चाहिँ जिन्दगीमा त्यो सर्भिस बुकबाट दाग धोइँदैन है, यो चाहिँ याद गर्नुहोस्, म दाग लाग्ने कामै गर्दिनँ सर, गल्ती नै गर्दिनँ. डिक्टेसनको आधारमा मैले 40 पोस्ट अफिसमा काम गरेँ, बेदाग भएर इज्जतसित म रिटायरमेन्ट मैले लिएँ हजुर.
1: अब हामी कुरा गर्छौँ यहाँले पुरस्कारहरू जुन साहित्य अकादमी 2007 पाउनु भएको छ, मेरो देश मेरा मान्छेहरूमाथि,
0: हजुर
1: यो बारेमा अलिक के बताइदिनुहुन्छ?
0: अब यसको पनि एउटा कस्तो भयो भने मेरो जीवनमा त त्यस्तै अब संजोगहरू नै बेसी भएको छ. के भयो भने आँखाको उपचारको निम्ति म हैदराबाद गएँ, हैदराबाद गएँ एलबी प्रसाद इन्स्टिच्युटमा, त्यहाँ गएर रिसेप्सनमा नाम लेखाएँ। अब म डिसेम्बर महिनामा गएको, भरे त एपोइन्टमेन्ट दियो मलाई अप्रेल महिनाको। मैले भने रिसेप्सनिस्टलाई, हेर्नुहोस् अप्रेल महिना भनेपछि चार महिना पछाडि एक त गरम चढेको हुन्छ, अनि चार महिना पछाडि म आउनु त सक्दिनँ, तपाईँले मिलाइदिनुहोस् न भन्दाखेरि, हजुर यहाँ त कुनै हालतले पनि मिल्दैन, तपाईँले एपोइन्टमेन्ट पाउनुभयो अप्रेलमै आउनुपर्छ भन्दा, त्यति बेला के हुन्थ्यो, म मुनाल चलाउँदै थिएँ, मेरो अङ्ग्रेजी त्रैमासिक पत्रिका, त्यो प्योरली विशुद्ध साहित्यिक पत्रिका हो मुनाल अङ्ग्रेजीमा, अनि त्यो पत्रिकाको सम्पादन गर्दै थिएँ। अन्त हैदराबादबाट महाकवि शेषेन्द्र शर्माको एक दुईवटा कविता मुनालमा मैले छापिसकेको थिएँ, अनि उनीसित सम्बन्ध स्थापित चाहिँ गरिदिनु भएको थियो मलाई डाक्टर जीवन नामदुङले। अन्त मेरो पालो हैदराबादमै छु, मलाई श्रीमतीले भनिन् होइन तपाईँको एपोइन्टमेन्ट त भएन, शेषेन्द्र सर त तपाईँको साथी नै हो, उहाँलाई भेट्नु न एकपल्ट भनेर हामीले टेलिफोन फेलिफोन घुमाउँदाखेरि उहाँलाई भेट्ने मौका पायौँ। भरे त कहाँ, उहाँ त राजमहलमा बस्नुहुँदो रहेछ, उनको श्रीमती राजकुमारी इन्दिरा देवी धनराज गिर त अब राजकुमारी रहेछन्, ज्ञानबाग प्यालेसमा बस्ने हुन्छ। मैले राजमहल चाहिँ धेरै गएँ, मैसुरतिर गएँ, कता कता गएँ, हेरेँ, तर राजा रानी भएको राजमहलमा चाहिँ पसेको थिइनँ। अब ज्ञानबाग प्यालेस चाहिँ हैदराबादको राजा रानी जीवित अवस्थामा हुँदा नै म पस्न पाएँ, उहाँहरूसँग भेटघाट भयो, त्यहाँदेखि त उहाँहरूसँग गफसप यताउति हुँदा त उनले भर्खरै निकाल्नु भएको माई कन्ट्री माई पिपल भन्ने महाकाव्य, त्यो महाकाव्य उनले मलाई अङ्ग्रेजीमा पढेर सुनाउनु भयो, हामी बसेर सुन्यौँ। अन्त मलाई के मन आएको नि, सर यसलाई नेपालीमा अनुवाद गरिदिउँ म भनेर भने, अन्त म त एकदमै खुसी हुनेछु नेपालीमा गरिदिनु भयो भने त भन्नुभयो, हुन्छ मलाई दिनुहोस् म गरिदिन्छु भने, मैले गरी पनि दिएँ, त्यो गरेर छापियो पनि। अब छापेपछि त्यही पुस्तकले चाहिँ भरे साहित्य अकादमी पुरस्कार अनुवादमा पायो 2004 सालमा।
1: यहाँले सम्पादनहरू पनि थुप्रै पत्र पत्रिकाहरू सम्पादन गर्नुभएको छ, अनि अनुवादहरूमा पनि थुप्रै प्रकारको अनुवादहरू गरिसक्नु भएको छ, र डाक्टर जीवन नामदुङ कविता लेख होइन
0: कविता
1: नेपाली कविताहरू
0: आउटस्ट्यान्डिङ ड्रिम्स अफ डिस्पोज हिल,
1: यो
0: बेचिएको पहाडको उधारो सपना,
1: हजुर यो तपाईँले अनुवाद गर्नुभएको छ। त्यसै गरी चौरङ्ग अघि कुरा गरिसक्नु भएको, र जङ्गल बुक विशेष यो कसरी भयो, जङ्गल बुक
0: जङ्गल बुकको चाहिँ के भयो भने, ठन्डा महिनाको समय थियो यो 18 सालको कि 16 सालको, त्यो जङ्गल बुकको 18 हुनुपर्छ जङ्गल बुक मैले निकालेको। अन्त त्यो ठन्डा महिनाको समयमा घरमा म र मेरी बहिनी मात्रै थियौँ, दुईजना बसिरहेको थियौँ। अन्त त्यो टिभीतिरबाट मुगलीमाथि जङ्गल बुकमाथि कतिवटा सिरियलहरू एनिमेसनहरू आइरहने, मेरो मनमा के आयो भने नेपालीमा भएको छ कि छैन यो अनुवाद, अब यो नोबेल पुरस्कार विजेताहरूको किताब त हामी नेपालीमा थोरै मात्रामा छ, जङ्गल बुकको त भएको छ जस्तो लागेन भनेर बहिनीलाई लिएर चौरस्ता अक्सफोर्डमा गएँ, जङ्गल बुक किनेँ अङ्ग्रेजी, किनेर घरमा ल्याएर यसो हेरेँ, अङ्ग्रेजी त बडो कडा क्लासिकल इङ्ग्लिस, हिम्मत त हारिनँ, होइन सक्छु म बसेछु भने त गर्नु सक्छु भनेर बहिनीलाई राखेर रा, त्यसलाई नै पढ्नु लगाउँदै त्यसलाई नै लेख्नु लगाउँदै बिस्तारो बिस्तारो बिस्तारो बिस्तारो गरेर दाजु बहिनी मिलेर ठन्डा महिनाभरिमा जङ्गल बुक अनुवाद गऱ्यौँ। अनुवाद गरेर चाहिँ यसलाई अब प्रकाशित त अब मुनाल प्रकाशन मेरो आफ्नै प्रकाशन छँदैछ, त्यहीँबाट गरिहाल्यौँ, 1000 कपी निकालेको थियौँ, कति 2 महिना 3 महिना नभइकन 1000 कपी त साइँ सुत्तै गइगयो, त्यहाँदेखि सेकेन्ड एडिसन निकाल्नु पर्छ पर्छ भन्दा आजसम्म निस्किएको छैन। तर जङ्गल बुकको चाहिँ नेपालबाट पनि जङ्गल बुकको अनुवाद भएको थिएन, आजसम्म पनि भएको छैन, भारतबाट चाहिँ जङ्गल बुकको अनुवाद पहिलोचोटि मैले गर्ने सौभाग्य पाएँ। अनि जङ्गल बुकमा चाहिँ मलाई के लाग्यो भन्दाखेरि गीतहरू बेसी छ, अनि गीतलाई चाहिँ तपाईँको त्यति बेलाको क्लासिकल अङ्ग्रेजी गीतहरू अब विचार रुडा किमले त्यति बेलाको अङ्ग्रेजी लेख्नु भएको हो नि त, अन्त त्यसलाई नेपालीकरण गर्नु बडो गाह्रो पर्ने कि, तर मैले चाहिँ के गरिदिएँ भने जति सक्दो मुगलीलाई नेपाली बनाइदिनु खोजेको छु,
1: नेपालीपन
0: नेपालीपन हालिदिएको छु, मुगली त हाम्रै वरिपरिको दाजुभाइको छोरा जस्तो बनाइदिएको छु मुगलीलाई, अनि अर्को कुर्त्यो बगेर सगेर यताउति छ हाम्रै जङ्गलमा पाइने जन्तुहरू जस्तै देखाउनु खोजेको छु, अनि गीतहरू जति छन् जङ्गल बुकमा भएको त्यसलाई चाहिँ मैले हाम्रो नेपाली लोकलयभित्र हालिदिएको छु, हुन्छ मलाई त्यो सङ्गीतको त्यस्तो ज्ञान छैन तर सुनेको त छु नि मैले, हाम्रो तामाङ छेलो कस्तो हुन्छ, डम्फू गीत कस्तो हुन्छ, त्यो त मलाई ज्ञान छ नि त, त्यस्तै कुरोहरूलाई आधार बनाएर म मैले त्यो गीतहरूलाई पनि नेपालीकरण गर्ने कोसिस गरेको छु। हाम्रै अब तपाईँको लोकलयहरूमा कसैले पनि जङ्गल बुकबाट चाहिँ गीत गाउन चाहे भने गीत गाउन सक्छन्।
1: हजुर आदरणीय श्रोता, यहाँले आएर यसरी बात गरिदिनु, यहाँलाई धेरै धेरै धन्यवाद छ। यहाँको अझै हामी कृतिहरू, यहाँका सृजनाहरू हामीले भविष्यमा पाइरहौँ। हाम्रो आकाशवाणी खरसाङको पक्षबाट यहाँलाई धेरै धेरै शुभकामना।
0: धन्यवाद छ हजुर, मलाई डाक्नु भयो। फेरि फेरि पनि यस्तो समय अवसर पाइएला र फेरि फेरि हाम्रो अर्को भेट होला नै, त्यही आशा साँच्दै यस्तै सन्देशहरूसित हजुरहरूसित म पनि बिदा लिन चाहन्छु। नमस्कार अनि धन्यवाद।
1: आदरणीय श्रोता, हामी मनका कुरामा आज बात गरियौँ एकजना साहित्यिक व्यक्तित्व, गीतकार अनि एकजना रिटायर्ड कर्मचारी भानु छेत्री, धेरै आत्मबल भएका व्यक्तित्व, स्पष्टवादी अनि साँचो कुरा बोल्ने निडर व्यक्तित्व हामीले यहाँ पाएका छौँ। यहाँकोले आज आफ्नो मनका कुरा कार्यक्रममा आफ्ना मनका कुराहरू राखे। पुनः हामी अर्को कार्यक्रममा अर्को नयाँ व्यक्तित्वसँग मनका कुरा अवश्य राख्नेछौँ। आशा भने
2: अब सुनौ आकाशवाणीको समाचार।
3: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। विदेश मन्त्री एस जयशंकरले नयाँ दिल्लीमा नेपालका विदेश मन्त्री शिशिर खनालसित भेट गर्नुभयो। बैठकपछि श्री जयशंकरले वर्ष 2015 को भुइँचालोपछि पुनर्निर्माण कार्यक्रम अन्तर्गत नेपाललाई 72 स्वास्थ्य सुविधाहरू अनि 12 सांस्कृतिक विरासत परियोजनाहरू भर्चुअल माध्यमद्वारा सुम्पिनुभयो। दुवै नेताहरूले दुवै देशबीच व्यक्तिगत रूपले धनको लेनदेनलाई सुगम बनाउनका लागि युपिआई समन्वयको संयुक्त रूपमा शुभारम्भ गरे। दुवै नेताहरूले डिजिटल इन्डिया भाषिनी अनि काठमाडौँ विश्वविद्यालय बीच नेपालको लागि बायस फर्स्ट भाषा अनुवाद मञ्चको लागि राष्ट्रिय डिजिटल अब संरचनाको सहनिर्माणका लागि एक सम्झौता ज्ञापन आदान प्रदान पनि गरे। डाक्टर जयशंकरले दुवै देशका मानिसहरूको पारस्परिक प्रगति, समृद्धि अनि कल्याणको लागि नेपालसित मिलेर काम गर्ने भारतको प्रतिबद्धता पनि दोहोऱ्याउनु भयो। रुसका राष्ट्रपति व्लादिमिर पुतिनले भन्नुभएको छ, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा प्रतिबन्धहरूको धम्की दिएर भारतको सम्प्रभुतालाई कमजोर बनाउने कुनै पनि प्रयास विपरीत हुनेछ। सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चको अवधि प्रमुख वैश्विक समाचार एजेन्सीहरूका प्रमुखहरूसित कुराकानीमा श्री पुतिनले स्वतन्त्र निर्णय लिने अनि राष्ट्रहितहरूको रक्षाप्रति भारतको प्रतिबद्धतामाथि जोड दिनुभयो। उहाँले भन्नुभयो, भारतले बाहिरी दबावलाई वास्ता नगरी सदैव आफ्नो हितहरूलाई ध्यानमा राख्दै निर्णय लिएको छ। श्री पुतिनले भन्नुभयो, रुस अनि भारतको सम्बन्ध आपस्तको विश्वासमाथि आधारित छ। स्वास्थ्य औ परिवार कल्याण राज्यमन्त्री अनुप्रिया पटेलले भन्नुभएको छ, सरकार देशमा डिजिटल स्वास्थ्य तन्त्रलाई बढावा दिनका लागि प्रतिबद्ध छ। आकाशवाणी न्यूजलाई दिएको विशेष साक्षात्कारमा श्रीमती पटेलले बताउनुभयो, आयुष्मान भारत डिजिटल मिसनको अन्तर्गत भारतले 9 करोडभन्दा अधिक विशिष्ट आभा कार्ड जारी गरेको छ अनि 1 करोडभन्दा अधिक डिजिटल चिकित्सा विवरण आभा कार्डसित जोडिएको छ। यो साक्षात्कार आज बेलुकी 7:10 आकाशवाणीको एफएम गोल्ड अनि अन्य च्यानलहरूमा हाम्रो विशेष कार्यक्रम मोदी सरकारकै 12 वर्ष को अन्तर्गत प्रसारित गरिनेछ। घरेलु एलपिजी खाना पकाउने ग्यासको मूल्य प्रति 14.2 किलोग्राम सिलिन्डरमा 29 रुपियाँले वृद्धि भएको छ। आजदेखि लागू भइरहेको घरेलु एलपिजीको मूल्य राजधानी दिल्लीमा पहिलेको 913 रुपियाँबाट वृद्धि भएर 942 रुपियाँ हुनेछ। इन्डोनेसियाका विदेश मन्त्री सुगियोनो भारत आइपुग्नु भएको छ। श्री सुगियोनोले नयाँ दिल्लीमा विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भारत इन्डोनेसिया संयुक्त आयोगको 8 बैठकको सह अध्यक्षता गर्नुहुनेछ। विदेश मन्त्रालयले सामाजिक सञ्जाल पोस्टमा भनेको छ, बैठकको क्रममा दुई मन्त्रीहरूले भारत र इन्डोनेसिया बीचको बलियो व्यापक रणनीतिक साझेदारीको समीक्षा गर्नेछन्। अमेरिकी सेनाले हर्मुज डल डमरु मध्यमा अन्तर्राष्ट्रिय समुद्री यातायातको लागि खतरा मानिने 2 इरानी ड्रोनहरूलाई रोकेर नष्ट गरिदिएको छ। अमेरिकी केन्द्रीय कमान्डले पश्चिम एसियामा तैनात अमेरिकी बलहरूको यस कारवाहीको पुष्टि गरेको छ। सैन्य कमानले बताएअनुसार अमेरिकी बल हाई अलर्टमा छ अनि यस क्षेत्रमा कुनै पनि खतराको जवाब दिन तयार छ। पश्चिम एसियामा तनाव अझ बढेको छ। मौसम विभागले कर्नाटकको तटीय भाग केरलम अनि माहेमा केही स्थानहरूमा मुसलधारे वर्षा हुने अनुमान व्यक्त गरेको छ। पूर्वोत्तर भारत अण्डमान अनि

0: नमस्ते, स्वागत छ सबैलाई। म नमस्ते, स्वागत छ सबैलाई। म अनुपमा र मसँग मेरो सहयात्री चित्रा। आज हामी दुवै उपस्थित छौँ आजको फोन इन कार्यक्रम कुरै कुरामा लिएर, र हामी दुवैको तर्फबाट
1: गुड मर्निङ
0: अनि नमस्ते। र चित्रा, आजको कार्यक्रम सुरु गर्न भन्दा अघि मलाई अलिक भोक लागेको जस्तो हुँदैछ चित्रा, हो किनभने आजको हाम्रो कार्यक्रमको विषय पनि यस्तै रहेको छ। त आजको हाम्रो विषय के रहेको छ भनिदिनुहोस् न त चित्रा साथीले।
1: त आजको हाम्रो विषय भन्न अघि हाम्रो श्रोताहरूलाई हाम्रो फोन नम्बर एकपल्ट भनिदिउँ न त, होइन अनुपा? र हाम्रो फोन नम्बर एक रहेछ 03542999317। त हामीलाई झट्ट झट्ट फोन गरेर हामीसित कुराकानी गरिहाल्नु श्रोता। र आजको हाम्रो विषय हामी के लिएर आएका छौँ भने, जस्तै साथी अनुपमाले भन्नुभयो कि उसलाई त भोक लागेको जस्तो भयो भन्दैछ, त यसरी नै आजको हाम्रो विषय सम्बन्धित छ वर्ल्ड फुड सेफ्टी डे, अर्थात् विश्व खाद्य सुरक्षा दिवस सम्बन्धी। हरेक वर्ष 7 जुनमा विश्व खाद्य सुरक्षा दिवस मनाइन्छ। खाद्यजन्य रोगहरूको जोखिमको बारेमा जागरूकता जगाउन र आपूर्ति श्रृङ्खलाभरि सुरक्षित खाना सुनिश्चित गर्न कार्यलाई प्रवर्धन गर्न जुन 7मा विश्वव्यापी रूपमा खाद्य सुरक्षा दिवस मनाइन्छ। त यसै श्रृङ्खलामा आजको हाम्रो कार्यक्रम कुरै कुरामाको विषय रहेको छ मिठो भोजन र सुरक्षित भोजन।
0: र मिठो मिठो भोजनको खानाको कुरा गर्दा त अवश्य नै भोक त अलि बढेको जस्तै नै हुन्छ, होइन साथी? त यसै विषयमा आज हामी कुरा गर्नेछौँ कार्यक्रममा। त श्रोताहरू हामीसित जोडिन सक्नुहुन्छ र आफ्नो विचार, आफ्नो केही प्रश्न छ भने र आफ्नो केही कुराहरू साझा गर्नु छ भने हामीलाई कल गरेर हामीसित बात गर्न सक्नुहुन्छ। कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँहरूले कुरै कुरामा।
1: त कार्यक्रमको आरम्भमै श्रोताहरूको फोनको प्रतीक्षा गर्दै यो एउटा प्रथम गीत यहाँहरूको निम्ति राखिरहेको छ। आउनुहोस् त श्रोता, सिकार्नुहोला।

0: त यस गीतपछि श्रोता हामीसँग एकजना हाम्रो प्रथम कलर जोडिसक्नु भएको छ अनुपमा त आउन हेरौँ त को हुनुहुन्छ उहाँ. हेलो
1: हेलो को हुनुहुन्छ?
2: हेलो हजुर नमस्कार. हजुर
0: नमस्ते को हुनुहुन्छ अनि कहाँबाट बोल्नु हुँदैछ?
2: हजुर म यहाँ सिम्ली देउरालीबाट मनोज बोल्दैछु.
0: हेलो
2: हेलो
0: चिम्नी देउरालीबाट स्वागत छ तपाईँलाई कार्यक्रममा.
2: हजुर धन्यवाद छ. हजुर
0: कस्तो हुनुहुन्छ त?
2: हजुर एकदम हाम्रो कल्याण भाइको भाषामा हुने एकदम फिट एन्ड फाइन छ. हजुर
0: हामी दुई पनि एकदम फिट एन्ड फाइन है अनुपमा.
1: एकदम हामी पनि फिट एन्ड फाइन छौँ. अघि
0: त आज त्यहाँको कस्तो छ त मौसम?
2: मौसम आज चाहिँ एकदमै घमाइलो
0: भइरहेको छ. घमाइलो भइरहेको छ. हजुर हजुर
2: हजुर
0: त कार्यक्रमको प्रतीक्षामा हुनुहुन्थ्यो होला र हाम्रो आजको विषय त अवश्य पनि सुन्नुभयो होला होइन?
2: हजुर हजुर एकदम एकदम सुन्नु.
0: हजुर आजको विषय कस्तो लाग्यो त हजुरलाई?
2: हजुर एकदम राम्रो विषय छ
0: है. हजुर
2: अनि यो फिट एन्ड फाइन हुनुमाथि पनि यही
0: फिट एन्ड फाइन. हजुर हजुर
1: एकदमै 100% कुरा गर्नुभयो तपाईँले अघि. फिट एन्ड फाइन हुनुमा पनि हामीले अहिले जुन चाहिँ विषय राखेका छौँ त्यो विषय नै एकदमै
0: सुरक्षित खानाले नै हामी फिट एन्ड फाइन हुन सक्छौँ होइन मनोजज्यू?
1: त मनोजज्यू आजको विषय छ मिठो भोजन र सुरक्षित भोजन र यस विषयमा तपाईँको के विचार छ त? तपाईँको आफ्नो के विचार साझा गर्न चाहनुहुन्छ आज?
2: मिठो र सुरक्षित भन्दाखेरि चाहिँ अब सुरक्षितको विषयमा भन्नुपर्दा चाहिँ अब अहिले अब भोजनमा जति पनि हाम्रो प्रयोग हुने सामानहरू हुन्छ है जस्तै तेलहरू भयो है मरमसलाहरू भयो धेरै प्रकार भयो यसलाई चाहिँ एकदमै पुरा जानेर एक त शुद्धता हेरेर मात्रै प्रयोग गर्नु अलिक उचित हुन्छ होला है.
1: हजुर हजुर
2: किनभने यो चाहिँ अब यो चाहिँ शुद्धताको विषयमा भयो है.
1: अनि
2: मिठो भन्दा चाहिँ अब मिठो एकदमै आफ्नो अब परिकारहरू धेरै परिकारहरू मिठो मिठो बनाएर खान सकिन्छ है. यति नै हो त्यसलाई अब जस्तै अब त्यसलाई लापरवाही चाहिँ गर्नु भएन है.
1: साफ सफाइलाई चाहिँ एकदमै लापरवाही गर्नु भएन.
2: हजुर
1: हजुर सुरक्षित खाना भनेको नै हामी त साफ सफाई भनेर बुझ्छौँ भने किनभने साफ सफाई खाना छ भने सुरक्षित पनि हुन्छ साथै अब हामी बासी खाना खानाहरू पनि खानु भएन.
2: हजुर हजुर कुरोहरूमा चाहिँ एकदमै ध्यान दिनु पर्यो. अनि अहिले त झन् अब यो मौसम अब अहिले के भन्नु अब यो परिवर्तन भएको मौसम छ गरम महिना लाग्यो भनौँ न है. यो बेलामा त झन् एकदमै सुरक्षित राख्नु पर्यो. धाकचोकहरू राम्रो गरेर राख्ने बासी नखाने है.
1: हजुर हजुर
2: त्यही हो मिठो र अब सुरक्षितमा चाहिँ त्यही भन्न चाहन्छु.
1: हजुर हजुर अब हाम्रो मुख जीवन

0: चाहिँ यस्तो छ नि त कि यसले चाहिँ अब मिठो कुरा नै खोज्छ कि स्वादिष्ट नै खोज्छ तर अब हामीले सधैँ मिठो स्वादिष्टै मात्रै खानु भएन त्यसको साथसाथै हामीले सुरक्षित भोजन पनि खानु पर्यो
1: सुरक्षित भोजन पनि मिठो र मिठो भइहाल्छ नि हैन अनुभवमा
0: जस्तै अब सुरक्षित चाहिँ कसरी भनेको भन्दाखेरि चाहिँ अब जस्तै हामीलाई त तलेको होइन तेलमा तलेको चिजहरू खानु मन लाग्छ जङ्क फुडहरू अब हाम्रो जिब्रोलाई त मिठै लाग्छ तर अब हाम्रो शरीरको लागि चाहिँ त्यो सुरक्षित हुँदैन अघि सधैँ खानु राम्रो हुँदैन त्यो सबैले
1: स्वास्थ्यको लागि
0: ध्यान दिनुपर्छ हजुर
2: त्यस्तै हो अनि हाम्रो एक दुईजना साथीहरू
1: हजुर
2: हाम्रो यहाँ तकदाबाट आउनुहुन्थ्यो शेखरजी है
1: उहाँ
2: जानु हुनुभएको छ है कता जानुभएको छ उहाँ परेको आलु पराठाको एकदम
1: ए आलु पराठाको एकदम फ्यान हुनुहुन्छ
0: आज यस्तो खानाहरूको कुरा गर्दा चाहिँ म चाहिँ आज भोकले चाहिँ
2: है हाम्रो हाम्रो कल्याण भाइ हुनुहुन्छ यता हाम्रो हजुरबा हुनुहुन्छ अनि यता हाम्रो धनकरजी
1: हुनुहुन्छ
2: सबैलाई सम्झिरहेको छु हजुर
1: हुन्छ धेरै धेरै धन्यवाद मनोजज्यू यसरी अर्को सप्ताह पनि हामीलाई सम्झिनुहोस् अनि हामीलाई कल गर्नुहोला
0: धन्यवाद हामीसँग जोडिनुभयो
1: त हाम्रो प्रथम कलर हुनुहुन्थ्यो आज एकदमै छेउबाट भनौँ न होइन साथी चिम्नी देउरालीबाट खरसाङबाट हुनुहुन्थ्यो मनोजज्यू त अर्को कलर पनि हामीसित जोडिनु हुँदो रहेछ हेलो हेलो
3: म त विशेषमा होइन म त विदेशमा होइन दस निङ्ग्रे खेर भए पनि आफ्नै स्वदेशमै कमाउँछु म त पिज्जा र बर्गरमा होइन त ढेँडो रोटी गुन्द्रुक किस्नुमै रमाउँछु ढेँडो
0: नमस्कार
1: हामीलाई होइन इन्ट्रोडक्सन पनि दिनुभयो त तपाईँको शुभ नाम कहाँबाट हुनुहुन्छ एकपल्ट हाम्रो श्रोताहरूको निम्ति भनिदिनुहोस् कस्तो हुनुहुन्छ कल्याण राईजी एकपल्ट यो त सोध्नै पर्यो नि आज
0: प्रचलित भइसक्यो
1: हजुर कल्याणजी त फिट एन्ड फाइन हुनुको लागि के छ हाम्रो एकदम मुख्य हाम्रो जीवनमा आजको आजको विषय त अवश्य पनि सुन्नुभयो होला
3: राम्रो विषयवस्तु ल्याउनु भएछ
1: यसै विषयमा के भन्नु छ तपाईँको आज
3: हामीले चाहिँ एकदमै अहिले चाहिँ त्यो जङ्क फुड फास्ट फुडहरू भन्दा पनि हामीले आफू स्वस्थ रहनु पऱ्यो भने चाहिँ हामीले चाहिँ तपाईँको एकदमै ध्यान दिनुपर्ने चाहिँ सन्तुलित आहारमै हो हामीले खासमा चाहिँ आफ्नै घरमा फलाएको सागसब्जीहरूसँग खानु भयो भने चाहिँ धेरै राम्रो हुन्छ है हामीले हाम्रो चाहिँ अलिकति त्यस्तो कुराहरूले पनि अब हाम्रो चाहिँ त्यो अल्छेपनले पनि हामीले हाम्रो अलिकति बिगारिरहेको छ अब
1: अल्छेपन पनि ठिकै भन्नुभयो
3: हजुर छिटोको लागि चाहिँ त्यो चाउचाउहरू होइनहरूले कि अन्त त्यसले
1: गर्दा
3: बिमार हुन्छ नानीहरू अन्त सन्तुलित आहार चाहिँ हामीले बुझ्न सक्यो भने आफैले यसो गमलासँग सागसब्जी रोपेर चाहिँ खाने गर्यो भने चाहिँ राख्नु जरुरी छ है
0: हजुर हजुर
3: शुद्ध जलमा पनि ध्यान दिनुपर्छ
1: हामीले
3: हजुर शौचालयहरू चाहिँ पानीतिर जहिले पनि नहाल्नु खोलाहरूतिर भनेर म त्यही भनिरहन्छु यो
1: हाम्रो
3: हजुर हजुर हाम्रोहरूले अब सुँगुरहरू के पाल्छ हो त्यो सुँगुरहरू पाल्यो भने पनि त्यो पानीतिरै त्यो खोलातिरै त्यो उसको त्यो मल मैलो मलमूत्रहरू हाल्ने यो कुराहरू गर्नु हुँदैन क्या
1: एकदम
3: ध्यान दिनुपर्छ हामीले अन्त म चाहिँ जहिले पनि झकझकाइरहन्छु यो कुराहरूमा
0: हजुर हजुर एउटा खाडल खनेर अघि त्यसमा पनि व्यवस्थित तरिकाले त्यो मलहरूको एउटा राख्नु पनि सकिन्छ होइन त्यसलाई अब जमिनलाई चाहिने एउटा मलजल पनि त्यसको आपूर्ति पनि भइरहन्छ साथै अब त्यो मलले गर्दाखेरि खोला नालाहरू पानीहरू पनि दूषित हुँदैन अघि
3: हजुर हजुर हजुर अन्त त्यो त्यो कुराहरू चाहिँ हामीले ध्यान दियो भने हामी अलिकति उयो नै सचेत चाहिँ हुनैपर्छ यसको लागि चाहिँ हाम्रो सङ्घ संस्थाहरूले पनि जनचेतनाहरू अलिकति गाउँघरमा यसो जनचेतनाहरू कार्यक्रमहरू गर्नेहरू गर्नुपर्छ खासमा भने गाउँ टोल टोलतिर कि हाम्रोहरू त्यस्तोमा ध्यान दिँदैन नि त अब एक दिन सफा गर्छ उयो इन्भाइरोमेन्ट डेको दिन सफा गऱ्यो भने फेरि भोलिपल्ट हुँदैन, त्यो कार्यान्वयनमा कति आएकै हुँदैन. यो कुराहरूलाई हामीले नियमित आफूले त्यो हामीले त्यसलाई चाहिँ एकदम रेगुलेसनसँगले कामहरू गऱ्यो भने त हामीले त्यो कार्यान्वयनमा ल्याउन सक्छौँ कि. तर हाम्रो चाहिँ अब कार्यान्वयन हुँदैन, एक दिन गर्छ सामाजिक सञ्जालतिर भरपूर मात्रामा आइरहेको हुन्छ, पर्सिपल्टदेखि त्यो फेरि त्यहीँ मैला भइरहेको हुन्छ, त्यो भन्ने छैन हो. यो कुराहरू चाहिँ म झगझगाइरहन्छु. म चाहिँ अलिकति डिस्ट्रिब्युट मान्छे भए त्यो कुराहरू र पनि म गर्छु क्या. त्यो म जस्तो चाहिँ सबैजना भयो होइदियो भने चाहिँ हुन्थ्यो भन्ने मेरो सोच हो अलिकति.
0: सबैजना सजग भएर हिँड्यो भने त होइन, कसैले झगझगाउनु पनि पर्दैन, कसैले भन्नु पर्दैन होइन. हजुर, सचेत भयो भने सबै कुरो राम्रो भएर गइहाल्छ. र फेरि अब खानापिना भन्ने बित्तिकै खानापिना पकाउँदाखेरिको मात्रै साफसफाइ र अब पौष्टिक खाना भन्ने कुरा आउँदैन. अब खाना भन्दाखेरि त यसरी नै हामीले मुनिदेखिकै खानापिनाको साफसफाइ, त्यसको तयारी, त्यसलाई उमार्नेदेखि नै साफसफाइको सबैको हामीले ध्यान राख्यौँ भने चाहिँ त्यो चाहिँ खासमा एकदमै सफल रूपमा चाहिँ हामीले सुरक्षित र सफा भोजन हामीले सेवन गर्दैछौँ भन्ने हामीले भन्न सक्छौँ. हगि
3: हजुर हजुर हजुर, यो कुराहरूलाई चाहिँ हामीले एकदमै ध्यान दिनुपर्छ. अन्त नानीहरूलाई जति सक्दो चाहिँ हामी अल्छेपन नहौँ, अल्छे नगरौँ, सचेत भएर चाहिँ एकदमै हामीले घरकै खानाहरू चाहिँ खुवाउने बानी गऱ्यो भने चाहिँ एकदमै तन्दुरुस्त हुन्छ भोलि पछि है. राम्रो दिमागहरू पनि राम्रो हुन्छ, फास्टफुडहरूले चाहिँ अलिकति दिमागहरू पनि बिग्रिन्छ क्या. त्यो
0: त्यो
3: अब मसलादार खाना हुन्छ कि हाम्रो दिमागलाई पनि बोधो बनाउँछ. खाना दिमागलाई राम्रो बनाउनु पऱ्यो भने चाहिँ हामीले सागसब्जीहरू नै खानुपर्छ, किनभने त्यो दिमाग त्यो बनाउँछ दिमाग कि. अन्त यो कुराहरू चाहिँ याद गर्नुपर्छ. फलफुलहरू जुसहरू खायो भने पनि हामीले घरकै जुसहरू त्यो या त यहाँकै सुन्तलाहरू आफूले बनाएर खाने गरौँ. अहिले त बनाउँछ नि सबैले हो,
0: त्यस्तो
3: पोटलको के एकदमै किनेर खाएको जुसहरूले पनि हामीलाई त्यसमा अलिकति
1: नराम्रो
3: गरेको हुन्छ. यही कुरा हो. अन्त यही सन्देश चाहिँ सबैलाई पुगोस् भन्दै अब अरूलाई पनि अवसर दिनु पऱ्यो. अहिले
0: हाम्रो
3: मनोज दाजु, हाम्रो शशी दिदीले पनि सुनिरहनु भएको होला, उहाँलाई सम्झिरहेको छ. हाम्रो लक्ष्मीबरी सुनिरहेको होला, जस्तुबरी हाम्रो एकदम अजय धनुका भाइलाई सम्झिरहेको छ. हाम्रो शेखरजीले पनि सुनिरहनु भएको होला, सम्झिरहेको छु. अन्त सबै सबैलाई कसलाई पनि बिर्स छैन. अस्तो खड्का दाजुलाई पनि मैले सम्झिरहेको छु भन्दै चाहिँ सम्पूर्ण सम्पूर्णलाई त मैले कसैलाई पनि बिर्सेको छैन भन्ने चाहिँ आजको बाँकीपल चाहिँ तपाईँहरूको एकदम दुईजनाको शुभारम्भ. हाम्रो इष्ट र दिदीहरूलाई मैले सम्झिरहेको छु भने अस्ति उहाँहरू मिरिकमा
0: आउँथे
3: है, मैले भेटेँ. हाम्रो सबै नै लाई पनि एकदम सबै नै एकदम पुरानो फाउन्डर उहाँहरूले पुरा कुरा थाल्नु राख्नु. उहाँलाई म कहिले तिर्सिँदैन क्या. सम्पूर्ण सम्पूर्ण तपाईँहरू इन्टायर टिमलाई पनि सम्झिँदै तपाईँहरूको बाँकीपल एकदम शुभ रहोस् भन्दै चाहिँ
1: आज. त उहाँ हुनुहुन्थ्यो हाम्रो कल्याण राईज्यू, मिरिकबाट हुनुहुन्छ. र हाम्रो अर्को श्रोता पनि हामीसित जोडिनु
0: भएको छ.
1: हेलो,
0: को हुनुहुन्छ होला?
1: हेलो
3: दिदी, म माल अजय धनुको बोलाउँ. दिदी
0: कार्यक्रममा स्वागत है.
1: अजय धनुकरजीको एकदमै यहाँ कुरा भइरहेको थिए है.
0: हाम्रो
3: कल्याण
1: जी भी आपको पूछ रहे थे, मनोज जी भी आपको याद कर रहे थे.
3: हाँ, मैं उन लोगों से सबसे वाकिफ हूँ. हाँ, और आज के टॉपिक पर मैं यही बोलूंगा दीदी, जैसे खाएंगे अन्न वैसा ही रहेगा मन.
1: ये जी जी जी
3: जी. छोटी सी बात में आप सब कॉलर लाइन में है, मैं इतने से बोल के छोड़ रहा हूँ क्योंकि बहुत कॉलर है जो इंतजार करते हैं.
1: जी जी जी जी, बहुत शुक्रिया आज धनिका जी. हेलो,
3: नमस्कार.
1: नमस्कार. कति छिटो मिठो हामीसित कुरा पनि गर्नुभयो होइन मनोजीले, कति राम्रो लाइन पनि.
0: अजय धनुकाजी माल बजारबाट, र अहिले को हुनुहुन्छ होला फेरि सुनौ
1: अर्को कलर. हेलो
0: हेलो, को हुनुहुन्छ होला?
4: हेलो
1: हेलो,
0: हजुर
4: हेलो, म शेखर बोल्दैछु.
1: आज त शेखरजीको एकदमै आलु पराठाको विषय नै लिएर
0: आउनु,
1: तर मनोजीले भन्नुभयो कि शेखरजी कहीँ जानुभएको छ भनेर.
4: ए हजुर, म अलिक आउट अफ स्टेसनै छु म कि.
1: आउट अफ स्टेसन भएर
0: सम्झाउनु भइरहेको छ है. कहाँ हुनुहुन्छ अहिले आउट अफ स्टेसन चाहिँ?
4: म आउट अफ स्टेसन म अहिले राजस्थान पुगिरहेको छु. म अहिले
1: राजस्थान. हजुर हजुर हजुर, एकदमै टाढो पुग्नु भएछ त शेखरज्यू.
4: अन्त त्यही तपाईँहरूलाई सम्झना गरेर फोन गरिहाल्नु पर्यो भनेर चाहिँ तपाईँहरूलाई सम्झेको नि.
1: कति खुसी लाग्यो शेखरज्यू, तपाईँ यस्तो टाढो गएर यस्तो व्यस्त हुनुहुन्छ होला होइन, भए पनि तपाईँले हामीलाई सम्झिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद शेखरज्यू.
4: आजको विषय के राख्नु भएको छ? धन्यवाद तपाईँहरूलाई.
1: आजको विषय रहेको छ मिठो भोजन.
0: सुरक्षित भोजन
4: हजुर
1: यस विषयमा
4: दाने पे लिखा है खाने वाले का नाम गोली गोली पे लिखा है मरने वाले का नाम भने जस्तो भइगन भेट हो
0: हजुर हजुर
4: अन्त
0: तपाईँ त्यसरी जग्गा जग्गा घिनिरहनु हुँदो रहेछ अघि जग्गा जग्गाको खानाको परिकारहरू पनि तपाईँले त टेस्ट गर्दै हिँड्नुहुन्छ होला
1: अहिले राजस्थान आलु पराठा खोज्नु पर्छ होला होइन
0: राजस्थानको आलु पराठा खानुहुँदैछ होला अहिले तपाईँले अघि
4: खाएको छुइनँ अहिले हो
0: हजुर
4: अब घरै फर्केर खान्छु अब
1: घरै फर्किने
4: कि त अब नत्रमा एनजेपीमा आएर खान्छु अब
1: होइन राजस्थानको पनि मिठो मिठो प्रकारको त्यहाँको खाना खाएर आउनुहोस् र अर्को सप्ताह हामीसँग साझा गर्नुहोस् होइन
4: हजुर हुन्छ
1: हुन्छ शेखरज्यू
4: हाम्रो सबैजना साथीभाइहरूलाई सम्झना छ हाम्रो मनोजज्यूलाई हाम्रो कल्याणज्यूलाई हाम्रो सतीश पाण्डे भाइजीलाई अन्त हाम्रो मोहम्मद शरीफ आर्जू भाइ जयनलाई पनि प्यार भएर आराम हो अन्त यो कुरा म एउटा भन्न चाहन्छु स्वास्थ्य नै धन हो
1: जति
4: नै लाख धन थुपार्यो तर स्वास्थ्य सही छैन भने चाहिँ हामीले त्यो धन के काम
1: लाग्छ
4: त्यसले गर्दा चाहिँ स्वास्थ्यलाई चाहिँ खानपिन शारीरिक व्यायाम चाहिँ हामीले उचित ढङ्गमा राख्नु पर्यो
0: हजुर हजुर शेखरज्यूले पनि आज एकदमै राम्रो कुरा हामीसँग साझा गरिदिनु भयो
1: एकदमै राम्रो यो
0: राम्रो कुरा हो
4: हामी चाहिँ पानी चाहिँ पर्याप्त मात्रामा पिउनु पर्यो हाम्रो पानीको कमीले गर्दा हामीलाई शरीर अलिक कमजोरी बनाइदिन्छ
1: एकदमै कमजोरी हुन्छ हजुर
4: हामी डक्टर देखाउँदा कति खर्च लाग्छ तर हामीले त्यो सचेतमा पानी पिउनु पर्यो टाइम टेबलमा खानु पर्यो शारीरिक व्यायाम गर्यो भने डक्टर देखाउने काम परेन एकदम फिट एन्ड फाइन रहन्छौँ हामी
0: रहिरहोस् भन्ने यही कामनाका साथै आजलाई कार्यक्रमबाट बिदा गर्नुहुन्छ
1: नमस्ते
4: धन्यवाद सक्नुहुन्छ नमस्ते
1: त उहाँ पनि यस्तो टाढो जानुभएको रहेछ होइन र पनि हामीलाई सम्झेर फोन गर्नुभयो यस्तोलाई एकदमै खुसी लाग्छ है साथी अनुपमा टाढो टाढोबाट हाम्रो श्रोताले हामीलाई
0: सम्झिनुहुन्छ
1: हेलो
5: हेलो
1: नमस्ते
5: नमस्ते चित्राज्यू अनुपमाज्यू नमस्ते
0: नमस्ते तपाईँलाई पनि कार्यक्रममा स्वागत छ
5: ठिकै हुनुहुन्छ हजुरहरू
0: हजुर एकदमै ठिकै छौँ
1: फिट एन्ड फाइन छौ
5: हजुर चित्राज्यूसँग त जहिले म सोझो कार्यक्रममा बोल्दा हजुरको त्यो हँसिलो गोरो मोरा हजुर आँखामा याद आउँछ अनुपमाज्यूसँग चाहिँ भेट भएको
0: छैन
5: होला भन्ने आशामा छु
0: हजुर भेट हुनुपर्छ
1: त हाम्रो श्रोताहरूको निम्ति भनिदेऊ न त उहाँ हुनुहुन्छ हाम्रो शान्ताज्यू नागरी फार्मबाट
5: हजुर सबै जाति नै हुनुहुन्छ होला इसाराज्यू हजुरको बहिनी हुनुहुँदो स्वप्नाज्यूहरू दिपाज्यूहरू छिरिङ्डोमा पूर्णिमा प्रतिमाहरू सब जाति हुनुहुन्छ होला
1: सबैजना जाति एकदम फिट एन्ड फाइन हुनुहुन्छ
5: हजुर पुऱ्याइदिन हवस् होइन
1: हुन्छ
0: उहाँहरूसँग पुग्यो होला सुनिराख्नु भएको छ उहाँहरूलाई
1: शान्ताज्यू ढिलो नगरी आजको हाम्रो विषयतर्फ लागौँ न त है
5: हजुर एकदमै आज राम्रो पनि रहेछ होइन आज खाद्य दिवस पनि रहेछ अनि कसरी
0: सुरक्षा दिवस हजुर
5: हजुर एकदमै अब खानेकुरालाई त हामीले सर्वप्रथम त बजारबाट ल्याउँछौँ जे पनि हो जा यो सब्जीहरू होइन त्यसलाई चाहिँ राम्रोसँग कोरोनाको टाइममा मात्रै होइन नि त यो त एभ्री डे हामीले प्रत्येक दिन जब हामी खानेकुरा पकाउनु है सब्जीहरूलाई एकदम मजाले धुनुपर्छ होइन राम्रोसँगले हातहरू धोएर है आफूले काट्नु पर्दामा हातहरू धोइधाइ गरेर त हाइजेनिक प्रकारले होइन
0: स्वास्थ्य बस्यौँ भने त हामी हजुर
5: हजुर एकदम हामी स्वस्थ भएर जान्छौँ नि त होइन त्यो अल्छी गर्नु भएन अनि चारैतिर किचनतिर पनि सफा राख्नु पर्यो पानी एटलिस्ट अहिलेको यो बर्खाको पानी चाहिँ हामीले बोइल गरेर होइन 20 मिनट भन्छ नि राम्रो बोइल गरेर खानु पर्यो अनि खाद्य खानुभन्दा अगाडि चाहिँ नानीहरूलाई पनि होइन हातहरू एकदम सफा गरेर है राम्रोसँगले खानु ठिक पोजिसनमा पनि बस्नु पर्यो नि त खाँदै गाँस हाल्दै बोल्दै गर्ने पानी पनि देखेको छ
0: हजुर
5: त्यस्तो गर्नु भएन खाना खाँदा त सोझो हिसाबमा भनौँ भने त खाना खाँदा त बोल्नु पनि हुँदैन क्या त्यो खाना चिसो पनि हुन्छ है त्यो प्रकारले चाहिँ हामीले खाद्यमा चाहिँ एकदम सुरक्षित अप्नाउनु पर्छ होइन तब मात्र हामी स्वस्थ जीवनयापन गर्न चाहन्छ हामी स्वस्थ भएर जान्छौँ भनेर छोटो भन्न चाहे मैले अरूलाई मौका दिनु पर्छ.

0: त्यस्तो चाहिँ गर्नु हुँदैन है।
1: त यो किसिमले त बुझ्नु भएको छैन होला यो कुरा है, यो किसिम
0: जी हाँ जी हाँ। तो ये किसी आपके साथ बात करके बहुत अच्छा लगा, और अगले सप्ताह भी अवश्य हमको याद कीजिएगा और कॉल कीजिएगा। नमस्ते, कॉल करने के लिए आपको बहुत बहुत धन्यवाद। उहाँ हुनुहुन्थ्यो छत्तिसगढबाट योगेश छाङरीज्यू। यसरी नै श्रोताहरू, हामीसित अब लगभग 19 मिनट भनौँ न है बाँकी रहेको छ, र चट चट हामीलाई फोन गरिहाल्नुहोस्। हाम्रो फोन नम्बर रहेछ 03-54-299-9317। त अर्को कलरको हुनुहुन्छ, हेलो हेलो, को हुनुहुन्छ?
2: नमस्कार
0: नमस्कार, स्वागत छ तपाईँलाई एमबी
2: गुरुङज्यू।
0: कार्यक्रम कुरै कुरामा तपाईँसँग प्राय हाम्रो बातचित भइरहन्छ हगि।
1: पहिलाको सप्ताह गुरुङज्यूसँग त एमबी गुरुङज्यू, तपाईँको स्वास्थ्य कस्तो छ अहिले?
2: अस्ति 15 दिन तल सोरोकोतिर ट्रिटमेन्ट गर्नु
0: हजुर,
2: त्यहाँबाट बोल्ने मौका मिल्यो, त्यसको पनि बोल्यो। अहिले 3 दिन भयो घरमा आएको छु। आजको टपिक सुन्दाखेरि चाहिँ हामीले एउटा शरीरलाई ठिक राख्नु हामीले सात्विक भोजन चाहिँ मलाई एकदमै ठिक लाग्छ, किनभने आज हेर्नु तपाईँहरूले त्यो हाम्रो साथीभाइहरूलाई पनि हिँड्थ्यो कि यहाँ पोखरी बस्तीमा हाम्रो दुकान हामी थुप्रै हुनुहुन्छ, उहाँहरूलाई प्युर सात्विक भोजन गर्नुहुन्छ, पुरानै पुरानै। अहिले अहिलेको हाल जेनेरेसन त अलिक बिग्रेको छ, तर त्यो पुरानो व्यक्तिहरूलाई हेर्दाखेरि उहाँहरू कस्तो हुनुहुन्छ भने उहाँहरूको फिगर पनि जाइट फिगर, हाइट पनि एकदम गुरुम, अनि सुस्वास्थ्य जहिलेको तहिले एकदमै सुस्वास्थ्य देख्ने, अनि त्यसमा पनि तीव्र भएको, त्यसले गर्दाखेरि चाहिँ मलाई चाहिँ लाग्छ सात्विक भोजन चाहिँ हाम्रो लागि चाहिँ अति नै सम्झ हुन्छ। अनि आज यो बजार त सम्भव छैन, हाम्रो गाउँ घरमा यसरी बारी काहरू छ, बारीमा हामी प्रत्येक चिज सब्जीहरू उमार्छौँ, अनि जब पकाउने बेलामा गएर तपाईँको साग टिपेर लिएरै हुन्छ, साग टिपेर लिएर पकाउँछौँ, इस्कुस बोटैबाट लिएर चिपाउँछौँ, पकाउँछौँ, मटर भोटेबाट लिएर पकाउँछौँ, त्यसले गर्दा यो सब कुरो चाहिँ हुनु चाहिँ सम्भव त छैन बजारमा। तर मलाई कस्तो लाग्छ भने हामीले बाहिर जाँदाखेरि बाहिर पकाउने चाहिँ खानु राम्रो हो जस्तो मलाई लागेन, किनभने हामीले आफ्नो घरमा पकाएको आफ्नो हातले पकाएको र बाहिर पकाएको पनि देख्दैनौँ नि, त्यसले गर्दा त्यो खानाले हाम्रो शरीरलाई राम्रो असर पार्छ। त्यसले गर्दा चाहिँ जति सक्दो चाहिँ हामीले सात्विक भोजन गरेको राम्रो। अनि अर्को कुरो, बजारमा एक किलो आएन गाउँघरमा त्यसलाई आवश्यक हुँदै हुन्छ, अनि अझै पनि म त एकदम रोटी चाहिँ आगोमा पोलेकै चाहिन्छ, अवस्थामा रोटी चाहिँ मलाई आगोमा पोलेकै खान्छु,
0: र
2: मेरो सुझाव चाहिँ यति नै हो।
0: आज हामीले यो सुरक्षित खानाको बारेमा होइन, सन्तुलित खानाको बारेमा त थुप्रै कुरा गऱ्यौँ, तर यो मिठो खाना पनि छ नि, मिठो भोजन, तपाईँको मिठो मनपर्ने भोजन चाहिँ कुन चाहिँ हो? कुन चाहिँ होला?
2: मलाई मिठो मनपर्ने भोजन म पनि सात्विक भोजन नै गर्छु, अनि मुखमा चाहिँ अलिकति त्यो उयो पनिरहरू
0: हजुर एमबीज्यू, तपाईँले हामीसित यति कुरा बात गर्नुभयो, हामीसित कल गरेर तपाईँको आफ्नो विचारहरू पनि यति राम्रो कुराहरू साझा गरिदिनु भयो, त्यसको निम्ति धेरै धेरै तपाईँलाई धन्यवाद छ।
1: धेरै धेरै चाँडो निको हुनुहोस् है एमबीज्यू।
0: हजुर हजुर,
1: धेरै धेरै धन्यवाद। त भर्खरै हामीसित जोडिनु भएको हाम्रो कलर हुनुहुन्थ्यो एमबी गुरुङज्यू। त कार्यक्रम त हामीले निरन्तर राख्ने नै छौँ, तर अब यो छोटो सन्देश तपाईँको समक्ष राखिरहेका छौँ।

0: सधैँ सम्झिनुहोस् आकाशवाणी खरसाङ।
1: हमारा डेजर्ट आ गया पर हमारी चैंपियन नहीं आई अब तक।
2: बिल भरने के पहले तो आएगी ना।
3: सो गर्ल्स, क्या हो रहा है?
4: बिल हो रहा है।
1: चल अपना कार्ड दे, पिन दे।
5: RBI कहता है अपना पिन, OTP, CVV या इंटरनेट बैंकिंग पासवर्ड किसी को ना दे। ऑनलाइन बैंकिंग सिर्फ अपने ही कंप्यूटर, मोबाइल और सिक्योर नेटवर्क से करें। हाँ, ये खाने की चैंपियनशिप थी क्या? RBI कहता है जानकार बनिए, सतर्क रहिए।
0: त यस छोटो सन्देश सरको प्रस्तुतिपछि फेरि स्वागत छ श्रोताहरूलाई कार्यक्रम कुराई कुरामा र श्रोताहरूलाई सुन्दै हुनुहुन्छ एफएमको 103.5 मेगा हर्जमा र हाम्रो फोन नम्बर रहेको छ 03-5429993-1। त अनुपमा, हामीसित हाम्रो अर्को कलर पनि जोडिसक्नु भएको छ, त आउन। हेलो, हजुर, स्वागत छ कार्यक्रममा।
6: धन्यवाद।
7: तपाईँको शुभ नाम भनिदिनुहोस् न।
6: आज
7: त हामीलाई अघिदेखि सुन्दै बसिरहनु भएको छ होला अघि, र आजको विषय पनि तपाईँलाई थाहा छ होला।
6: स्वस्थ भोजन
7: होइन, सुरक्षित स्वस्थ भोजन।
6: अब घरमा जे पाक्छ त्यही मिठो भइहाल्छ,
0: घरको खाना जे पनि हुन्छ मिठो नै
7: हुन्छ है। तर पनि एउटा हुन्छ नि खास, यस्तो चाहिँ अलिक मलाई मनपर्छ, अरू भन्दा मनपर्छ भन्ने एउटा हुन्छ नि एउटा है चोइस, त्यो तपाईँको पनि अवश्य छ
6: होला। तर अब बाबुले भने जस्तो सधैँभरि कहाँ मिल्छ कहाँ पाइन्छ है,
7: फेरि त्यो सधैँ हामीले खायौँ भने त त्यो फेरि मिठो हुँदैन नि, फेभरेट हुँदैन नि, सधैँ खायौँ भने त
0: हुन्छ। त आशिषज्यू, आजको विषयतर्फ लागौँ न त, मिठो भोजन, सुरक्षित भोजन होइन, यस विषयमा स्वस्थ शरीर पनि बनाउँछ हाम्रो सुरक्षित भोजनले, यस विषयमा कुराकानी गर्नको लागि अब तपाईँसित लागिरहेको छ, के भनाइरहेको छ त तपाईँको?
6: सुरक्षित अनि मिठो अनि सुरक्षित भोजन ले नै एउटा सबल शरीरको निर्माण गर्छ है, अनि सबल शरीरको निर्माण मात्रै नभएर सबल मस्तिष्कको पनि निर्माण गर्छ। कारण हामीले के खान्छौँ, हामी जस्तो इन्टेक गर्छौँ है, सोही प्रकारको हाम्रो विचार भनिन्छ है, अनि जस्तो विचार हुन्छ त्यस्तै किसिमको जीवन पनि हुन्छ। तामसिक भोजनहरू यदि हामीले प्रचुर मात्रामा भेट्छौँ भने हाम्रो विचार चाहिँ तामसिक भएर जान्छ। त्यसैले शास्त्रमा सधैँ नै अघिदेखि नै हाम्रा अग्रजहरूले हामीलाई भन्नुभएको, सिकाउनु भएको कुराहरू सात्विक भोजन ग्रहण गर्योमा विचार पनि सात्विक हुन्छ भनिन्छ है। तर यस्तो हो नि, अब हामी चाहिँ अहिलेको जमाना यस्तो कम्प्लेक्स भएर गइसकेको छ जसमा सात्विक भोजन गर्न बडो कठिन हुन गएको छ, हामीले चाहेर पनि गर्न सक्दैनौँ होइन। यसोले गर्दाखेरि कस्तो भने, हामी त्यो नराम्रो भोजनहरू रासायनिक मल खाद्यबाट उब्जेको भोजनहरूलाई ग्रहण गरिसकेपछि अब हाम्रो शरीरमा नाना प्रकारको विकारहरू उत्पन्न भइरहेको छ, विचारमा विकारहरू उत्पन्न भइरहेको छ। अनि भनिन्छ नि, स्वस्थ अनि सुरक्षित भोजन खायो भने, नखायो भने हामी भित्रबाट नै शारीरिक रूपमा मानसिक रूपमा प्रदूषित हुन्छौँ
0: क्या।
6: मेरो आध्यात्मिक गुरुले के भन्नुहुन्छ भने नि, प्रदूषण भित्र कोष बाहिरको दुवै हानिकारक हुन्छ
0: अरे।
6: यसले हामीले त्यस्तो कुरोलाई इन्टेक गर्नुपर्छ भोजनको रूपमा, विचार सबल अनि स्वच्छ बनोस्। भोजन भन्नाले केवल खाद्य पदार्थ मात्रै होइन, खाद्य पदार्थ शरीरलाई आवश्यक हुन जान्छ, तर है मस्तिष्क खाद्य पदार्थ स्वच्छ विचारहरू हो के
0: होइन।
6: अनि केवल हामीले शारीरिक खाद्य पदार्थलाई मात्रै महत्त्व नदिएर मानसिक खाद्य पदार्थलाई आत्मिक खाद्य पदार्थ आध्यात्मिक खाद्य पदार्थलाई पनि ध्यान दिनुपर्ने हुन्छ. जस्तो बापत केवल मानिस शारीरिक रूपले होइन मानसिक रूपले पनि सबल बनोस् भन्ने मलाई लाग्छ.
0: अब अघिदेखि हामीले खाना भोजन स्वास्थ्य शरीरहरू धेरै धेरै धन्यवाद आशिष्यू. यसरी नै अर्को सप्ताह पनि हामीसित अवश्य जोडिने होला. यति भन्दै तपाईँसित छुट्न चाहन्छौ. नमस्ते.
7: धन्यवाद.
0: त उहाँ हुनुहुन्थ्यो हाम्रो आशिष थापाज्यू कि त पहाड खरसाङबाट एकदमै नजिकै श्रोता हुनुहुन्छ, नियमित पनि हुनुहुन्छ हाम्रो
7: श्रोता.
0: त्यसरी आजको हाम्रो विश्व खाद्य सुरक्षा दिवसको उपलक्ष्यमा हामीले लिएर आएका थियौँ मिठो भोजन सुरक्षित भोजन होइन अनुपमा. त यसै विषयमा आज सबैले आफ्नो विचार राख्नुभयो, हामीलाई कल गरिदिनु भयो, यसको निम्ति धेरै धेरै धन्यवाद छ. साथै सुरक्षित खाना नै राम्रो स्वास्थ्यको लागि सबैभन्दा महत्त्वपूर्ण कारकहरूमध्ये एक हो भनिन्छ होइन. र खराब खानाका कारणले प्रत्येक वर्ष 60 करोड मानिसहरू बिमारी हुन्छन् भने 4.2 लाख मानिसहरूको मृत्यु पनि हुन्छ भनेर सुन्नमा आएको छ. यसरी कुराकानी गर्दा गर्दै फेरि अर्को कलर आइहाल्यो. हेलो हेलो
4: हेलो हेलो म हजुर
0: हजुर नमस्ते, स्वागत छ कार्यक्रममा.
4: नमस्ते
0: हजुर, को बोल्नुहुँदैछ हुनुहुन्छ?
4: म गौरी भुइँया बोलेको सिक्किमबाट.
0: सिक्किमबाट
7: गौरी भुइँया, तपाईँसँग त मेरो प्रथमपल्ट बात हुँदै रहेछ अघि कार्यक्रममा. धेरै धेरै स्वागत छ तपाईँलाई. हजुर, पहिला पनि हाम्रो यहाँ साथीहरूसँग बात गर्नुभएको थियो तपाईँले? एकदमै खुसी लाग्यो तपाईँसँग बात हुनु पाउँदाखेरि हगि, किनभने हाम्रो नयाँ नयाँ कलरहरू पनि जोडिनु भयो भने चाहिँ
0: एकदमै खुसी लाग्छ.
7: खुसी लाग्छ हगि, नयाँ पुरानो सबै कलरहरूसँग खुसी लाग्छ, तर पनि अझै नयाँ आउनु भयो भने अझै खुसी बढेर जान्छ.
0: त गौरीज्यू, हाम्रो कार्यक्रमलाई अघि एकदमै सुरुदेखि नै सुन्नु भएको छ कि बिचमा हामीसित जोडिनु हुँदैछ?
4: मैले पहिला पहिला पनि सुन्दै थिएँ कि, फेरि अन्त बिचमा
0: हाम्रो विषय त अवश्य पनि तपाईँले सुन्नुभयो होला, बुझ्नुभयो होला होइन. हेलो
7: हजुर, आजको विषय त तपाईँले सुनिरहनु भएको छ होला हगि, मिठो र सुरक्षित भोजन. त तपाईँको एकदम मिठो भोजन चाहिँ के होला, सुनिदिउँ न हामी पनि.
0: सफाइमा सुरक्षित राम्रो खाना बनेको हुन्छ जुन चाहिँ, त्यो त हामीलाई मिठो अवश्य लाग्छ होइन अनुपमा. त गौरीजी, आजको विषयमा तपाईँको के छ विचार, के छ हाम्रो मतलब श्रोताहरूलाई भन्न चाहनुहुन्छ? अर्को सप्ताह पनि हामीलाई याद गर्नु होला, हामीसित जोडिनु होला. यति भन्दा छुट्न चाहन्छौ. नमस्ते.
7: स्वादिष्ट र सुरक्षित भोजन बनाउनको निम्ति चाहिँ नि चित्र खानाको अब सरसफाई पोषण र पकाउने तरिकामा पनि एकदमै ध्यान दिनुपर्छ होइन. यसको लागि ताजा सागसब्जीको प्रयोग गर्नु होइन, धेरै तेलमा तारेको खाना नखानु, अन्त धेरै तेलमा तलेको खाना चाहिँ खानाले पनि त हाम्रो स्वास्थ्यलाई राम्रो गर्दैन होइन. र तेल र मसलाको प्रयोग चाहिँ एकदमै सठिक मात्राले गर्नु चाहिँ जरुरी हुन्छ. र हाम्रो
0: अर्को पनि एकदम नितान्त
7: आवश्यक छ.
0: हामीसित अर्को कलर जोडिनु भएको छ. हेलो,
7: तलाई सुनौ, को हुनुहुन्छ? हेलो, को हुनुहुन्छ होला?
6: हेलो
0: हेलो
7: हेलो
6: परेशान हो गया फोन लगाते लगाते. फोन
0: परेशान मत होइए सरी जी, लगातार कॉल करते रहिए.
7: जी हाँ, तो आज आपने हमारा विषय तो सुन लिया होगा.
8: विषय तो संख्या बाकी खान पीन सुरक्षित के लिए तो हरा सब्जी ही खाना चाहिए और बाजार से जो सब्जी खरीदते हैं उसे कम से कम 2-3 घंटा पानी में यूं ही खोद दिया कीजिए। कीटाणु जो अंदर में है वो सब बाहर निकल जाएंगे, उसके बाद उन चीजों को पकाया कीजिए,
0: पकाकर खाने से अच्छा है ना?
8: पकाया कीजिए। चित्रा जी, मैं आपसे नाराज हूँ क्योंकि आप मेरे पत्रों को शामिल नहीं करते हैं।
0: हम करते हैं तो साहिब जी, हमेशा करते हैं।
8: इस बार नहीं किए हैं आप?
0: नहीं किए थे तो, किए थे तो।
7: कभी कभी ऐसा भी हो जाता है तो और भी बहुत सारे पत्र तो शामिल होते हैं तो कभी कभी शायद छूट गया होगा।
0: नहीं छूटा था। हमारे फोन इन कार्यक्रम में शिकायत करेंगे, इसीलिए हमने तो बोला था एकदम ढूंढ ढूंढ के उनका उनको पत्र ढूंढ ढूंढ के बोला था हमने। ठीक है, गुस्सा मत होएगा शरीफ जी,
7: गुस्सा मत करते है शरीफ जी।
8: मेरा दोस्त जी को सलाम पहुंचा दीजिएगा भाई अर्जुन
0: सतीश कुमार। हेलो, तो उहाँ हुनुहुन्थ्यो हाम्रो मोहम्मद शरीफ आरजीज्यू अररिया बजारबाट। त यसरी हामीलाई हाम्रो श्रोताहरू यसरी हाम्रो सबै श्रोताहरूले हामीसित बातचित गर्नुभयो, यसरी समय पनि थोरै हामीसित रहेको छ। हेलो
9: हेलो
0: हेलो, नमस्ते।
9: नमस्ते जी, नमस्ते,
0: स्वागत है कार्यक्रम में
9: जी। इसके लिए हम आपको धन्यवाद ज्ञापित करते हैं
0: जी। और आपको एक बात बोलना चाहते हैं कि हमारे पास एकदम समय थोड़ा एकदम ही थोड़ा है, आप सिर्फ 1 मिनट हमारे साथ बात कर सकते हैं।
7: आपका परिचय दे दीजिए सबसे पहले।
9: ग्राम पजोनिया, जिला जालौन, उत्तर प्रदेश से।
0: उत्तर प्रदेश से
9: सत्येंद्र कुमार कंसोलिया।
7: सत्येंद्र कुमार कंसोलिया, आपको कार्यक्रम में बहुत बहुत स्वागत है। अब समय तो बहुत ही कम रहा है तो जो भी है आपका बात कह दीजिए। आज हम बात कर रहे थे मीठा स्वादिष्ट और सुरक्षित भोजन,
9: तो इसके तो देखिए हम बड़े पसंदीदा व्यक्ति हैं मीठा भोजन के, और मीठे भोजन में हमें रसगुल्ला बहुत ही पसंद है।
7: जी हाँ, एक एक हमारा कोई श्रोता तो आए जिनको कोई खास रसगुल्ला पसंद है,
0: हमारे साथ मतलब शेयर भी किया,
7: शेयर भी किया।
0: तो सचिंद्र जी, हमारे पास आज एकदमे समय कम होने के वजह से आपके साथ बातचीत अच्छी तरह से नहीं कर पाए, इसके निमित्त आप मुझे क्षमा चाहते हैं, ठीक है?
7: नेक्स्ट टाइम फिर कर लीजिए, अगली बार फिर से आप हमसे बात।
9: बेशक हमें समय कम मिला
7: जी,
9: हम सबसे पीछे रह गए
7: जी, जी,
9: लेकिन फिर भी जो
7: फिर
9: भी
7: आपसे बात हुआ
0: जी, अच्छा लगा क्योंकि हम दोनों का बातचीत आपके साथ पहले बार हो रहा है जी ना सचिंद्र जी?
9: हाँ जी, हाँ जी, हाँ जी।
0: तो सचिंद्र जी, अगले सप्ताह को आइतवार फिर से हमको याद कीजिएगा,
9: आपसे जुड़ने के लिए
7: जल्दी से ही कोशिश करिएगा।
9: बिल्कुल बिल्कुल बिल्कुल,
0: शुक्रिया, बहुत बहुत बहुत शुक्रिया हजुर जी, धन्यवाद। तो उहाँ हुनुहुन्थ्यो एकदमै उत्तर प्रदेशबाट सचेन्द्र कुमार ज्यू, र हामीसित एकदमै समय पनि कम भएको कारण उहाँसित हामीसित बातचित राम्रोसँगले गर्न पाएनौँ, यसको निम्ति क्षमा चाहन्छौँ सचेन्द्र ज्यू। र आजको हाम्रो कलर हुनुहुन्थ्यो चिम्मी देउरालीबाट मनोजज्यू, कल्याण रायज्यू निकालेबाट, साथै अजय धनुकरज्यू मालबजार, शेखरज्यू हुनुहुन्थ्यो तकदा क्यान्टोनमेन्ट नागरी फार्मबाट, हाम्रो एकदमै प्यारो सन्त दिदी होइन, नरेश प्रसादज्यू हुनुहुन्थ्यो राकेशज्यू सिमलाबाट, योगेशज्यू छत्तिसगढबाट, एमबी गुरुङ पनि हुनुहुन्छ हाम्रो, आशिष थापाज्यू, गौरीज्यू सिक्किमबाट प्रथम पल्ट हामीसित प्रथम पल्ट होइन, र हाम्रो शरीफ आरजीज्यू पनि अररिया बजारबाट, र हाम्रो अन्तिम कलर हुन्थ्यो सचिन्द्र कुमारज्यू उत्तर प्रदेशबाट। सबैलाई धेरै धेरै धन्यवाद यसरी हामीसित जोडिनु भएको, र कार्यक्रम कुरै कुरामा आजलाई यति नै समाप्त गर्दछौँ। र अबको अघिल्लो प्रस्तुति ठिक 11 बजी हामी आकाशवाणी दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौँ, कार्यक्रम पोस्ट बक्स नम्बर 111।
7: सुन्दै गर्नुहोस् हामीलाई आकाशवाणी खरसाङ केन्द्रमा।
0: धेरै धेरै
7: धन्यवाद।

एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ एफएम 100.2 मेगाहर्ज, साथै न्यूज अन एयर एपमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। समय मध्याह्न 12:05 भइरहेछ। अब प्रस्तुत गर्न लागिरहेछौँ फरमाइसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा। यस कार्यक्रममा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। म पासङ लकीको तर्फबाट आजको यस कार्यक्रमको प्रथम कोसेली स्वीकार्नुहोस् फिल्म हिरोबाट रेशमाको आवाजमा यस गीतको लागि अनुरोध पठाउनु भएको छ। 20 टोला कन्हरियाबाट मिटु कुमार, सोनी देवी, कुमकुम कुमारी, नैना कुमारी, प्रीति कुमारी र प्रिया कुमारी। आजाद रेडियो श्रोतासँग

र रिया रजखर बजारबाट शरीफ आर्जु, मोसिन आर्जु, नवाब आर्जु, सबाब आर्जु र सरफराज खान, मेन रोड रानीगंजबाट नुसरत जानम, फरजाना खानम, सेना खानम, मेन रोड जोकीहाटबाट सोम्या नाजमी, रुकैया आफ्रिन र रहना प्रवीण, लेवईबाट गुलाब दास मानिकपुरी, धतरङ्गीबाट भगवत प्रसाद वर्मा, मेहरनगर उमरखेर महाराष्ट्रबाट अभिजित गन्वानकर, सरिता गन्वानकर, सिद्धान्त गन्वानकर र प्रिन्स एकांस, विश्वकर्मा नगर नागपुरबाट शैलेश, वैशाली, श्वेता, सुमित र ध्वनि गन्वानकर।

फकिरा यस फिल्मबाट अब सुन्नुहोस्। लता मङ्गेशकरको आवाजमा शब्द अनि सङ्गीत छ रविन्द्र जैनको। यस गीतको लागि अनुरोध पठाउनु भएको छ पुस्तकालय रोड फारविसगंज बिहारबाट शम्भु प्रसाद गुप्त, कुन्ती देवी, प्रेम कुमार गुप्त, कृष्ण कुमार गुप्त, नन्द किशोर गुप्त र प्रदीप, चित्रे बस्ती खरसाङबाट साहिल देवान, अनुराग, दीपिका, प्रियङ्का र शान्ता तामाङ, भिलाई छत्तिसगढबाट मुकेश शर्मा, सरिता शर्मा, गौरव शर्मा र गरिमा शर्मा, अप्पर सिरुबारी खरसाङबाट सुषमा सिंह, एसएम दर्नाल, करुणा, पुष्प छेत्री तथा उहाँका धेरै धेरै साथीहरू, अप्पर मामरिङ सिटोङ दुईबाट लाकिमा शेर्पा, सुम्बा शेर्पा, याङजी, राधा, सारिका, तृष्णा मुखिया, कला राई र सलिमा राई, भिक्टोरिया ग्राम खरसाङबाट ललिता गुरुङ, प्रवीण गुरुङ, आयसा, अर्पिता र प्रज्ञान।

0: खरसाङ
1: विज्ञापनको निम्ति सधैँ सम्झिनुहोस् आकाशवाणी खरसाङ।
2: आकाशवाणी खरसाङबाट अहिले तपाईँहरूले सुन्दै हुनुहुन्छ फरमाइसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा। अब बज्ने गीत छ फिल्म एक दुजे के लिएबाट लता मङ्गेशकर र अनुप जलोटाको आवाजमा, शब्द छ आनन्द बक्सीको, सङ्गीत लक्ष्मीकान्त प्यारेलालको। यस गीतको लागि अनुरोध पठाउनु भएको छ मणिगाछी जतुकाबाट विजय कुमार विजय, लाली साफी, आलम मिस्त्री, सिराजपुर गणेशपुरबाट कैसर आलम, फिरोज आलम, नाज प्रवीण, जतुका किशनपुरबाट आलम शेख, सवना आलम, चाँदी नाज, न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तोर्खा तुसेका, स्वर्णलता एक्का, श्रद्धा एक्का, अनिरुद्ध एक्का, डेमेन एक्का, जुलियन एक्का, चार्ल्स एक्का, साथै झाउगुडी बस्तीबाट विमल खडिया, विनाट खडिया, सुचिता खडिया, निलु खडिया, सानिया खडिया, गुडिया मौजे उस्तुबाट प्रदीप कुमार मण्डल, आशिष मण्डल, कुन्दन मण्डल, करिना मण्डल, पूजा मण्डल, आरती कुमारी र सुनिता देवी।

तपाईँको अनुरोध कार्यक्रमको अन्तिम कोसेली स्वीकार्नुहोस्। फिल्म स्वामीबाट लता मङ्गेशकरको आवाजमा, शब्द छ अमित खन्नाको, सङ्गीत राजेश रोशनको। यस गीतको लागि अनुरोध पठाउनु भएको छ आदर्श रेडियो श्रोता सङ्घ कन्हरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी, बिमला रानी सेन्चुरी, शिल्पी रानी शाह, प्रिय रञ्जन यादव, राजा र मयक। स्कुल गर्ल्स स्कुल रोड मनिहारीबाट अवधेश गुप्त, भोलु निलु, विशाल राज र वंशराज। रामपुर चौक बिहारबाट मोहम्मद जासिम राई, सपना प्रवीण, साइना प्रवीण, तमना बेगम, रकिब आलम, कमरान आलम, फरहान आलम र सञ्जय कुमार कर्ण। गढी लाइन खरसाङबाट अनु, तारा, गीता, पुष्प, प्रणिता र सुनिता। खरसाङ बजारबाट पेमा यल्मु, छिरिङ लकी, सिनोरा राई, रीता प्रधान अनि छिरिङ यल्मो। अररिया रजखर बजारबाट शरीफ आर्जु। त सुन्नुहोस् यस कार्यक्रमको अन्तिम कोसेली फिल्म स्वामीबाट।

यतिन्जेल सुन्दै हुनुहुन्थ्यो फर्माइसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा। यदि तपाईँ पनि यस कार्यक्रममा पत्रचार गर्नुहुन्छ भने हाम्रो ठेगाना हो कार्यक्रम तपाईँको अनुरोधमा मार्फत केन्द्र निर्देशक आकाशवाणी खरसाङ खुला खरसाङ दार्जिलिङ। समय मध्याह बाह्र बजेर तीस मिनट भइरहेछ। अघिल्लो कार्यक्रम पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम त सुन्नुहोस् शुभमको साथमा।

नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले स्वास्थ्य भविष्यको लागि सुरक्षित र स्वच्छ खाना सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउनु भएको छ। आज विश्व खाद्य सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै उहाँले देशका मानिसहरूलाई स्वस्थ खाने बानी अप्नाउन र स्वास्थ्य र आत्मनिर्भर भारत निर्माणमा योगदान पुर्याउन आग्रह गर्नुभयो। श्री नड्डाले प्रधानमन्त्री नरेन्द्र मोदीको खाद्य तेलको उपभोगमा 10% कटौती र राम्रो स्वास्थ्य र बलियो राष्ट्रको लागि सन्तुलित आहार अप्नाउने सन्देशलाई पनि दोहोर्याउनुभयो। यस वर्षको विश्व खाद्य सुरक्षा दिवसको विषयवस्तु समस्या से समाधान तक हर जगह सुरक्षित भोजन रहेको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत र इन्डोनेसिया बीचको संयुक्त आयोगको बैठक 4 वर्षपछि बस्न लागेको बताउनु भएको छ। उहाँले यस अवधिमा द्विपक्षीय सम्बन्धमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्नुभयो। नयाँ दिल्लीमा भारत इन्डोनेसिया संयुक्त आयोगको बैठकको सह अध्यक्षता गर्ने क्रममा भारतीय विदेश मन्त्रीले यो उद्घाटन मन्तव्य दिनुभएको हो। उहाँले गत वर्ष दुई देशले द्विपक्षीय सम्बन्ध स्थापनाको 75 वर्ष मनाएको बताउनुभयो। उहाँले राजनीतिक, रक्षा, सुरक्षा, सामुद्रिक, व्यापार र लगानी, स्वास्थ्य, औषधि, खाद्य सुरक्षा र पर्यटन, शिक्षा र सांस्कृतिक सहयोग सहित द्विपक्षीय सहयोगका सबै पक्षहरूमा गहन छलफलको लागि आफूहरू तत्पर रहेको बताउनुभयो। कक्षा 12 को परीक्षा नतिजा सार्वजनिक भएपछि सम्बन्धित विषयहरूको छानबिन र उत्तर पुस्तिकाको पुनर्मूल्याङ्कनका लागि अनलाइन आवेदन पेश गर्ने आज अन्तिम मिति हो। केन्द्रीय माध्यमिक शिक्षा बोर्डले एक सामाजिक सञ्जाल पोस्टमा यो पोर्टल मध्यरातसम्म खुला रहने जनाएको छ। बोर्डले विद्यार्थीहरूलाई अन्तिम मितिभन्दा पहिला नै आफ्ना आवेदन भरेर पेश गर्न अनुरोध गरेको छ। अमेरिकी राष्ट्रमन्त्री रक्षा मन्त्री पीट हेक्सेथले आप्रवासनलाई लिएर युरोपेली देशहरूको आलोचना गर्नुभएको छ र उनीहरूले आप्रवासीलाई देशमा आउन अनुमति दिएको आरोप लगाउनुभएको छ। फ्रान्समा नार्मन्डी ल्यान्डिङको वार्षिकगाँठको अवसरमा हेक्सेथले भन्नुभयो, विभिन्न खतरनाक विचारधाराका मानिसहरू युरोपका विभिन्न तटहरूमा पुगिरहेका छन्। उहाँले युरोपेली देशहरूले आप्रवासनको समस्यामा कहिले काम गर्नेछन् भनी प्रश्न पनि गर्नुभयो। अवैध आप्रवासन युरोपभरि एक प्रमुख राजनीतिक मुद्दा बनेको छ र कडा आप्रवासन नीतिहरू पछ्याउने दलहरूले जनमत सर्वेक्षणहरूमा भारी समर्थन पाइरहेका छन्। आप्रवासन अमेरिकामा ट्रम्प प्रशासनको उच्च प्राथमिकतामध्ये एक हो। जनवरी 2025 अमेरिकी आप्रवासन र भन्सार प्रवर्तनले आप्रवासनसँग सम्बन्धित हजारौं पक्राउ गरेको छ। आगामी दशकमा विश्वव्यापी तेलको मागमा हुने वृद्धिको लगभग 50%, बिजुलीको उपभोगमा हुने वृद्धिको 15% हिस्सा भारतको हुनेछ। सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा बोल्दै रुसको तेल उत्पादक कम्पनी रोसनेफ्टका प्रमुख इगोर सेचिनले भन्नुभयो, भारतको तेल खपत 2035 सम्ममा 44% बढेर प्रतिदिन लगभग 8 मिलियन ब्यारल पुग्ने अनुमान गरिएको छ। उहाँले बिजुलीको माग 80% बढ्ने सम्भावना रहेको पनि बताउनुभयो। श्री सेचिनले भारतलाई एक रणनीतिक साझेदार र विश्वव्यापी ऊर्जा खपतमा हुने वृद्धिको प्रमुख चालकको रूपमा वर्णन गर्नुभयो। यद्यपि उहाँले होर्मुज जल डमरू वरिपरिको तनाव र व्यापक भू राजनीतिक द्वन्द्वले भारतको ऊर्जा सुरक्षामा खतरा निम्त्याउन सक्छ भनेर सतर्क दिनुभयो। राष्ट्रिय पुरस्कार विजेता मलयालम अभिनेता सलीम कुमारको हिजो राति कोचीमा निधन भएको छ। सलीम कुमारले मिमिक्री, स्टेज अनि टेलिभिजन कमेडी शोबाट आफ्नो पहिचान बनाएका थिए अनि 1996 सिद्दिक समीरको निर्देशनमा फिल्म इष्टमानु नुरुवट्टमबाट सिनेमा जगत प्रवेश गरेका हुन्। 3 दशक लामो करियरमा उनले करिब 350 चलचित्रमा काम गरे। सलीम कुमारले आफ्नो अनौठो शैलीमा कमेडी उन्मुख पात्रहरूलाई प्रस्तुत गरेर उनीहरूलाई फरक आयाम दिए। सलीम कुमारले उत्कृष्ट सह अभिनेताको अवार्ड अचनु रङ्गथा विडुका लागि जिते भने अयालुम नजानुमका लागि उत्कृष्ट हास्य कलाकारको स्टेट अवार्ड जितेका हुन्। उनले तमिल फिल्महरू अप्पाविन, मिसाई, नेन्डुजलाई अनि मरियनमा पनि काम गरेका थिए। उनले ओडिया फिल्म उङ्गा अनि बङ्गाली फिल्म माया बजारमा पनि अभिनय गरेका छन्। मुख्यमन्त्री वीडी सतीशनले सलीम कुमार एक फिल्म स्टार मात्र थिएनन्, उनका लागि भाइ र परिवारका सदस्य पनि थिए भनी बताउनु भएको छ।
समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी दिउँसो 2:50 बजेर मा उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Yes, and yes, I did. You say, don't you say, baby?

Thank you.

Yeah,

Don't you

समाचारपछि पुनः स्वागत छ आकाशवाणीको नेपाली प्रसारण सेवामा। समय दिउँसोको 2:30 भयो। यो समय हो लोक अनि आधुनिक गीतको।

अहिले सुन्दै हुनुहुन्थ्यो थुप्देन भुटियाको आवाजमा आधुनिक गीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ।

0: छ।
1: गृहमन्त्री ने पिछले 5 वर्षों के भूमि अभिलेखों की जांच करने का भी निर्देश दिया। श्री शाह ने कहा कि मादक पदार्थों और हथियारों की तस्करी के खिलाफ लगातार अभियान चलाए जाने चाहिए और इनमें शामिल लोगों के खिलाफ कार्रवाई की जानी चाहिए। उन्होंने कहा कि सीमावर्ती जिलों में वित्तीय अनुशासन सुनिश्चित करना राज्यों की जिम्मेदारी है। श्री शाह ने जिला अधिकारियों और वस्तु और सेवा कर अधिकारियों को प्रशिक्षित करने और केंद्रीय प्रत्यक्ष कर बोर्ड को नकली मुद्रा का सर्वेक्षण करने का निर्देश दिया। बैठक में त्रिपुरा के मुख्यमंत्री मानिक शाह, मुख्य सचिव जेके सिन्हा, पुलिस महानिदेशक अनुराग और अन्य वरिष्ठ अधिकारियों सहित सभी 8 सीमावर्ती जिलों के जिला अधिकारियों और पुलिस अधीक्षक भी उपस्थित थे।
0: यूरोपीय संघ को एक उच्च स्तरीय प्रतिनिधिमंडल भोलि 2 दिने भ्रमण को लागी आसम को गुवाहाटी आउने छ। यसको उद्देश्य भारत का पूर्वोत्तर राज्यहरूसितको सहकार्यलाई बलियो पार्ना हो। यूरोपीय संघ को चर्चा यूरोप र पूर्वोत्तर बीच को साझा हित का क्षेत्रहरूमा केन्द्रित हुनेछ, जसमा नवीकरणीय र हरित ऊर्जा, दिगो शहरी पूर्वाधार, स्वास्थ्य सेवा र औषधिहरू समावेश छन्। प्रतिनिधि मण्डलमा राजदूतहरू र यूरोपीय संघका सदस्य राष्ट्रहरूका वरिष्ठ प्रतिनिधिहरू समावेश हुनेछन्। यसको नेतृत्व भारत र भुटानका लागि यूरोपीय संघका राजदूत हर्वे डल्फिनले गर्नुहुनेछ। भ्रमणको क्रममा प्रतिनिधि मण्डलले आसामको मुख्यमन्त्री हेमन्त विश्व शर्मासित भेट गर्नेछ। भारतमा फेडरेशन अफ युरोपियन बिजनेस इन इन्डियाको नेतृत्वमा रहेको व्यापार प्रतिनिधि मण्डलले व्यापार र लगानीका अवसरहरू अन्वेषण गर्न राज्यका अधिकारीहरूसित भेट गर्नेछ। कक्षा 12 को परीक्षा नतिजा सार्वजनिक भएपछि सम्बन्धित विषयहरूको छानबिन र उत्तर पुस्तिकाको पूर्ण मूल्याङ्कनका लागि अनलाइन आवेदन पेश गर्ने आज अन्तिम मिति हो। केन्द्रीय माध्यमिक शिक्षा बोर्डले एक सामाजिक सञ्जाल पोस्टमा यो पोर्टल मध्यरातसम्म खुला रहने जनाएको छ। बोर्डले विद्यार्थीहरूलाई अन्तिम मितिभन्दा पहिला नै आफ्नो आवेदन भरेर पेश गर्न अनुरोध गरेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiong अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले स्वास्थ्य भविष्यका लागि सुरक्षित र स्वच्छ खाना सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता दोहोऱ्याउनु भएको छ। आज विश्व खाद्य सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै उहाँले देशका मानिसहरूलाई स्वस्थ खाने बानी अपनाउन र स्वास्थ्य र आत्मनिर्भर भारत निर्माणमा योगदान पुर्याउन आग्रह गर्नुभयो। श्री नड्डाले प्रधानमन्त्री नरेन्द्र मोदीको खाद्य तेलको उपभोगमा 10% कटौती र राम्रो स्वास्थ्य र बलियो राष्ट्रको लागि सन्तुलित आहार अपनाउने सन्देशलाई पनि दोहोऱ्याउनुभयो। यस वर्षको विश्व खाद्य सुरक्षा दिवसको विषयवस्तु समस्या से समाधान तक हर जग्गा सुरक्षित भोजन हो। तेलुगु देशम पार्टी टिडिपीले आगामी 18 जुनमा हुने राज्यसभा चुनावको लागि आफ्ना 3 उम्मेद्वारहरूको घोषणा गरेको छ। टिडिपीका राष्ट्रिय अध्यक्ष एन चन्द्रबाबु नायडूले उम्मेद्वारहरूको सूची जारी गर्नुभयो। पार्टीले उद्योगपति सना सतीश, शिक्षाविद भश्याम रामकृष्ण र टिडिपी सामाजिक सञ्जाल शाखा प्रमुख चिन्ता काइला विजयलाई उम्मेद्वार बनाएको छ। आन्ध्र प्रदेशका राज्यपाल न्यायमूर्ति एस अब्दुल नजिरले आकाशवाणीलाई लोक प्रसारणको क्षेत्रमा 90 वर्ष पुरा गरेकोमा बधाई दिनुभएको छ। भारतीय लोक प्रसारणको इतिहासमा यसलाई एक महत्त्वपूर्ण क्षणको रूपमा वर्णन गर्नुहुँदै राज्यपालले विगत 9 दशकमा समाजमा आकाशवाणीको अमूल्य योगदानको सराहना गर्नुभयो। सूचना, शिक्षा र मनोरञ्जन प्रदान गर्ने लोक प्रसारकको भूमिकालाई उजागर गर्दै राज्यपाल नजिरले आकाशवाणीले मानिसहरूलाई जोड्ने र जनचेतना जगाउने काममा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। पश्चिम बङ्गालको कालेबुङ जिल्लाको रम्भी नजिकै टिस्टा नदीबाट एकै परिवारका 4 सदस्यको शव फेला परेको छ। एनडिआरएफ, एसडिआरएफ र पश्चिम बङ्गाल पुलिसको 48 घण्टाभन्दा बढी समयसम्म चलेको खोजी अभियानपछि एक पुरुष, 2 महिला र 1 नानीको शव फेला परेको छ। परिवार गत शुक्रबार गान्तोकबाट सिलगढी जाँदै थियो। टिस्टा नदीको किनारमा रहेको राष्ट्रिय राजमार्ग 10 रम्बी नजिकै उनीहरूको गाडी हराएको थियो। सूचना पाएपछि कालेबुङ पुलिसले खोजी अभियान सुरु गर्यो। मृतकको अन्तिम मोबाइल फोन लोकेसन रम्बीको वरिपरि पत्ता लागेको थियो।

समाचारपछि पुनः स्वागत छ आकाशवाणीको नेपाली प्रसारण सेवामा। अब सुन्नुहोस् मानसिंह मोक्तानको आवाजमा लोकगीत।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। समय अपराह्न 3 बजे हो। श्रोतालाई अब सुनाइरहेछौँ फिल्म सङ्गीत। प्रथम सुन्नुहोस् फिल्म दादाबाट यशोदासको आवाजलाई।

अहिले सुन्नुभयो जनता हवलदार फिल्मबाट अनवरको आवाजलाई। अब सुन्नुहोस् फिल्म अर्पणबाट लता मङ्गेशकरको आवाजमा शब्द सानन्द बक्सीको संगीत लक्ष्मीकान्त प्यारेलालको।

0: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो फिल्म संगीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौं। अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। युरोपेली संघको एक उच्च स्तरीय प्रतिनिधिमण्डल भोलि दुई दिने भ्रमणको लागि असमको गुवाहाटी आउनेछ। यसको उद्देश्य भारतका पूर्वोत्तर राज्यहरूसँगको सहकार्यलाई बलियो पार्नु हो। युरोपीय संघको चर्चा युरोप र पूर्वोत्तर बीचको साझा हितका क्षेत्रहरूमा केन्द्रित हुनेछ, जसमा नवीकरणीय र हरित ऊर्जा, दिगो सहरी पूर्वाधार, स्वास्थ्य सेवा र औषधिहरू समावेश छन्। प्रतिनिधिमण्डलमा राजदूतहरू र युरोपेली संघका सदस्य राष्ट्रहरूका वरिष्ठ प्रतिनिधिहरू समावेश हुनेछन्। यसको नेतृत्व भारत र भुटानका लागि युरोपेली संघका राजदूत हर्वे डेल्फिनले गर्नुहुनेछ। भ्रमणको क्रममा प्रतिनिधिमण्डलले असमका मुख्यमन्त्री हिमन्त विश्व शर्मासँग भेट गर्नेछन्। भारतमा फेडरेशन अफ युरोपियन बिजनेस इन इण्डियाको नेतृत्वमा रहेको व्यापार प्रतिनिधिमण्डलले व्यापार र लगानीका अवसरहरू अन्वेषण गर्न राज्यका अधिकारीहरूसँग भेट गर्नेछन्। स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले स्वास्थ्य भविष्यको लागि सुरक्षित र स्वच्छ खाना सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउनु भएको छ। आज विश्व खाद्य सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै उहाँले देशका मानिसहरूलाई स्वस्थ खाने बानी अप्नाउन र स्वस्थ र आत्मनिर्भर भारत निर्माणमा योगदान पुर्याउन आग्रह गर्नुभयो। श्री नड्डाले प्रधानमन्त्री नरेन्द्र मोदीको खाद्य तेलको उपभोगमा 10% कटौती र राम्रो स्वास्थ्य र बलियो राष्ट्रको लागि सन्तुलित आहार अप्नाउने सन्देशलाई पनि दोहोर्याउनुभयो। यस वर्षको विश्व खाद्य सुरक्षा दिवसको विषयवस्तु समस्या से समाधान तक हर जगह सुरक्षित भोजन रहेको छ। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले प्रसिद्ध कवि, नाटककार, गद्य लेखक, शोधकर्ता र बाल साहित्यकार अतुल चन्द्र हजारिकाको पुण्यतिथिमा शोक व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा एक पोस्ट गर्दै मुख्यमन्त्री डाक्टर शर्माले भन्नुभएको छ, प्रसिद्ध कवि, नाटककार, गद्य लेखक, शोधकर्ता र बाल लेखक अतुल चन्द्र हजारिका असमिया साहित्यको विशाल क्षेत्रका एक लामो समयदेखि सम्मानित व्यक्तित्व हुन्। हजारिकाका कृतिहरू, जसले असम साहित्य सभाको अध्यक्षको पदलाई पनि सुशोभित गर्यो, हामीलाई प्रकाशको बाटो देखायो। साहित्याचार्यको योगदानले असमिया साहित्य जगत र विशाल असमिया समाजलाई पुस्तादेखि पुस्तासम्म प्रेरित गरिरहनेछ। आज उहाँको पुण्यतिथिमा हामी उहाँलाई गहिरो श्रद्धाका साथ सम्झन्छौँ। अतुल चन्द्र हजारिकाको जन्म 9 सेप्टेम्बर 1903 गुवाहाटीमा भएको थियो। उहाँको मृत्यु जुन 7, 1986 भयो। उहाँ एक असमिया कवि, नाटककार, गद्य लेखक र बाल लेखक हुनुहुन्थ्यो। सन् 1953 देखि 1956 उहाँ लगातार 3 कार्यकालका लागि असम साहित्य सभाको महासचिव चयन हुनुभएको थियो। उहाँले सन् 1959 असम साहित्य सभाको नङ्गाउँ अधिवेशनमा सम्मेलनको अध्यक्षता पनि गर्नुभएको थियो। सन् 1982 असम साहित्य सभाले उहाँलाई साहित्याचार्यको उपाधिले सम्मानित गरेको थियो। हजारिकाले असममा नाट्य आन्दोलन सुरु गर्नुभयो र असमको थिएटरमा यसको प्रभाव पर्यो, जसको परिणामस्वरूप असमको थिएटरबाट बङ्गाली नाटकहरू फिर्ता भए। असमको बजाली जिल्लामा 3 शंकास्पद बङ्गलादेशी नागरिकलाई स्थानीय बासिन्दाले पक्राउ गरी पुलिस शासनको जिम्मा लगाएको पुलिसले आइतबार जानकारी दिएको छ। पुलिसले आज बताए अनुसार स्थानीय मानिसहरूलाई 3 व्यक्तिहरूको गतिविधिमाथि शंका भएपछि उनीहरूलाई रोकेर सोधपुछ गरियो। पछि मानिसहरूले उनीहरूलाई आफ्नो हिरासतमा लिएर सम्बन्धित अधिकारीहरूलाई खबर गरे। स्थानीय तहमा प्रारम्भिक सोधपुछका क्रममा तिनैजनाले कामको खोजीमा आएको बताएका छन्। रोजगारीका लागि अन्य व्यक्ति पनि त्यसरी नै आउने गरेको उनीहरूको दावी छ। घटनाबारे जानकारी पाएपछि पुलिसले अनुसन्धान सुरु गरेको छ। तिनैजनाको पहिचान, नागरिकता र भारत प्रवेशसँग सम्बन्धित कागजातहरू अधिकारीहरूले जाँच गरिरहेका छन्। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको पुलिसले जनाएको छ। नक्कली हिन्दू पहिचान बनाएर एक हिन्दू युवतीलाई प्रलोभनमा पारेर विवाह गरेको आरोपमा लखिमपुर पुलिसले हस्मत अलीलाई पक्राउ गरेको छ। आरोप छ कि हस्मत अलीले आफूलाई सुमित कुमार भनेर महिलासँग सम्बन्ध स्थापित गरेका थिए। पुलिसका अनुसार विशेष अपरेसनका क्रममा आरोपीलाई पक्राउ गरिएको हो। पक्राउ परेपछि पुलिस हिरासतमा रहेका हस्मत अलीले पुलिसको गाडीबाट हाम फालेर भाग्ने प्रयास गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ। हस्मत अलीले आफ्नो वास्तविक पहिचान लुकाएर युवतीलाई प्रलोभनमा पारेर विवाह गरेको आरोप छ। यस मुद्दामा थप कानूनी प्रक्रिया चलिरहेको छ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी अपराह्न 3:45 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। अब प्रस्तुत छ कार्यक्रम विश्वमा हामी।

नमस्कार, आकाशवाणीको नेपाली प्रसारण सेवाबाट यहाँलाई स्वागत छ। म निर्मल गुरुङको तर्फबाट अनि लिएर आएको छु कार्यक्रम विश्वमा हामी।

पुरातन संसारका सात आश्चर्यहरू, जसलाई विश्वमा सात आश्चर्य वा केवल सात आश्चर्य पनि भनिन्छ। शास्त्रीय पुरातनको समयमा अवस्थित सात उल्लेखनीय संरचनाहरूको सूची हो। सात आश्चर्यहरूको पहिलो ज्ञात सूची ईसापूर्व 2-1 शताब्दीमा गरेको थियो, यद्यपि प्रविष्टिहरू शताब्दीदेखि नै अलग अलग अथवा बेग्लै बेग्लै छन्। सात परम्परागत आश्चर्यहरू गिजाको ग्रेट पिरामिड, रोड्सको कोलोलस, अलेक्जान्ड्रियाको लाइट हाउस, हलिकार्नासको समाधि, आर्टिमिसको मन्दिर, ओलम्पियामा जिसको मूर्ति र बेबिलोनको ह्याङ्गिङ बगैँचाहरू हुन्। आधुनिक समयका देशका प्रयोगहरू गरेर दुईवटा आश्चर्य ग्रिसमा, दुईवटा टर्कीमा, दुईवटा इजिप्टमा र एउटा इराकमा अवस्थित थिए। सात आश्चर्यहरूमध्ये केवल गिजाको पिरामिड सबैभन्दा पुरानो आश्चर्य अझै पनि खडा छ, जबकि अन्य शताब्दीहरूमा नष्ट भएको छ। ह्याङ्गिङ गार्डनको सही प्रकृतिबारे विद्वानहरूबीच बहस छ र तिनीहरू कहिले वास्तवमा अस्तित्वमा थिए या छैनन् भन्ने शङ्कामा छ। ईसापूर्व 4 शताब्दीमा अलेक्जेन्डर द ग्रेटद्वारा पश्चिमी संसारको धेरैजसो भागमाथि विजयले हेलिनिस्टिक यात्रीहरूलाई इजिप्सियन, फारसी र बेबिलोनियनहरूको सभ्यताहरूमाझ पहुँचमा प्रदान गर्यो। विभिन्न देश दृश्यहरू र आश्चर्यहरूबाट प्रभावित र मोहित यी यात्रुहरूले उनीहरूलाई सम्झनाको लागि उनीहरूले देखेका कुराहरू सूचीबद्ध गर्न थाले। आश्चर्यको सट्टा पुरातन ग्रिकहरूले थिमाटाको कुरा गरे, जसको अर्थ दर्शनीय स्थलहरू हो, अर्को शब्दमा हेर्नु योग्यको स्थानहरू। पछि यसलाई आश्चर्य शब्द प्रयोग गरियो। त्यस्ता सात स्मारकहरूको सूचीको पहिलो सन्दर्भ डियोडोरस सिकुलसद्वारा थियो। एपिग्रामिस्ट एन्टिपिटर अफ सिडोन, जो 100 ईसापूर्व वा त्यसभन्दा अघि बसेका थिए, उनले सात आश्चर्यहरूको सूची दिए, जसमा हालको सूचीको 6 स्थलहरू समावेश छन्। गिजाको ग्रेट पिरामिड प्राचीन संसारका सात आश्चर्यमध्ये एक मात्र अझै पनि उभिएको छ। अर्को पुरातन लेखक सायद शङ्कास्पद रूपमा आफूलाई बाइजेन्टेनको फेलो भनेर चिनाउने द सेभेन साइड्स अफ द वर्ल्ड शीर्षकको एउटा ग्रन्थ लेखे। जीवित पाण्डुलिपि अपूर्ण छ, यसको अन्तिम पृष्ठहरू हराइसकेको छ। जे होस्, प्रस्तावना पाठबाट हामी निष्कर्षमा पुग्न सक्छौँ कि सात साइटहरूको सूची एन्टिपिटरको सूचीसित मिल्छ। अलेक्जेन्ड्रियाको सङ्ग्रहालयमा राखिएका इतिहासकार हेरोडोटस र कवि कालीमाकसद्वारा लेखिएको सूचीहरू केवल सन्दर्भमा छन्। रोडको कोलोसस 280 ईसापूर्व पछि पुरा भएको सातमध्ये अन्तिम थियो र 2026मा पुरा भएको थियो। प्राचीन संसारका सात आश्चर्यहरू। गिजाको ठुलो पिरामिड मानिन्छ 2584 2561 ईसापूर्व इजिप्सनहरूद्वारा निर्मित, यो अझै पनि अवस्थित छन् तर धेरैजसो हराइसकेको छ। बेबिलोनको झुन्डेको बगैँचा, जसको निर्माण लगभग 600 ईसापूर्व भएको मानिन्छ। त्यसरी नै पूर्व ओलम्पियामा जुइसको मूर्ति, जसको निर्माण 466-456 ईसापूर्व भएको थियो। 5-6 शताब्दी ईस्वीमा निर्मित कन्स्टान्टिनोपलमा यसलाई विघटन गरियो, तर पछि फेरि जोडियो, तर पछि आगोले यो नष्ट भयो। लगभग 550 ईसापूर्वमा एफिसमा आर्टमिसको मन्दिर, जसलाई सात आश्चर्यहरूमध्ये एक मान्न सक्छौँ। 300 ईसापूर्व ग्रिकमा निर्मित हलिकार्नसको चिहान, अलेक्जेन्ड्रियाको प्रकाश स्तम्भ,

एन्टिपिटरको सूचीमा समावेश गरिएका सात आश्चर्यहरूलाई तिनीहरूको उल्लेखनीय विशेषताको लागि प्रशंसा गरिएको थियो। तिनीहरूको प्रकारको सबैभन्दा अग्लो र सबैभन्दा ठूलो भएको उच्चतादेखि लिएर तिनीहरू सृजना गरिएको कलात्मकसम्म, तिनीहरूको वास्तुशिल्प र कलात्मक विशेषताहरू होलिनिस्टिक संसार र बाहिरका सबै ठाउँहरूमा प्रतिलिपि गरिएको थियो। रोमन संस्कृतिमा ग्रिक प्रभाव र पुनर्जागरणको समयमा ग्रिकको रोमक कलात्मक शैलीहरूको पुनरुत्थानले युरोपीय कलाकारहरू र यात्रीहरूको कल्पनालाई आकर्षित गर्यो। एन्टिपिटरको क्याटलगलाई उद्धृत गर्दै चित्रहरू र मूर्तिकलाहरू सृजना गरिएको थियो, जबकि ठूलो सङ्ख्यामा साहसीहरूले व्यक्तिमा चमत्कारहरू हेर्ने वास्तविक साइटहरूमा यात्रा गरे। चमत्कारहरूको अतिरञ्जनलाई थप पूरक बनाउन किंवदन्तीहरू प्रसारित गरियो। अब आधुनिक सूचीहरू

एन्टी पिटरका आश्चर्यहरू मध्ये एक आजसम्म बाँच्न सक्ने एकमात्र गिजाको ठुलो पिरामिड हो। यसको चम्किलो सेतो ढुङ्गाको आवरण लगभग 1300 इस्वीसम्म अछुन्न रह्यो, जब स्थानीय समुदायहरूले निर्माण सामग्रीको लागि अधिकांश ढुङ्गाहरू हटाए। ह्याङ्गिङ गार्डनको अस्तित्व प्रमाणित भएको छैन, यद्यपि सिद्धान्तहरू प्रशस्त छन्। अभिलेख र पुरातत्त्वले अन्य 5 आश्चर्यहरूको अस्तित्व पुष्टि गर्दछ। आर्टिमिसको मन्दिर र जुसको मूर्ति आगोले नष्ट भयो, जबकि अलेक्जेन्ड्रियाको लाइट हाउस, कोलोसस र मौसुलसको चिहान भूकम्पले ध्वस्त पारेको थियो। जीवित कलाकृतिहरू मध्ये मौसुलसको चिहानबाट मूर्तिहरू र आर्टिमिसको मन्दिर हाल लन्डनको ब्रिटिस सङ्ग्रहालयमा राखिएको छ। 7 अचम्भको वस्तुकला र कलात्मक मानव उपलब्धिहरूको सूची पुरातन ग्रिक समयदेखि रोमन साम्राज्य, मध्ययुग, पुनर्जागरण र आधुनिक युग मार्फत जारी छ। रोमन कवि मार्सल र क्रिश्चियन बिशप ग्रेगरी अफ टुर्सको आफ्नै संस्करणहरू थिए। क्रिश्चियन धर्मको उदय र समयलाई जित्ने मानिसको हातको कारकलाई प्रतिबिम्बित गर्दै प्रकृति र एन्टिपाटरको 7 आश्चर्य रोमन र क्रिश्चियन साइटहरूको सूचीमा सामेल हुन थाले, जसमा कोलोसियम, नोआस आर्क र सोलोमनको मन्दिरहरू समावेश छन्। 6 शताब्दीमा सेन्ट ग्रेगरी अफ टुर्सद्वारा 7 आश्चर्यहरूको सूची सङ्कलित गरिएको थियो। आधुनिक इतिहासकारहरू मौलिक 7 प्राचीन आश्चर्यको सूची यसको भौगोलिक दायरामा सीमित थियो भन्ने आधारमा काम गर्दै तिनीहरूको संस्करणहरू पनि हेलेनिस्टिक क्षेत्रभन्दा बाहिरका साइटहरू समाज गर्नका लागि थिए। प्राचीन विश्वका 7 आश्चर्यदेखि विश्वका 7 आश्चर्यसम्म 7 आश्चर्यको लागि 7 आश्चर्यको लेबलले प्रकृतिका कार्यहरू, इन्जिनियरिङका उत्कृष्ट कृतिहरू, मध्ययुगको निर्माणहरू आदिमा आधारित विभिन्न संस्थाहरू, प्रकाशनहरू र व्यक्तिहरू बीच असङ्ख्य संस्करणलाई जन्म दिएको छ। यसको उद्देश्य पनि एक साधारण यात्रा गाइडबुक वा जिज्ञासु ठाउँहरूको सङ्ग्रहबाट संरक्षण वा संरक्षणको लागि साइटहरूको सूचीमा परिवर्तन भएको छ।

लौता श्रोतामान बरु यसरी प्राचीन युगमा जुन हेलोनिस्टिक अनुसार सातवटा हेर्न पर्ने स्थानहरूबारे जानकारी गराएपछि अब तपाईँहरूदेखि बिदा माग्ने सङ्केत पाएकोले आजलाई भने विश्वमा हामी कार्यक्रमबाट बिदा माग्दछु। फेरि भेट्ने आशा भरोसा अनि वचनको साथ हवस् त नमस्ते।

नमस्कार, निर्मल गुरु यहाँलाई हार्दिक हार्दिक नमन गर्दै अब कार्यक्रम लिएर आएको छु विविध चर्चा। र विविध चर्चामा आज म श्रोताहरूलाई नारी तस्करी र हाम्रो चेलीबेटीहरू शीर्षकमा एक वार्ता यहाँ प्रस्तुत गर्न गइरहेको छु। नारी तस्करीको समस्या आजको समस्या होइन, परापूर्व कालदेखि नै नारीहरूले भोग्दै आएका समस्या हो। वर्तमान समयमा यो विभिन्न प्रकारको रूप लिएर वैश्विक अपराध बन्न गएको छ। यो दक्षिण एसियाली देशहरूदेखि लिएर फिलिपिन्स, भेनेजुएला, जापान हुँदै अमेरिकी देश एवं संयुक्त राज्य अमेरिका इत्यादि अन्तर्राष्ट्रिय स्तरसम्म फैलिन गएको छ। यसको रोकथामको लागि कतिपय देशहरूले अन्तर्राष्ट्रिय गठबन्धन गरे तापनि यसमाथि भने जस्तो सफलता पाउन सकेका छैनन्। नशालु पदार्थ ओसार प्रसार गर्ने अपराधीहरूको लागि वर्तमान समयमा नारी तस्करी उद्योग धन्दा निकै फस्टाएको छ। साना साना सहरदेखि ठुला ठुला सहरहरूमा नारी तस्करका मुखिया र तिनका दलालहरू लछप्रै घुमिरहेका छन्। यी दलालहरू मामा काका आफन्तहरूको भेषमा गाउँघरतिर चेलीबिटीहरूको घर आँगनसम्म पुगिसकेका छन्। झलक्क हेर्दा सिधा साधा भद्र पुरुष, ठुला बडा अफिसर वा कम्पनीका मालिक जस्तै देखिने अनुहार र रूप रङद्वारा यिनीहरूलाई चिन्न धेरै गाह्रो पर्छ। झलक्क हेर्दा यिनीहरू स्मार्ट देखिए तापनि पेटमा धारिलो कैँची बोकेर हिँडिरहेका हुन्छन्। यिनीहरू मुखमा म घोले जस्तो चिप्ले घसेर बोल्छन्। आकाशका तारा अहिले नै भुइँमा झारा जस्तो कुराकानी गर्छन्। धेरै प्रलोभन देखाएर यिनीहरूले हाम्रा चेलीबेटीहरूलाई फसाउँछन्। कसै कसैले त भ्यालेन्टाइन डे, बर्थडे, म्यारिज एनिभर्सरीमा आकर्षक उपहार दिएर चेलीबेटीहरूको मन जित्ने प्रयास गर्छन्। गरिब घरका चेलीबेटीहरूलाई नोकरी लगाइदिन्छु भन्ने बहाना बनाएर उनीहरूलाई फुरुक्क पार्छन्। उनीहरूलाई बोलीले नै जुरुक जुरुक्कै उचाल्छन्। आफू मिलिटरी सैनिक वा प्यारामिलिटरी अर्थात् अर्धसैनिक फोर्समा काम गर्छु, अफिसर हुँ भनी बिहेको प्रस्ताव पनि राखिपाल्छ र हाम्रा चेलीबेटीहरू जालमा फसाउँछन्। स्मार्टफोनको प्रचलन बढेपछि नारी तस्करीहरू अझै बेसी बढ्न थालेको छ। फेसबुक, वाट्सअप र मेसेन्जरमा चेटिङ, डेटिङको माध्यमद्वारा छोरी चेलीहरूलाई आकर्षित गर्नु नारी तस्करहरूलाई धेरै सजिलो भएको छ। हेर्दा साधारणत भद्र मानिस देखिने यी नारी तस्करहरूले भद्रताको मुखुण्ड ओढेर हल्का छाया भएकी 15 वर्षदेखि 35 वर्ष आयु वर्गका 10औं-12औं श्रेणीभन्दा धेरै नपढेकी, धेरै नक्कल पार्ने, शरीरका कोमल अङ्ग देखाउने गरी छोटो छोटो पारदर्शी लुगा लगाएर टुटे फुटेको इङ्ग्लिस बोल्ने, इत्रिएर हिँड्ने, घर धन्दाको साटो गफ गरेर दिन गाल्ने, घुमफिर गर्न रुचि राख्ने, कल्पनाको उडान भर्ने, अरू हात्तीमा चढ्यो भन्दैमा आफू धुरीमा चढ्ने यस्ता अल्पशिक्षित नारीहरूको नाडी छामेर आफ्नो मोहजालमा फसाउँछन्। उनीहरूको मोहजालमा फसेकी चेलीबेटीहरूले आफन्तसँग सम्पर्क नगरोस् भनेर तिनीहरूको मोबाइल ती नारी तस्करले आफूसँग राख्छन् र एक दुई दिन स्थानीय होटलमा बसेर नै केटीको परिवार र गाउँघरको के कस्तो प्रतिक्रिया हुन्छ त्यसमाथि नजर राख्दै स्थानीय पुलिसको गतिविधिबारे पत्तो लगाउँछन्। कतैबाट कुनै प्रकारको प्रतिक्रिया देखा परेन भने दिल्ली, मुम्बई, लखनऊ, कलकत्ता जस्ता ठूला सहरहरूमा लगेर नारी तस्करको मुखिया वेश्यावृत्ति गराउने मालिकहरूबाट निकै मोटो रकम लिएपछि उनीहरूलाई त्यहाँ बेचिदिन्छ। तस्कर गरिएको नारीहरूलाई जिम्मा लगाएपछि ती दलालहरू भेष बदलेर अन्य नारीहरूलाई फसाउन फेरि एकपल्ट गाउँघरतिर धाउँछन्।

नारी तस्करले नारीहरूलाई बेचबिखान गरेर होटेल वा रेड लाइट एरियामा विश्यावृत्ति गर्न मात्र लाउँदैनन्। उनीहरूले खाडी मुलुकहरूमा कसैको अरेबियनहरूको सुसारे र मुसारे साथै उनीहरूको सेक्स वर्करको काममा लाउँछन्। त्यति मात्र नभएर तस्कर गरिएका राम्री राम्री महिलाहरूको शरीरको छालाहरू काटेर उनीहरूको पत्नी वा छोरी बुहारीहरूको सर्जरी गराउन उपयोग लाउँछन्। नारी तस्करदेखि कसरी जोगिने त?

भनिन्छ, शिक्षित महिला सशक्त राष्ट्र। एउटा शिक्षित नारी आफू मात्र शिक्षित हुँदैनन्, तिनले आफ्ना छोराछोरी, आफ्नो लोग्ने, गाउँ घर र आफन्तहरूलाई पनि शिक्षित तुल्याउँछन्। नारी तस्कर हुनबाट जोगाउनुमा आमाको विशेष भूमिका रहेको हुन्छ। आमा गरिब नै किन नहोस्, शिक्षित हुनुपर्छ। किशोर अवस्थामा पुगिसकेको छोरीको प्रत्येक गतिविधिमाथि नजर राख्नुपर्छ। राम्रो नराम्रोको बारेमा आफ्नो छोरा छोरीलाई अर्थी उपदेश दिइरहनुपर्छ। छोराछोरीलाई लामो समयसम्म मोबाइल खेलाउन दिनुहुन्न, बेला नकुबेला छोरीलाई एक्लै हिँडुल गर्न दिनुहुन्न। छोरीलाई सधैँ राम्रो साथीको चुनाव गर्ने सल्लाह दिनुपर्छ। घरको कामधन्दा र ठुला बडाको सम्मान गर्ने संस्कार दिनुपर्छ। कम बोल्नु तर धेरै पढ्ने बानी बसाउनुपर्छ। छोरीले कोसँग धेरै हेमखेम बढाइरहेकी छिन्, त्यसमाथि पनि ध्यान दिनु उचित छ। समय निकालेर भए पनि क्लास टिचरहरूलाई भेटेर छोरीको पढाइ सम्बन्धी जानकारी लिन आवश्यक छ। छोरीलाई छोरी होइन आफ्नो साथी जस्तो सम्झेर बेसी जस्तो समय छोरीसँग बिताउन सकियो भने तपाईँको छोरीको सम्पर्कमा नारी तस्करहरू आउन सक्दैनन्। नारी तस्करको जालमा हाम्रा चेलीबेटीहरू फस्न नदिन पुलिस प्रशासन तथा गाउँ समाजको पनि प्रमुख भूमिका रहेको छ। पुलिस प्रशासनले इमान्दारीपूर्वक कार्य गर्नुपर्छ। चेलीबेटी हराएको सूचना पाउनसाथ सन्देहात्मक स्थानीय होटल र लजहरूमा निगरानी राख्ने र आवश्यक परे छापा पनि मार्न पर्छ। बस स्ट्यान्ड, एयरपोर्ट र रेलवे स्टेसनहरूमा

0: ल त श्रोता मित्रहरू, यसरी विविध चर्चा कार्यक्रममा अहिले मैले श्रोताहरूलाई नारी तस्करी बारे केही जानकारी राखेँ र यसरी जानकारी राख्दा राख्दै अहिले विविध चर्चाको विषयको कार्यक्रमको समय सीमा यहीँ नै समाप्त हुन्छ र आगामी दिनहरूमा कतिपय वार्ताहरू लिएर उपस्थित हुने बाचा मार्दै आजलाई पनि बिदा माग्दछु। हवस् त, नमस्कार।
1: यो हो आकाशवाणीको नेपाली प्रसारण सेवा। अब सुन्नुहोस् समाचार।
2: यो आकाशवाणी हो, समाचार सपन सुब्बाबाट सुन्नुहोस्। मुख्य समाचार। विदेश मन्त्री डाक्टर एस जयशंकर र इन्डोनेसियाका विदेश मन्त्री सुगियोनोले आज नयाँ दिल्लीमा भएको भारत इन्डोनेसिया संयुक्त आयोगको बैठकको सहअध्यक्षता गर्नुभएको छ। युरोपेली संघको एक उच्च स्तरीय प्रतिनिधिमण्डल भोलि दुई दिने भ्रमणको लागि असमको गुवाहाटी आउनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले मेजर अभिलाषा बराकलाई संयुक्त राष्ट्र सैन्य लैङ्गिक अधिवक्ता पुरस्कारबाट सम्मानित भएकोमा बधाई दिनुभएको छ। तेलुगु देशम पार्टी टिडिपीले 18 जुनमा हुने राज्यसभा चुनावको लागि आफ्ना 3 उम्मेद्वारहरूको घोषणा गरेको छ अनि आज अमेरिका र इरान बीचको द्वन्द्वको 100 दिन पूरा भएको छ। अब समाचार विस्तारमा। विदेश मन्त्री डाक्टर एस जयशंकर र इन्डोनेसियाका विदेश मन्त्री सुगियोनोले नयाँ दिल्लीमा भएको भारत इन्डोनेसिया संयुक्त आयोगको बैठकको सहअध्यक्षता गर्नुभएको छ। डाक्टर जयशंकरले संयुक्त आयोगको बैठक 4 वर्षको अन्तरालपछि भइरहेको उल्लेख गर्नुहुँदै यो अवधिमा द्विपक्षीय सम्बन्धमा उल्लेखनीय प्रगति भएको बताउनु भएको छ। उहाँले दुई देशले गत वर्ष द्विपक्षीय सम्बन्ध स्थापनाको 75 वर्ष वार्षिकोत्सव मनाएको पनि उल्लेख गर्नुभयो।
3: मैं आप सभी के साथ व्यापक और सार्थक चर्चा की अपेक्षा करता हूं। हमारी बातचीत द्विपक्षीय सहयोग के सभी महत्वपूर्ण क्षेत्रों पर केंद्रित रहेगी, जिनमें राजनीतिक संबंध, रक्षा और सुरक्षा, समुद्री व्यापार तथा निवेश, स्वास्थ्य और औषधि क्षेत्र, खाद्य सुरक्षा, पर्यटन, शिक्षा तथा सांस्कृतिक सहयोग जैसे विषय शामिल हैं। मुझे विश्वास है कि हम सहमति से तय किए गए एजेंडा के अनुसार आगे बढ़ते हुए इन सभी विषयों पर सकारात्मक और रचनात्मक विचार विमर्श करेंगे।
2: युरोपेली संघको एक उच्च स्तरीय प्रतिनिधिमण्डल भोलि दुई दिने भ्रमणको लागि असमको गुवाहाटी आउनेछ। यसको उद्देश्य भारतका पूर्वोत्तर राज्यहरूसँगको सहकार्यलाई बलियो पार्नु हो। युरोपीय संघको चर्चा युरोप र पूर्वोत्तर बीचको साझा हितका क्षेत्रहरूमा केन्द्रित हुनेछ, जसमा नवीकरणीय र हरित ऊर्जा, दिगो शहरी पूर्वाधार, स्वास्थ्य सेवा र औषधिहरू समावेश छन्। प्रतिनिधिमण्डलमा राजदूतहरू र युरोपेली संघका सदस्य राष्ट्रहरूका वरिष्ठ प्रतिनिधिहरू समावेश हुनेछन्। यसको नेतृत्व भारत र भूटानका लागि युरोपेली संघका राजदूत हर्वे डेल्फिनले गर्नुहुनेछ। भ्रमणको क्रममा प्रतिनिधिमण्डलले असमका मुख्यमन्त्री हेमन्त विश्व शर्मासँग भेट गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले मेजर अभिलाषा बराकलाई संयुक्त राष्ट्र सैन्य लैङ्गिक अधिवक्ता पुरस्कारबाट सम्मानित भएकोमा बधाई दिनुभएको छ। सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्रीले यो सम्मानले मेजर बराकको अनुकरणीय सेवा र संयुक्त राष्ट्र शान्ति स्थापना प्रयासमा भारतको लामो समयदेखिको योगदानलाई मान्यता दिने बताउनु भएको छ। श्री मोदीले मेजर बराकको उपलब्धि अनेक युवा भारतीयहरू, विशेष गरी देश र मानवताको सेवा गर्न चाहने देशका छोरीहरूको लागि प्रेरणाको रूपमा काम गर्ने बताउनुभयो। मेजर बराकले हाल लेबनानमा संयुक्त राष्ट्र संघको अन्तरिम बलमा एन्गेजमेन्ट टिम कमान्डर र लैङ्गिक मामिलाको प्रमुख अधिकारीको रूपमा सेवा गरिरहेका छन्। घरेलु ग्यासको मूल्यमा 14.2 किलोग्रामको सिलिन्डरमा 29 रुपियाँको वृद्धि भएको छ। दिल्लीमा आजदेखि घरेलु ग्यासको मूल्य 913 रुपियाँदेखि बढेर 942 रुपियाँ भएको छ। सुन्नुहोस् एक रिपोर्ट।
4: पश्चिम एशिया में हाल के संकट के दौरान ऊर्जा सुरक्षा सुनिश्चित करने के लिए उठाए गए कदमों का उल्लेख करते हुए सरकार ने कहा है कि

0: भारत उन चुनिंदा देशों में शामिल रहा जिसने समुद्री यातायात में गंभीर बाधाओं के बावजूद होर्मुज जलडमरू मध्य के रास्ते ऊर्जा आपूर्ति को निर्बाध बनाए रखा। सरकार के अनुसार देश में पेट्रोलियम उत्पादों की कोई कमी नहीं हुई और एलपीजी की वितरण व्यवस्था भी सामान्य रूप से चलती रही। पेट्रोलियम और प्राकृतिक गैस मंत्रालय ने बताया कि प्रधानमंत्री उज्ज्वला योजना के लाभार्थियों को 14.2 किलोग्राम के एलपीजी सिलेंडर पर विशेष राहत मिल रही है। योजना के अंतर्गत लाभार्थी पहले 4 रिफिल पर प्रतिवर्ष 300 रुपए की प्रत्यक्ष लाभ अंतरण डीबीटी सहायता प्राप्त करते हैं। इसके बाद उन्हें एक सिलेंडर के लिए प्रभावी रूप से 642 रुपए का भुगतान करना पड़ता है, जबकि दिल्ली में सामान्य उपभोक्ताओं के लिए इसी सिलेंडर की खुदरा कीमत 942 रुपए है। मंत्रालय के अनुसार आपूर्ति में व्यवधान की अवधि के दौरान घरेलू एलपीजी उत्पादन में 60% से अधिक की वृद्धि की गई। प्रिया मंडल की रिपोर्ट के साथ समाचार कक्ष से वैष्णवी।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब बाँकी समाचार। वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको कृषि तथा प्रसंस्करण खाद्य उत्पाद निर्यात विकास प्राधिकरण एपीईडीएले झारखण्डबाट ब्रिटेनमा आम्रपाली आँपको पहिलो वाणिज्यिक खेप निर्यात गर्न सहजीकरण गरेको छ। यस खेपमा सिमडेगा जिल्लाको बेउरा किसान उत्पादक कम्पनी लिमिटेडबाट प्राप्त 1.5 मेट्रिक टन ताजा आँप समावेश छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले झारखण्डमा महिला नेतृत्वको किसान उत्पादक संगठनद्वारा उब्जाइएको आम्रपाली आँपको ब्रिटेनमा निर्यातलाई लोकल गोज ग्लोबल पहलको प्रमुख उदाहरणको रूपमा वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, एपीईडीए को निरन्तर प्रयासहरूले कृषकहरूलाई राम्रो मूल्य सुरक्षित गर्न सक्षम बनाउँदैछ, महिलाहरूलाई नयाँ अवसर र मान्यता प्रदान गर्दैछ र भारतको कृषि निर्यातलाई नयाँ गति प्रदान गर्दैछ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले स्वस्थ भविष्यको लागि सुरक्षित र स्वच्छ खाना सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउनु भएको छ। आज विश्व खाद्य सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै उहाँले देशका मानिसहरूलाई स्वस्थ खाने बानी अपनाउन र स्वस्थ र आत्मनिर्भर भारत निर्माणमा योगदान पुर्याउने आग्रह गर्नुभयो। श्री नड्डाले प्रधानमन्त्री नरेन्द्र मोदीको खाद्य तेलको उपभोगमा 10% कटौती र राम्रो स्वास्थ्य र बलियो राष्ट्रको लागि सन्तुलित आहार अप्नाउने सन्देशलाई पनि दोहोर्याउनुभयो। यस वर्षको विश्व खाद्य सुरक्षा दिवसको विषयवस्तु समस्या से समाधान तक हर जग्गा सुरक्षित भोजन रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले अभिनेता सलीम कुमारको निधनमा शोक व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै प्रधानमन्त्रीले सलीम कुमारले आफ्नो उत्कृष्ट करियरको क्रममा विभिन्न भूमिकामा आफ्नो बहुमुखी प्रतिभा र अविस्मरणीय अभिनय मार्फत अमिट छाप छोडेको बताउनु भएको छ। श्री मोदीले यस शोकको घडीमा अभिनेताको परिवार र असंख्य प्रशंसकहरूसँग आफ्नो संवेदना व्यक्त गर्नुभएको छ। तेलुगु देशम पार्टी टीडीपीले 18 जुनमा हुने राज्यसभा चुनावको लागि आफ्ना 3 उम्मेद्वारहरूको घोषणा गरेको छ। टीडीपीका राष्ट्रिय अध्यक्ष एन चन्द्रबाबु नायडूले उम्मेद्वारहरूको सूची जारी गर्नुभयो। पार्टीले उद्योगपति सना सतीश, शिक्षाविद भश्याम रामकृष्ण र टीडीपी सामाजिक सञ्जाल शाखा प्रमुख चिन्ता काइला विजयलाई उम्मेद्वार बनाएको छ। आज अमेरिका र इरान बीचको द्वन्द्वको 100 दिन पूरा भएको छ। फरवरीको अन्त्यमा इरानमा अमेरिका र इजरायली आक्रमणबाट उत्पन्न भएको द्वन्द्व अब व्यापक क्षेत्रीय संकटमा परिणत भएको छ। यसले हर्मुजको जलडमरूमा सुरक्षित समुद्री यातायातलाई खतरामा पारेको छ र लेबनानमा तनाव पुनः सुरु गरिएको छ। अमेरिकाको केन्द्रीय कमानले आज घोषणा गरेको छ कि अमेरिकी सेनाले हर्मुजको जलडमरूमा 2 इरानी आक्रमण ड्रोनहरू खसालेको छ। यो घटना शुक्रबारदेखि सुरु भएका घटनाहरूको श्रृङ्खलापछि भएको हो, जसको क्रममा अमेरिकी सेनाले हर्मुज जलमार्गमा 4 इरानी ड्रोनहरूलाई निशाना बनाएको थियो। त्यसपछि अमेरिकाले गोरुक र केसम टापुहरूमा इरानी तटीय रडार र निगरानी स्थलहरूलाई लक्षित गर्यो। यसअघि हिजो शनिबार इरानले बहरिन र कुवेततर्फ ब्यालिस्टिक मिसाइलहरू प्रहार गर्यो। अमेरिकी अधिकारीहरूले बताएअनुसार धेरैजसो मिसाइलहरू आफ्नो लक्ष्यमा पुग्न अघि नै नष्ट गरिएका थिए। दुवै पक्षबीचको यो नयाँ टक्राउले अन्तर्राष्ट्रिय समुद्री मार्गहरू र यस क्षेत्रमा महत्त्वपूर्ण पूर्वाधारको सुरक्षाको बारेमा चिन्ता बढाएको छ।

0: यसैबीच अमेरिकी अधिकारीहरूले हालैका आक्रमणहरूमा भएको क्षतिको क्षतिपूर्ति दिन इरानको कोष प्रयोग गर्ने विचार गरिरहेका छन्। जारी मध्यस्थता प्रयासहरूको बीचमा प्रमुख क्षेत्रीय सुरक्षा मुद्दाहरूमा नयाँ सैन्य द्वन्द र असहमितहरूले वार्ता प्रक्रियालाई अझ जटिल बनाएको छ। विस्तृत शान्ति सम्झौताको बारेमा अनिश्चितता यथावत छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकचोटि सुन्नुहोस्। विदेश मन्त्री डाक्टर एस जयशंकर र इन्डोनेसियाका विदेश मन्त्री सुगियोनोले आज नयाँ दिल्लीमा भएको भारत इन्डोनेसिया संयुक्त आयोगको बैठकको सह अध्यक्षता गर्नुभएको छ। युरोपेली संघको एक उच्च स्तरीय प्रतिनिधिमण्डल भोलि दुई दिने भ्रमणको लागि असमको गुवाहाटी आउनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले मेजर अभिलाषा बराकलाई संयुक्त राष्ट्र सैन्य लैङ्गिक अधिवक्ता पुरस्कारबाट सम्मानित भएकोमा बधाई दिनुभएको छ अनि आज अमेरिका र इरान बीचको द्वन्द्वको 100 दिन पूरा भएको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: समाचारपछि अब प्रस्तुत गर्न लागिरहेछौं देशभक्ति गीत।

있구나, 그러니까. अच्छा आप शुरू से लेंगे सारा गाना है ना एक दो तीन चार

अहिले सुन्दै हुनुहुन्थ्यो समावाजमा देश वन्दना। हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। अब प्रस्तुत छ बाल बगैँचा।

0: नमस्ते दिदी।
1: नमस्ते नानी हो, नमस्ते। तिमीहरू कस्तो छौ?
0: ठिकै छु दिदी।
1: तिमीहरू साथै रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा म सञ्चालिकाको तर्फबाट स्वागत एवं न्यानो अभिवादन। नानीहरू, आज आइतबार, तिमीहरूको स्कुलको छुट्टीको दिन, साथै हाम्रो बाल बगैँचा कार्यक्रम प्रसारण हुने दिन पनि हो। र नानी हो, 4:30 पनि भइसक्यो, अब कार्यक्रमतिर लागौं। नानी हो, आजको कार्यक्रमको थालनी तिमीहरू जस्तै ससाना नानीहरूको बाल गीत सुनेर गरौं। तर यो बाल गीत सुन्न भन्दा अघि पहिला आज कार्यक्रममा को को आएका छौ, तिमीहरूको नाम, कुन स्कुल पढ्छौ, कति क्लासमा पढ्छौ, हाम्रा श्रोताहरूलाई सुनाइदेऊ।
2: मेरो नाम छेत्री हो, म कक्षा 5 पढ्छु। मेरो स्कुलको नाम सेन्ट हेलेन सेकेन्डरी स्कुल हो।
3: नमस्ते, मेरो नाम आकृति राउत हो, म कक्षा 8 पढ्छु। मेरो स्कुलको नाम सेन्ट जोसेफ गर्ल्स हाई सेकेन्डरी स्कुल हो।
1: ल ल, तिमीहरूको परिचय पनि हाम्रा श्रोताहरूले पाइहाल्नु भयो। ल, अब सुनौ बाल गीत।

0: बालगीत सुनेर कार्यक्रमको थालनी भएपछि अब नोजनाले के सुनाउने होला?
1: कविता सुनाउने
0: लौ त अघि आएर तिम्रो कविता साथीहरूलाई सुनाइदेऊ त।
1: नमस्ते, मेरो नाम नोजना छेत्री हो। म कक्षा 5 पढ्छु। मेरो कविताको शीर्षक छ राम्रो बन्नु पर्छ। स्कुल जान थालेपछि राम्रो बन्ने पर्छ, आफू मात्र होइन सबै राम्रो बन्न पर्छ। बाबु आमा गुरुजनलाई सधैँ मान गरौ, दिन दुखीको सेवा गर्न सधैँ अघि बढौ। हाम्रा दुई आँखाले सधैँ राम्रा हेरौ, थोत्रा कुरा गर्न भन्दा काम धेरै गरौ। राम्रा कुरा सुनौ, सधैँ राम्रा कुरा बोलौ। हाम्रा दुई हातले सेवा कार्य गरौ, हाम्रा दुई कानले राम्रा कुरा सुनौ। राम्रा कुराहरू मात्र सधैँ मनमा राख्ने गरौ, नराम्रा सङ्गत परसारी असल सङ्गत गरौ। ठुलो मान्छे भन्दा पनि राम्रो मान्छे बनौ। धन्यवाद।
0: नोजना छेत्रीले कति राम्रो कविता सुनायो। कविताको शीर्षक थियो राम्रो बन्नु पर्छ। कविताले के भन्दैछ त तिमीहरूलाई? के बन्नु पर्छ भन्दैछ?
2: राम्रो बन्नु पर्छ भन्दैछ दिदी।
0: हो, कविताले पनि भनिरहेको छ मानिस भएर सबैजना राम्रो बन्नु पर्छ भनेर। नोजनालाई कविताको निम्ति धेरै धेरै धन्यवाद। नोजनाको कविता पाठ पछि नानी हो, तिमीहरूलाई थाहा छ हामीलाई वैज्ञानिकहरूद्वारा निर्माण गरेका धेरै उपकरणहरू प्रयोग गर्छौँ। हामी रेडियोमा बोलिरहेका छौँ, यो पनि वैज्ञानिकको आविष्कार हो। हामीले कम्प्युटर चलाइरहेका छौँ, त्यो पनि वैज्ञानिककै आविष्कार हो। त्यसरी नै तिमी हामीले मोबाइल फोन चलाउँछौ, त्यो पनि वैज्ञानिककै आविष्कार हो। यस्ता धेरै वैज्ञानिकहरू छन् जसले हाम्रो निम्ति धेरै आविष्कारहरू गरेर हामीलाई सुविधा पुर्याइरहेका छन्। आज हामी एक यस्ता वैज्ञानिक जसको नाम हो एरिस्टोटल, जसलाई अरस्तु पनि भनिन्छ, उहाँको जीवनीबारे जान्नेछौँ। यसको निम्ति आज हामीले निम्ताएका छौँ दिदी द्वारिका बराइली धमलालाई। दिदी पनि आइसक्नु भएको छ। दिदीलाई स्वागत गर्दै दिदीबाट ध्यान लगाएर सुन वैज्ञानिक एरिस्टोटल अथवा अरस्तुको बारेमा। ल नानी, हो?
2: हुन्छ दिदी। नमस्ते दिदी।
3: नमस्ते नानी हो। र नानी हो, आज हामी यहाँ सधैँ झै भेला भएर बसेका छौँ र यसरी भेला भएर बसेको बेलामा सधैँ हामी मिठा मिठा विषयमा कुराहरू गर्ने गरेका छौँ, होइन?
2: र हजुर दिदी,
3: आज पनि म तिमीहरूलाई केही सुनाऊ भनेर यहाँ आएको छु। तिमीहरूले ध्यान दिएर सुन, अनि केही प्रश्न मनमा उठे मलाई सोध्न सक्छौ है।
2: हुन्छ दिदी। दिदी, आज हामीलाई कुन विषयमा कुराहरू सुनाउनु हुन्छ?
3: नानी, आज म तिमीहरूलाई एक वैज्ञानिकको बारेमा बताउने छु जसको नाम हो एरिस्टोटल। नेपालीमा उनलाई अरस्तु भनेर पनि भनिन्छ। ल, अब ध्यान दिएर सुनाइ त।
2: हुन्छ दिदी।
3: र एरिस्टोटलको जन्म लगभग 384 भएको थियो। उनको जन्मस्थान थियो ग्रीस युनान मेसिडोनियाको सहर स्टागिरा भन्ने ठाउँमा। उनको बुवा मेसिडोनियाको राजाको डक्टर थिए। उनले सानै उमेरदेखि घरमा दबाईहरू देख्थे जो उनको पिताले व्यवहार गर्थे, किनभने उनको पिता चाहिँ डाक्टर थिए, होइन? र त्यसरी नै उनलाई उनको पिताले प्रकृतिसँग पनि नजिक गराए। हरेक झारपात चिनाउँथे जो चाहिँ दबाईको निम्ति प्रयोग गरिन्थ्यो। एरिस्टोटल सबै कुरा जान्न चाहन्थे, तर उनी सानै छँदा उनको पिताको देहान्त भएको थियो र त्यसैले उनलाई एक आफन्तले पालेर राखेका थिए। त्यसपछि सानै उमेरमा माता पिता विहीन हुन अति नै दुर्भाग्यको कुरा हो, तर उनले कहिले हरेस खाएनन्। उनी सधैँ अनुसन्धान गरिरहन्थे। उनी अति नै जिज्ञासु स्वभावका थिए। उनले पितासँग धेरै ज्ञान हासिल गरेका थिए। उनको प्रकृतिसँग औधि लगाउ थियो।
1: दिदी, आमा बाबा नभएपछि उनी एक्लै बसे?
3: होइन नानी, उनको आमा बाबाको मृत्युपछि उनी सानै थिए र उनी एक्लै बसेनन्। उनलाई एकजना उनको आफन्तले लगेर राखे अनि शिक्षा दिए, पढाए। जब उनी ठुला भए तब उनलाई एथेन्स भन्ने जग्गामा पढ्न पठाइयो। त्यसबेला त्यही नै एउटा राम्रो एकाडेमी थियो, पढ्ने ठाउँ थियो। यो प्लेटोको प्रसिद्ध एकाडेमी थियो। वहाँ उनले लगभग 20 अध्ययन गरे। त्यस 20 वर्षको अवधिमा उनले दर्शन, राजनीति, विज्ञान तथा तर्कशास्त्रमा गहिरो अध्ययन गरेर ज्ञान प्राप्त गरे। उनी फेरि प्लेटोको सबैभन्दा प्रतिभाशाली शिष्य थिए।
2: दिदी, प्लेटो चाहिँ को थिए?
3: यिनलाई पनि जान्न आवश्यक छ। तिमीले ठिक प्रश्न गर्यौ नानी। प्लेटो चाहिँ प्राचीन युनानको एक महान दार्शनिक थिए। उनको जन्म 427 ईसा पूर्वमा एथेन्स भन्ने जग्गामा भएको थियो। उनले राजनीति, नैतिकता, शिक्षा अनि न्याय जस्तो विषयमा गहिरो अध्ययन गरेका थिए। उनी सोक्रेटसका शिष्य थिए औ एरिस्टोटलका गुरु थिए। पश्चिमी दर्शन अनि शिक्षा प्रणालीमा उनको गहिरो प्रभाव थियो। उनले पछि एथेन्समा अकादमी नामक विद्यालय खोले, जहाँ एरिस्टोटलले पनि शिक्षा लिएका थिए। यो संसारको सबैभन्दा पुरानो शिक्षण संस्था मानिएको छ। एरिस्टोटलले पनि यही संस्थाबाट शिक्षा लिएपछि स्वयंको एउटा विद्यालय पनि स्थापित गरे।
2: सबै विद्यालयहरूको नाम हुन्छ।

0: मानिसहरूले सन्तुलित जीवन जिउनुपर्छ अनि ज्ञानको माध्यमद्वारा सत्यको खोज गर्नुपर्छ भन्ने, साथै उनले यो पनि सिकाउन खोजे कि राम्रो कर्म र नैतिकताले नै श्रेष्ठ समाज निर्माण हुँदछ। एथेन्स सहरमा धेरै वर्ष बिताएपछि एरिस्टोटलले त्यो सहरलाई छाडेर गए। त्यस समयसम्म प्लेटोको पनि मृत्यु भइसकेको थियो। त्यसपछि उनलाई फिलिप द्वितीयले आफ्नो छोरोलाई पढाउनका लागि अनुरोध गरे। उनले राजकुमार सिकन्दर महानलाई पढाउन थाले। सिकन्दर पछि राजा भए। एरिस्टोटलले धेरै ग्रन्थहरू लेखे, विभिन्न दर्शनलाई अंगालेका थिए उनको ग्रन्थ। पश्चिमी देशहरूमा उनको ग्रन्थहरूको प्रभाव निकै देखियो। अहिलेसम्म कतिपय विषयहरूमा दार्शनिक चर्चाको विषय बनिएको छ।
1: कति ज्ञानी रहेछ नि यी वैज्ञानिक?
0: हो नानी, यी वैज्ञानिक धेरै विषयमा ज्ञानी थिए। तिमीहरू जति ठुलो क्लास पढ्दै जानेछौ त्यस समय तिमीहरूले यिनको विषयमा धेरै पढ्न पाउनेछौ। मानिसलाई जब समस्या आइपर्छ उनीहरूले कसरी आफ्नो समस्याको समाधान निकाल्छ अनि मानिसको दिमाग कसरी काम गर्छ, यस्तो प्रश्नहरूको उत्तर पाउनलाई उनी आफ्नो वरिपरि प्रायोगिक रूपमा काम गर्थे। उनी आफ्ना शिष्यहरूलाई विस्तृत रूपमा सम्झाउथे अनि आम जनतालाई साधारण भाषामा सम्झाउने प्रयास गर्थे। सिकन्दर राजा भएपछि अलेक्जान्डर भए। अलेक्जान्डरको विषयमा त ठुलो क्लासमा गएपछि तिमीहरूले अवश्य पढ्ने नै छौ। र राजा अलेक्जान्डरको मृत्यु भएपछि करिब एक सालपछि एरिस्टोटलको पनि मृत्यु भयो। त्यस समय उनी केवल 62 वर्ष पुगेका थिए। यसरी उनी महान दार्शनिक प्लेटोको शिष्य थिए औ सिकन्दर पछि गएर अलेक्जान्डरका गुरु भएर इतिहासमा महान दार्शनिक भएर अमर भए। विभिन्न विधाहरूमा एरिस्टोटलका कृतिहरू पाइन्छ।
2: दिदी, यस्ता महान वैज्ञानिकले धेरै कृतिहरू दिएर गएका छन् होइन?
0: हो नानी, यिनी प्राचीन युनानका महान दार्शनिक वैज्ञानिक र शिक्षक थिए। उनको कृतिहरूले दर्शन, राजनीति, विज्ञान, तर्कशास्त्र र साहित्यमा ठूलो प्रभाव पारेका छन्। उनको प्रमुख कृतिहरू यस प्रकार छन्: तर्कशास्त्र लजिक सम्बन्धी ग्रन्थहरूको संग्रह, यसमा सोच्ने र तर्क गर्ने विधि वर्णन गरिएको छ यो पुस्तकमा, अनि अर्को हो मेटाफिजिक्स अस्तित्व वास्तविकता र ब्रह्माण्ड बारे चर्चा गरिएको कृति, अनि उसरी नै अर्को छ यसमा एथिक्स यसमा नैतिकता सदाचार र सुखी जीवन बारे लेखिएको प्रसिद्ध पुस्तक, अर्को छ पोलिटिक्स राज्य शासन व्यवस्था र नागरिकको भूमिका बारे विचार प्रस्तुत गरिएको उनको यो अर्को कृति, अनि अर्को छ फिजिक्स प्रकृति गति र परिवर्तन बारे अध्ययन गरिएको यो अर्को उनको प्रमुख कृति, अनि अर्को छ हिस्ट्री अफ एनिमल्स यसमा जनावरहरूको अध्ययन र वर्गीकरण गरिएको यो उनको अर्को अमूल्य कृति, अनि अर्को अन द हेभन्स यसमा आकाश ग्रह र ब्रह्माण्डबारे लेखिएको अर्को पुस्तक, उसरी नै पोइटिक्स साहित्य र कलालाई पनि उनले छोडेका छैनन्। जस्तै कविता नाटक साहित्य सिद्धान्तबारे महत्त्वपूर्ण कृति पाइन्छ। विशेष गरी त्रासदी ट्रेजेडीको व्याख्याको लागि प्रसिद्ध कृति हो यो। अर्को भाषण कला र प्रभावकारी बोल्ने तरिकाबारे पनि पुस्तक लेखिएको छ।
1: दिदी, यी वैज्ञानिक त साँच्चै महान रहेछ नि?
0: हो नानी, यिनी साँच्चै महान थिए। यिनको कृतिले पश्चिमी दर्शन विज्ञान र शिक्षामा हजारौँ वर्षसम्म गहिरो प्रभाव पारेको छ अनि पारिरहनेछ। र हामीले देख्यौँ सुन्यौँ कि यी वैज्ञानिक एरिस्टोटल साँच्चै महान वैज्ञानिक थिए। यिनले प्रायः सबै विधाहरूमा काम गरेका छन्। यसरी उनको सिद्धान्तलाई सबैले अनुसरण गरेका छन्। यस्ता महान वैज्ञानिकलाई हामी श्रद्धा गर्न पर्छ। र नानी हो, आज मैले तिमीहरूलाई एक महान वैज्ञानिक एरिस्टोटलको विषयमा छोटकरीमा केही जानकारी गराए। तिमीहरूले ध्यान दिएर सुन्यौ, यसलाई मनमा राख। पछि तिमीहरूले ठुलो क्लासमा गएपछि अवश्य नै पढ्न पाउनेछौ। र आज तिमीहरूसँग रमाइलो भेटघाट भयो र फेरि पनि यसरी भेट गर्ने बाचा गर्दै आजलाई भने तिमीहरूसँग बिदा लिन चाहन्छु।
2: धन्यवाद दिदी। नमस्ते दिदी।
0: नमस्ते नानी हो।
3: नानी हो, तिमीहरूले दिदी द्वारिका बराइली धमलाबाट वैज्ञानिक एरिस्टोटल अथवा अरस्तुको जीवनीबारे धेरै जानकारी पायौ। दिदी पनि हामीबाट विदा लिएर जानुभयो। अब हामी सबै मिलेर सुनौ बाल गीत।

0: इसके साथ ही ये समाचार बुलेटिन समाप्त हुआ।
1: This is Akashwani, the news read by VC Pramod.
2: Yo Akashwani ho, mukhya samachar Manik Lama bata sunnuhos. राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय महिला फुटबल टिमलाई 2026 को सेफ च्याम्पियनसिप जितेकोमा बधाई दिनुभएको छ। उपभोक्ता मामिला विभागको ई जागृति मञ्चले राष्ट्रिय ई गभर्नेन्स अवार्ड्स 2026 रजत पुरस्कार प्राप्त गरेको छ। प्रविधि र डिजिटल रूपान्तरणको माध्यमबाट सरकारी प्रक्रियाहरू सुधार गरेको अवसरमा यो पुरस्कार प्रदान गरिएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले अभिनेता सलीम कुमारको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्रीले भन्नुभयो, सलीम कुमारले आफ्नो शानदार क्यारियरमा विभिन्न भूमिकाहरूमा आफ्नो बहुमुखी प्रतिभा र यादगार अभिनयको साथ एक अमिट छाप छोडेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले मेजर अभिलाषा बराकलाई संयुक्त राष्ट्र सैन्य लैङ्गिक अधिवक्ता पुरस्कारबाट सम्मानित भएकोमा बधाई दिनुभएको छ। भारत इन्डोनेसिया संयुक्त आयोगको बैठक आज नयाँ दिल्लीमा सम्पन्न भएको छ। बैठकको सह अध्यक्षता विदेश मन्त्री डाक्टर एस जयशंकर र इन्डोनेसियाका विदेश मन्त्री सुगेनोले गर्नुभयो। वाणिज्य अनि उद्योग मन्त्रालय अन्तर्गत कृषि अनि प्रसंस्कृत खाद्य उत्पाद निर्यात विकास प्राधिकरण एपिईडिएले झारखण्डबाट आम्रपल्ली आँपको पहिलो व्यावसायिक खेप बेलायतमा निर्यात गर्न सहज बनाएको छ। दक्षिण कोरियाको पूर्वी सियोलमा रहेको मतगणना केन्द्र नजिकै हजारौँ प्रदर्शनकारीले आज तेस्रो दिन पनि विरोध प्रदर्शन जारी राखेका छन्। गत साता भएको स्थानीय निर्वाचनमा धाँतली भएको उनीहरूको दावी रहेको छ। मौसम विभागले आगामी 2-3 दिन देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। समाचार अहिलेलाई पूरा भयो।
3: समाचारपछि स्वागत जनाउँदछु श्रोताहरूलाई एफएम 103.5 मेगाहर्जको तरङ्गमा आकाशवाणीको खरसाङ केन्द्रबाट। श्रोताहरूले हामीलाई एफएम 100.2 मेगाहर्ज, आकाशवाणी दार्जिलिङ अनि न्यूज अन एआईआर एपमा पनि सुन्न सक्नुहुनेछ। अहिले समय साँझको 5:07 भयो। अब प्रस्तुत गर्नेछौँ हाम्रा सैनिक दाजुभाइहरूको निम्ति कार्यक्रम जय जवान।

सम्पूर्ण सैनिक दाजुभाइहरूलाई स्वागत जनाउँछौँ। तपाईँहरूको निम्ति प्रत्येक दिन यसै समय सन्ध्याकालमा प्रसारण गर्ने यो कार्यक्रम जय जवानमा, आजको जय जवान कार्यक्रममा हामीले हाम्रा सैनिक दाजुभाइहरूको निम्ति लिएर आएका छौँ केही पुराना हिन्दी फिल्मका गीतहरू। त सैनिक दाजुभाइहरू सुन्नुहोस् यो पहिलो गीत फिल्म और कौनबाट किशोर कुमारको स्वरमा, सङ्गीत हो बाप्पी लहरीको, शब्द अमित खन्नाको।

श्रोताहरू अब सुन्नुहोस् किशोर कुमार, लता मङ्गेशकर अनि साथीहरूको स्वरमा यो गीत फिल्म लालजबाट, सङ्गीत हो बापी लहरीको, शब्द अन्जानको।

श्रोताहरू अब सुन्नुहोस् किशोर कुमार, आशा भोसले अनि साथीहरूको स्वरमा यो गीत। फिल्म सितमगढबाट, सङ्गीत हो राहुल देव बर्मनको, शब्द मजरूको।

फौजी श्रोताहरूलाई जय जवान कार्यक्रमको यो अन्तिम गीत सुनाइरहेका छौँ। फिल्म कौन कैसाबाट किशोर कुमारको शर्मा, सङ्गीत हो राहुल देव बर्मनको, शब्द गुलशन बाबरको।

श्रोताहरू, यो गीत सुन्दा सुन्दै जय जवान कार्यक्रमको समय यहीँ सकिसकेको छ। जय जवान कार्यक्रमबाट मलाई बिदा दिनुहोस्। अबको केही बेरमा पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडी सुन्नुहुनेछ। सुन्न जारी राख्नुहोस् आकाशवाणी खरसाङ।

0: यो आकाशवाणी हो। समाचार दिपेन्द्र प्रधानबाट सुन्नुहोस्। भारत अनि इन्डोनेसिया संयुक्त आयोगको बैठक आज नयाँ दिल्लीमा सम्पन्न भएको छ। यस बैठकको सह अध्यक्षता विदेश मन्त्री डाक्टर एस जयशंकर अनि इन्डोनेसियाका विदेश मन्त्री सुगियोनोले गर्नुभयो। सोशल मिडिया पोस्टमा डाक्टर जयशंकरले हालको वर्षहरूमा दुवै देशबीच व्यापक रणनैतिक भागीदारी अधिक प्रगट भएको बताउनुभयो। उहाँले भन्नुभयो, बैठकमा राजनैतिक, रक्षा, सुरक्षा, समुद्री व्यापार, जहाजरानी, निवेश, स्वास्थ्य, औषधि निर्माण, उर्वरक, महत्त्वपूर्ण खनिज, पर्यटन, शिक्षा अनि सांस्कृतिक सहित द्विपक्षीय सहयोगका सबै आयामहरूमाथि गहन चर्चा भयो। दुवै मन्त्रीले क्षेत्रीय घटनाक्रमहरूमाथि पनि आफ्नो विचार साझा गरे। साथै बहुपक्षीय समन्वयलाई अघि बढाउन अनि भारत आसियान सम्बन्धहरूलाई सशक्त बनाउनमाथि पनि चर्चा गरियो। यसअघि आफ्नो उद्घाटन भाषणमा डाक्टर जयशंकरले चार वर्षको अन्तरालपछि दुवै देशका संयुक्त आयोगको यो बैठक भएको बताउनुभयो। यसैबीच आपसी सहयोगमा महत्त्वपूर्ण प्रगति भएको छ भनी विदेश मन्त्रीले बताउनुभयो। उहाँले भन्नुभयो, गत वर्ष भारत अनि इन्डोनेसियाले राजनयिक सम्बन्धहरूको 75 वर्षगाँठ मनाएको थियो। उपभोक्ता मामला विभागको ई जागृति मञ्चले राष्ट्रिय ई गभर्नेन्स अवार्ड 2026 रजत पुरस्कार प्राप्त गरेको छ। प्रविधि र डिजिटल रूपान्तरणको माध्यमबाट सरकारी प्रक्रियाहरू सुधार गरेको अवसरमा यो पुरस्कार प्रदान गरिएको हो। उपभोक्ता मामला खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले उपभोक्ताको गुनासोको छिटो निपटान गर्न ई जागृतिले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ। यस वर्ष जनवरी 1 सुरु गरिएको एआई आधारित प्लेटफर्मले अहिलेसम्म 229,000 भन्दा अधिक उपभोक्ता मामलाहरू दर्ता गरेको छ र 207,000 भन्दा अधिक मामलाहरूको समाधान गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मेजर अभिलाषा बराकलाई संयुक्त राष्ट्र सैन्य लैङ्गिक अधिवक्ता पुरस्कारबाट सम्मानित गरेकोमा बधाई दिनुभएको छ। एउटा सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्रीले भन्नुभयो कि यो सम्मान मेजर बराकको अनुकरणीय सेवा र संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापनामा भारतको दीर्घकालीन योगदानको सम्मान हो। श्री मोदीले भन्नुभयो, मेजर बराकको उपलब्धि अनेकौँ युवा भारतीयहरू विशेष गरी देशका छोरीहरूका लागि प्रेरणा हो, जसले राष्ट्र र मानवताको सेवा गर्न चाहन्छन्। मेजर बराक लेबननमा संयुक्त राष्ट्र सङ्घको अन्तरिम फोर्समा एन्गेजमेन्ट टिम कमान्डर र लैङ्गिक मामलाका प्रमुख अधिकारीका रूपमा कार्यरत छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले अभिनेता सलीम कुमारको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्रीले भन्नुभयो कि सलीम कुमारले आफ्नो असल करियरमा विभिन्न भूमिकाहरूमा आफ्नो बहुमुखी प्रतिभा र यादगार अभिनयको साथ एक अमिट छाप छोडेका छन्। श्री मोदीले दुःखको यस अवसरमा आफ्नो संवेदना उहाँको परिवार र प्रशंसकहरूको साथ रहेको बताउनु भएको छ। दक्षिण कोरियाको पूर्वी सियोलमा रहेको मतगणना केन्द्र नजिकै आज हजारौँ प्रदर्शनकारीहरूले लगातार तेस्रो दिन पनि आफ्नो प्रदर्शन जारी राखे। उनीहरूले गत सप्ताह भएको स्थानीय चुनावमा धाँधली भएको आरोप लगाएका छन्। प्रदर्शनकारीहरू सबै 8 प्रवेशद्वारहरूमा भेला भएका छन् र केन्द्रभित्र रहेका मतपेटिकाहरूमा कडा निगरानी राखिरहेका छन्। उनीहरूले पुनः चुनावको माग गर्दै नाराबाजी पनि गरिरहेका छन्। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सिपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय महिला फुटबल टिमलाई 2026 सेफ च्याम्पियनसिप जितेकोमा बधाई दिएका छन्। गोवाको मडगाउँमा भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन बङ्गलादेशलाई 3-1 गोलले पराजित गर्दै भारतले कीर्तिमानी 6 पटक उपलब्धि जितेको हो। खेलाडीहरूले प्रतियोगिताभरि उत्कृष्ट कौशल, दृढता र टिम भावनाको प्रदर्शन गरेको राष्ट्रपतिले बताउनुभयो। मौसम विभागले आगामी 2-3 दिनको अवधि देशका धेरै भागहरूमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। विभाग अनुसार दक्षिण पश्चिम मनसुन अघि बढिरहेको छ, जसकारण महाराष्ट्र, कर्नाटक, आन्ध्र प्रदेश, तेलङ्गाना, तमिलनाडु तथा पूर्वोत्तर राज्यहरूमा भारी वर्षा हुन सक्नेछ। यसको साथै भोलि तटीय कर्नाटक, केरलम, माहे, उपहिमालय, पश्चिम बङ्गाल अनि सिक्किममा पनि भारी वर्षा हुने सम्भावना रहेको छ। अर्कोतर्फ अण्डमान निकोबार द्वीप समूह, कोनकन, गोवा, लक्षद्वीप, तमिलनाडु अनि पूर्वोत्तर राज्यहरूमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी पुनः 6:50 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूलाई अब सुनाउनेछौँ हिन्दी फिल्मको गीत। यहाँहरूको निम्ति लिएका छौँ यो गीत फिल्म सिकारबाट आशा भोसलेको शर्मा, सङ्गीत हो शङ्कर जयकिशनको, शब्द हसरत जयपुरीको। श्रोताहरू यो गीत सुन्न अघि लिनेछौँ छोटो व्यावसायिक विश्राम।

एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। श्रोताहरू, यहाँहरूको निम्ति अब प्रस्तुत गरिरहेका छौँ कार्यक्रम बोल्छ चियाबारी।

साप्ताहिक कार्यक्रम पोल्सा च्याबारी सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतामा म च्याङबाको कजुडी नमस्ते। त श्रोता, सधैँ नै हामीले चियाबारी अन्तर्गत विभिन्न कुरोहरूलाई लिएर बताउँदै आएका छौँ भनेदेखि आज हामी विशेष सभा सुरु गर्नुभन्दा अघि आउनुहोस् श्रोता, केही क्षण गीत सुनि रमाइलो गरौँ।

0: हप्ता श्रोता अहिले हामीले यसरी गीत सुनेर केही क्षण रमाइलो गराए पश्चात सधैँ नै हामीले चियाबारी अन्तर्गत विभिन्न विषयहरू लिएर विभिन्न जग्गाबाट अतिथिलाई निम्ताउने गरेको छौँ भने आज हामीले खरसाङ करबीर निवासी श्री उदय राईजूलाई हामीले हाम्रो सभामा निम्ताइसकेका छौँ र यहाँलाई हाम्रो नमस्ते छ।
1: नमस्कार।
0: र यहाँले आज हामीलाई विशेष चियाबारीको वर्तमान अवस्था के कस्ता छन्, यस अवस्थालाई के कसो गर्नुपर्ने यस विषयमा बताउनुहुन्छ र उदयजी बताइदिनुहोस् न।
1: हवस्। दार्जिलिङ पहाडका मुख्य खेती चियाबारी हो। यो चियाबारीसित दार्जिलिङका लगभग 70% मानिसहरू दैनन्दिनको रोजीरोटीको सवाल जोडिएको छ। चियाबारीका मालिकहरूका पनि यो चिया उद्योग नापकाउने एउटा आयको स्रोत हो। तर पनि आज मालिक र श्रमिक बीच एउटा असन्तुष्टि छ। यो समस्या हरेक कमनमा नै देखिन्छ। श्रमिक र मालिक वर्ग बीचको यो तानातानीको कारणले गर्दा नै आज दार्जिलिङका अधिकांश चियाबारीका अवस्था दिन प्रतिदिन बिग्रिँदै जाँदैछ। तर यो कसरी हुँदैछ, किन हुँदैछ, यो बारेमा कसैले पनि गम्भीरतापूर्वक चिन्तन मनन गरेर चियाबारीमा उत्पन्न समस्याको स्थायी रूपमा समाधान गर्ने दिशामा स्थानीय निकाय, श्रमिक युनियन तथा सरकारले पनि त्यति तत्परता देखाएको देखिँदैन। यसकारण चियाबारीको नियन्त्रणमा जीवन जीविका चलाइरहेका श्रमिकहरूका आर्थिक अवस्थामाथि ठूलो घात परिरहेको छ। अनि उनीहरूका सामाजिक र आर्थिक जीवनशैलीको प्रगति हुनु नसकेको कारण त्यो पनि एउटा हो। चिया श्रमिकहरू आज अत्यन्तै असुरक्षित र उपेक्षित जीवन बाँच्न बाध्य बनिरहेका छन्। यसो हुनुको अर्को मूल कारण श्रमिकहरूले कानुनगत पाउनुपर्ने सामाजिक सुरक्षा, महँगाईको आधार वृद्धि हुँदै जानुपर्ने रोजीको सुनिश्चित नभएर पनि हो। यो विषयमा चियाबारीका मालिकवर्गले भन्दा पनि श्रमिक युनियनहरूले ध्यान दिएर यसलाई सुनिश्चित गर्नुपर्ने हो। तर श्रमिक युनियन र सरकार पक्षले मालिकवर्गलाई श्रमिक हितको निम्ति कडाकडी रूपले दबाव दिन नसकेको कारणले गर्दा नै चियाबारीका मालिकहरूले मनमानी गर्ने मौका पाएका हुन्। यसको जाथामा चाहिँ आज श्रमिकहरू पिसिनु परिरहेछ। अनि कानुनगत रूपले पाउनु पर्ने कतिपय सहुलियतहरूदेखि पनि श्रमिकहरू आज वञ्चित हुन परिरहेको छ। श्रमिकहरूले मिनिमम वेजेसको लागि धेरै वर्षदेखि माग गर्दै आवाज उठाउँदै आए तापनि अहिलेसम्म कानुनमा मिनिमम वेजेस लागू हुन सकेको छैन। अब तपाईँलाई पनि थाहा छ, सम्बन्धित प्रशासनद्वारा पनि यो दिशामा सन्तोषजनक पहल गरिएको छैन भन्दा हुन्छ। यसले गर्दा आज श्रमिकहरूमा काम गर्ने जुन ऊर्जा हुन्छ त्यसमा एउटा नकारात्मक हतोत्साह आउन थालेको देखिँदैछ। चियाबारीको उन्नतिको निम्ति यो एउटा नकारात्मक पक्ष हो। यो रोगलाई समयमा नै निवारण गर्न सकेन भने अर्थात् श्रमिकहरूले पाउनुपर्ने न्यायसङ्गत अधिकारहरू समयमा प्रदान गरेर उनीहरूलाई सन्तुष्ट बनाउन अनिवार्य देखिन्छ। यसरी श्रमिक र मालिकवर्ग बीच एउटा सुझबुझ कायम राख्न सकियो भने कुनै पनि चियाबारीलाई बचाउन र चियाबारीको उन्नति गर्न सजै सकिन्छ।
0: र उदयजी, अहिले हाम्रो जुन दार्जिलिङ क्षेत्रमा धेरै कमानहरू बन्द भइरहेको हामी सुन्न आइरहेको छ, के चिया बगानहरू फेरि मालिकहरूले
1: मालिकहरूले चाहिँ भने किन चलाउन सक्दैनन्? सक्छ नि, मालिकहरूलाई पनि कमानको माया छ, कमानमा नाफा पनि छ। र त कमानमा मालिकहरूले अहिलेसम्म कुनै पनि कमान अब म चलाउन सक्दिनँ भनेर भनेका छैनन्। किनभने कमानमा धेर थोर मुनाफा छ, तर श्रमिकले पाउनुपर्ने हरेक अधिकार दिए मालिकलाई मुनाफा कम्ती हुन्छ, अथवा त्यो मुनाफा कटौती हुँदा मालिकवर्गले मुनाफाको हिस्सा कम्ती पाउने हुनाले चियाबारीमा अरू बहना गरेर कमान बन्द गरेर श्रमिकहरूलाई तर्साउने अर्थात् उनीहरूलाई आफ्नो अधिकारदेखि वञ्चित गराउने यो एउटा मालिकहरूका रणकौशल मात्र हो। किनभने श्रमिकहरूलाई कम्ती हाजिरा, कम्ती बोनस, कम्ती सहुलियतहरू दिएर धेरै काम लगाउन सक्यो भने मुनाफा पनि धेरै नै हुन्छ। र यो मुनाफा कमाउने पर्लो भन्ने गर्दा मालिकवर्गले कमानहरू बिना कारण बन्द गर्ने गर्दछन्। यसैले गर्दा आज कमानहरूमा यस्तो समस्या देखा परेको हो। यो देख्दा देख्दै पनि स्थानीय निकाय र सरकार चुप लागेर बसेका छन्। मालिकहरूले श्रम कानुन र श्रम प्रणालीको उल्लङ्घन गर्ने खुल्ला छुट पाएको हुनाले नै आज श्रमिकहरूले दुःख भोग्न परेको छ, कमानहरू बिग्रिँदै गइरहेको छ। यसमा सरकारले पनि मालिकहरूलाई कडा रूपले कानुन कारवाही गर्न सकिरहेको छैन। कमजोर सरकारको कमजोर नीतिको कारणले पनि त्यसको फाइदा उठाएर मालिकहरूले मन लाग्दा तपाईँको कमान चलाउने, मन नलाग्दा कमान बन्द गर्ने एउटा नराम्रो नीति अप्नाएका हुन् भन्ने कुरो थाहा लाग्छ। कमानका मनमानी गर्ने त्यस्ता मालिकवर्गलाई सरकारले कानुनी कारवाही गर्न सके, घरी कमान चलाउने, घरी कमान बन्द गर्ने त्यो प्रथा नै हटेर जान सक्थ्यो होला। तर अहिलेसम्म त्यस्ता मालिकहरूलाई सरकारले कानुनी कारवाही गरेको देखिएको छैन, न त चाल्नै पाइएको छ। यसले गर्दा आज कतिपय कमानहरू बन्द छन् भने कतिवटा बन्द र मरणसन्न अवस्थामा पुगिसकेको छन्। कतिवटा कमान चाहिँ धलफल धलफल अवस्थामा मुस्किल चलिरहेको छ। श्रमिकहरूका सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, आवास पानीको सुविधाको त कुरै छैन। आफूले दैनन्दिन खुम पसिना बगाएर गरेको दैनिक रोजीको लागि पनि आज कतिवटा कमानमा श्रमिकहरूले जुलुस, धरना, भोक हडताल इत्यादि गर्नु परिरहेको छ। तर सरकार र मालिकहरूलाई वास्तै नभएको देखिन्छ। यस्तो अवस्थामा श्रमिक युनियन र सरकार अघि आउनु पर्ने हो। समस्याको समाधान खोजी निकालेर समस्याको हल गर्नुपर्ने दायित्व श्रमिक युनियन र सरकारको हो। तर खोइ एउटा गम्भीर प्रश्न चिन्ह छ, यसरी दार्जिलिङको मेरुदण्ड मानिने, दार्जिलिङको अस्तित्व नै मेटिएर जाने स्थिति देखा परिरहेको छ। एउटा अति नै चिन्ताजनक विषय हो। हामी सबैले मुखले चाहे चिया कमान बचाउन पर्छ भन्छौँ, तर यथार्थमा भने चियाबारीको अस्तित्व जोखिमको सङ्गान पुगिसकेको छ। र अब दार्जिलिङ पहाडका

0: एकमात्र चिया उद्योगलाई बचाउनु हो भने चियाको जानकार स्थानीय निकाय र सरकार एक ठाउँमा आएर यसलाई बचाउने र चियाबारीको सुरक्षा गर्ने उपाय नगरी भोलिको दिनमा दार्जिलिङको मानचित्रबाट यो चियाबारीको नाम विलीन भएर जाने सम्भावना निश्चित नै छ भन्दा हुन्छ। अनि यो सँगसँगै दार्जिलिङमा बेरोजगारको वृद्धि भएर यहाँ एउटा अर्कै सङ्कट आउन सक्दैन भन्न सकिँदैन। यसर्थ अहिले चियाबारीको जुन अवस्था छ यसलाई सुधार्नु र चियाबारीलाई सुचारू रूपले सञ्चालन गर्नु अनि यो बन्द कमानहरूलाई खोलाउन सरकारले पहल गरेर चियाबारीका बेरोजगारहरूलाई नियन्त्रण गर्न सकिन्छ, तर यसको लागि सरकार अघि आउन जरुरी देखिन्छ। साथै चियाबारीका मालिकहरूलाई पनि मनमानी गर्न नदिन सरकारले कानुन रोक लगाउनु पर्छ श्रमिक हितको लागि।
1: हजुर, सही कुरा हो नि। र अर्को प्रश्न छ नि कि अहिले बगानका मालिकहरूले भन्ने गर्छन् है कि बगानमा वर्कर छैन अनि बगानमा काम गर्नेहरूले पनि मन लगाएर काम गरिदिँदैनन् भनेर भन्छ नि, कतिको सत्य होला?
0: यो एक प्रकारले साँचो पनि हो, अर्को प्रकारले झुटो पनि हो।
1: हजुर,
0: साँचो चाहिँ कसरी हो भने अहिले चियाबारीमा एकजना श्रमिकको दैनिक हाजिरा 250 रुपियाँ छ। अब यो 250 रुपियाँले अहिलेको यो महँगाईमा खानु पर्यो, लाउनु पर्यो, नानीहरूलाई लेखाउनु पर्यो, पढाउनु पर्यो, सबै थोक यसैले नै पुर्याउनु पर्छ। यति थोरै हाजिराले कमानका गृहिणीहरूलाई घरदार चलाउनु साह्रो मात्र होइन तर अचम्म पनि छ। यो पीडा घर चलाउने ती श्रमिकलाई मात्र थाहा होला। यसैले घरद्वार चलाउन र परिवारको पालन पोषण गर्न विशेष चियाबारीका कामदार पुरुष श्रमिकहरू बगानको आफ्नो काम छाडेर दिल्ली, मुम्बई, बेङ्गलोर, कतिपय खाडी देशहरूमा पनि
1: गएको पाउँछ,
0: परिवारको निम्ति पलायन हुन बाध्य बनेका छन्। यो एउटा बाध्यता र विनम्रता हो। यो 100% साँचो कुरा हो, तर यस्तो किन हुँदैछ? बगानका काम छाडेर पुरुष श्रमिकहरू किन विदेश हिँड्नु पर्दैछ? यो विषयमा बगानका मालिक र सरकारलाई एउटै पनि चिन्ता छैन जस्तो लाग्छ। कमानमा दिनभरि खटेर कमाएको 250 रुपियाँले परिवारको पेट पाल्न नसकेर नै आज कमान रीतिने अवस्थामा पुगिसकेछ। चल्दै गरे कमानमा पनि अहिले तलब तनखाहरू श्रमिकहरूले पाउन सकिरहेको छैनन्। कमान चल्ने र बन्द हुने कुनै ग्यारेन्टी छैन। यसले श्रमिकहरूका आर्थिक अवस्था दिन प्रतिदिन कमजोर हुँदै जाँदैछ। त्यही कारण कमानका श्रमिकहरू पलायन हुन बाध्य बनेका छन्। कमानमा पाउने हाजिराले परिवारको पेट भर्ने र परिवार चल्ने भए आज घर परिवार छाडेर कसै पनि बाहिर जाने आवश्यकता पर्ने थिएनन् होला। कमानमा अहिले बजार भावको अनुपातमा जुन हाजिरा छ त्यो एकदमै नगण्य छ, कम्ती छ। यसकारण आज कमानमा काम गर्ने श्रमिकहरूका सङ्ख्या घटेर जाँदैछ। कमानको दैनिक हाजिराले खानु लाउनु पुगेर होइन तर नपुगेर यस्तो भएको। यसैले आज कमानमा पनि महँगाईको आधारमा रोजी वृद्धि हुनुपर्छ भनेर बारम्बार आवाज उठाइँदैछ, तर पनि मालिक र सरकारले यस दिशामा गर्नपर्ने सकारात्मक पहल गरेको छैनन् भन्नमा अधिक त नहोला। कमानमा श्रमिकहरूका सामाजिक सुरक्षाको नियम कानुनहरू भए तापनि ती नियम कानुनहरू अनुसार कमान चलाउन त होइन तर मालिकहरूले त्यसको उल्लङ्घन गरेर त्यसको सम्पूर्ण दोष श्रमिकहरूलाई लगाइरहेको देखिन्छ। मालिकवर्गको त्यही प्रवृत्तिले गर्दा आज कतिवटा कमानहरू बिग्रेर गइसकेको छ। यसरी चियाबारीमा काम गर्ने श्रमिकहरूका जीवनशैलीमा सुधार आउन सकिरहेको छैन। जति नै नयाँ नियम कानुनहरू बनिए तापनि श्रमिकहरू असुरक्षित र उपेक्षित बन्न परिरहेको छ। सरकारद्वारा बनाइएको कानुनहरू सरकारले कडा रूपमा लागू र त्यसलाई सुनिश्चित गर्न नसक्दा नै आज मालिकहरूले कमानमा आफ्नो गोजीको कानुन चलाएर श्रमिकहरूलाई शोषण गरेर आफ्नो ढिकुरी भन्ने कार्य गरिरहेको छ। श्रमिकहरूलाई आधारभूत सहुलियतदेखि वञ्चित गराई कमानलाई धेरै मुनाफा कमाउने सजिलो साधन सम्झेको छ कमानका मालिकहरूले। यो मुनाफा मात्र हेर्ने हुँदा नै अहिले कमानमा खास उन्नति हुन नसकेको भन्न सकिन्छ। कमानमा उन्नति चाहिँ भएकै हो तर मालिकवर्गको ढिकुटी भर्ने मात्र उन्नति मात्र भएको छ। त्यही कारण कमानहरू बन्द भएर गएको हो। कमानका वर्करहरूले काम नगरेर होइनन् तर श्रमिकहरूले नियम कानुन पालन गरेर पनि काम गरेको दाम समय पाउन नसक्दा चाहिँ यस्ता विरोधाभासको आवाजहरू बेला बेला उठ्ने गरिन्छ। यसलाई श्रमिकले भन्न मन लगाएर काम गर्दैनन् भन्ने कुरा हो, केवल यो आरोप मात्र हो मालिकवर्गको, यसमा सत्यता छैन।
1: हजुर हजुर। र उदयजू, अहिले हामी जुन कुरा गर्दैछौँ मिनिमम वेजेसको कुरा लिउँ न, होइन, आज श्रमिकहरूले यो 250 रुपियाँले त केही पनि
0: हुँदैन
1: पनि नि त, होइन, र यसको निम्ति कमानमा मिनिमम वेजेस लागू भयो भने चाहिँ ती कमानका श्रमिकहरूलाई चाहिँ बाहिर जानु रोकथाम गर्न पनि सकेला अथवा सकिँदैन होला है? किनभनेदेखि मिनिमम वेजेस लागू भयो भने त हाजिरा पनि त्यसरी बढेर जान्छ भनौँ न।
0: हजुर हजुर हो, केही हदसम्म यो पलायन रोकथाम गर्न सकिन्छ। अनि यसो नगरिए कमानमा काम गर्ने श्रमिकहरूका संख्या आफै आप वृद्धि हुँदै

0: जान्छ जस्तो लाग्छ अहिलेको तुलनामा।
1: हजुर,
0: वास्तविक कुरा चाहिँ के हो भने कामदारहरू पलायन हुन परेको मूल कारण नै कमानमा दैनिक हाजिरा अत्यन्तै कम्ती भएर हो। कमानका वर्तमान हाजिराले घर चलाउन अति नै कठिन नै पर्ने अवस्था छ र कमानमा मिनिमम वेजेस लागू भयो भने श्रमिकहरूले आर्थिक राहत पाउनेछ। तर मिनिमम वेजेस वास्तवमा कति हुन्छ त्यो अहिलेसम्म निर्धारण भएको छैन, यो एउटा अन्यता छ। श्रमिक युनियनहरूले दीर्घदिनदेखि नियम के मिनिमम वेजेस कमानमा लागू हुनुपर्छ भनेर आवाज उठाउँदै आए तापनि मिनिमम वेजेस लागू भयो भने एकजना श्रमिकको दैनिक हाजिरा कति हुन्छ अर्थात् कति पाउँछन् त्यसको सठिक दर अहिलेसम्म यति हुन्छ यति पुग्छ भनेर कसैले पनि ठोक्का गरेर तोक्मेर भन्न सकिरहेको छैन। झन् श्रमिकहरूलाई के थाहा। जे होस्, चिया श्रमिकहरूका दैनिक हाजिरा मगेका आधारमा होस् या कानुनी हिसाबमा होस्, चिया श्रमिकले आफ्नो जीवन जीविका चलाउन सक्ने या पुग्न सक्ने हाजिरा पाउनुपर्छ। यो उनीहरूको न्यायसङ्गत अधिकार पनि हो। यो सँगसँगै संसारमा दार्जिलिङलाई दार्जिलिङका सुगन्धित र स्वादिलो चियाको नामले चिनाउने यो चिया उद्योगलाई बचाउने सबैको दायित्व हो। किनभने चिया कमानमा दिनभरि खटेर पसिना बगा चुहाएर खाने दार्जिलिङ पहाडका 70% जनताको रोजीरोटी बचाउन र उनीहरूका गाँस सुनिश्चित गर्न पनि यो चियाबारीलाई बचाउन जरुरी देखिन्छ। यो चियाबारीमा हाम्रो पुर्खाको सालनाल गाडिएको छ अनि शैशवकाल बिताएका पुर्खाको सपना हो यो चियाबारी। सरकारको अर्थतन्त्रलाई दार्जिलिङको चियाले कतै न कतै अलिकता भए पनि टेवा पुर्याएको छ। यसर्थ दार्जिलिङमा जति चिया उत्पादन हुन्छ त्यही आधारमा आफ्नो राज्य सरकारले उठाएर लाने, सरकार पनि यो चिया उद्योगलाई बचाउन अघि आउन पर्ने अनिवार्य देखिन्छ। त्यसै कारणले गर्दामा अनि दार्जिलिङका गरिमा यो चियाबारीलाई त्यसै मर्न दिनु हुँदैन, यसलाई सबैले संरक्षण गरेर बचाइराख्नुपर्ने राख्नु पर्दछ।
1: हजुर हजुर, र उदयजु मलाई लाग्छ कि जुन चिया दार्जिलिङ क्षेत्रको चिया बगानहरू छ है,
0: ती
1: चिया बगान क्षेत्रमा मालिकले पनि मै मात्रै कमाएर खान्छु भनेर भन्नु भएन, सोच लिनु
0: भएन,
1: अनि ती श्रमिकहरूले पनि
0: आफ्नो जिम्मेवारी
1: राम्रोसँग बुझेर निभाउनु पर्यो, अनि सरकार पक्षले पनि
0: हेर्नु
1: पर्यो नि होइन, यी तिनैजनाको तालमेल राम्रोसँगले
0: सरकार मालिक श्रमिक बिचको एउटा जुन चाहिँ स्वार्थपूर्ण सम्बन्ध हुनुपर्छ, अब त्यो सम्बन्धद्वारा नै बगानलाई सुचारू रूपले चलाउन सकिन्छ। श्रमिकहरूले पनि आफ्नो दायित्व बुझ्नु पर्यो, मालिक पनि मैले श्रमिकहरूलाई काममा चाहिँ लगाएर हुँदैन,
1: उनीहरूको
0: त्यो पाउने जुन सहुलियतहरू छ त्यो टाइम टाइममा ठिकसँग दिनुपर्छ, अब त्यो माथि पनि फेरि सरकारले पनि त्यो माथि नजर लाउनु पर्यो राख्नु पर्यो। यसरी अब हामी एकअर्कामा तालमेल राखेर काम हुन सक्यो भने दार्जिलिङ कुनै पनि बगान माने सुचारू रूपले चल्न सक्छ जस्तो लाग्छ।
1: हजुर, र एउटा कुरो यस्तो पनि छ नि उदयजु कि अहिले जुन चियाबारी क्षेत्रमा जुन श्रमिकहरूले पाउने सहुलियतहरू छ नि त्यो सहुलियतहरू पनि वञ्चित छ नि।
0: हजुर,
1: अब जस्तै भयो घर रिपेयरिङहरू भयो घरको नयाँ यो भयो होइन, अनि यो थुप्रै कुरोहरू छ नि, अब यो पहिला हामीले दिल्लीमा आउँथ्यो यो गम्बुटहरू छाताहरू सबै दिन्थे नि।
0: हजुर, अहिले पनि तपाईँको के अरे यो गम्बुट छाताहरू चाहिँ माने सबै बगानमा प्रायः दिन्छ।
1: हजुर,
0: कतिवटा बगानमा चाहिँ त्यो गम्बुट छाता नै त्यसको के अरे पैसा दिने गर्छ, तर पनि अहिले पहिला जुन किसिमको सहुलियतहरू माने श्रमिकहरूले पाउने गर्थ्यो तर त्यसको तुलनामा अहिले चाहिँ त्यो कतिवटा
1: धेरै नै
0: माने कटौती भएर जाँदैछ।
1: हजुर,
0: अब हाजिरा 250 अघि नै हामी चर्चा गरिहाल्यौँ
1: हो,
0: अब त्यो हाजिरा पनि काम गरेको अनुसार चाहिँ तिनीहरूलाई ठिक समय पाइरहेको छैन र यसरी दैनन्दिन चाहिँ अब कतिवटा अधिकारहरू अहिले त अब कानुनमा हेर्नु हो भने तपाईँको हाजिरा ग्रेजुटी पिएफ इन्सुरेन्स
1: त्यति मात्रै
0: मोटामोटी यतिमै चित्त बुझाउनु पर्ने अवस्था छ। अब अहिले प्रायः प्रायः कमानमा घरद्वार बनिनु छोड्यो, नालीहरू खन्नु छोड्यो, कतिवटा कमानको कामहरू हुन्थ्यो
1: माने
0: नियमित गरिन्थ्यो त्यो कतिवटा कामहरू गर्नै छोड्यो।
1: हजुर
0: हजुर, अब अगाडि चोइली दिन्थ्यो, चोली ठाउँमा अलिकति पैसा दिन्छ हो, अब यो तपाईँको छाता त्रिपलको कठामा त्यो दिन्छ, कठामा पैसा दिन्छ, यसरी नै अब
1: मेटिँदै
0: जाँदैछ क्या त। अब यसको लागि चाहिँ अलिकति सरकारले पनि आफ्नो जिम्मेवारी बुझेर गर्नुपर्ने, विशेष गरिकन मलाई लाग्छ यसमा श्रमिक युनियनहरू कुनै एउटा पार्टी भन्नु केही छैन
1: हामीलाई
0: त्यो, तर श्रमिक युनियनहरूले विषयलाई चाहिँ आवाज उठाउनै पर्छ। अब अर्को अब यसमा अलिकति यो जुन चाहिँ पेन्सन छ तपाईँको रिटायर भएर पाउने,
1: हजुर हजुर,
0: पहिला पेन्सन माने रिटायर भएर जति पाउँछ ऊ मरिन्जेलसम्म त्यति नै पाउँछ, त्यसमा वृद्धि हुँदैन। अब कसैलाई 2,000, 3,000, 5,000 कति कति पाउँछ कुन दरले त्यो त्यति नै हुन्छ। अब त्यो विषय बढ्ने अब एक लाख चाहिँ बढेको छैन बढ्दैन पनि, अब यो विषयलाई पनि माने श्रमिक निकाल्नु पर्ने हो। कतिवटा बगानमा तपाईँको पिएफ कार्ड छ श्रमिकको माने हाजिराबाट माने तनखा तलबबाट, तर त्यो ठिक ठाउँ नपुगेर अहिले करोड रुपियाँ पिएफको त्यो झमेला भएर के भएर जस्तै लङ्गी हेर्नुहोस् हो, अब त्यो झमेला भइरहेछ, गानुगल भइरहेछ, अब त्यो छ अहिले अवस्था कमानको चाहिँ वर्तमान अवस्था। श्रमिकले खट्नु पऱ्यो, मालिकहरूले पनि एउटा मन खोलेर दिल खोलेर श्रमिकहरू चाहिँ त्यो जोतिने मात्रै
1: हजुर,
0: हामीले कमाई गरेर हामीलाई मुनाफा कमाइदिने मात्रै नठानेर चाहिँ यिनीहरू एउटा मान्छे हो, यिनीहरूले पनि आफ्नो गरेको अनुसार चाहिँ जुन चाहिँ दाम छ ज्वाला छ त्यो चाहिँ हामीले दिनुपर्छ भन्ने कुरो बुझ्नुपर्छ। अब त्यति बुझिदियो भने त कमान लगभग लगभग राम्रो चलाइजान्थ्यो, अब त्यो नभएर अहिले कतिवटा कमानहरू बन्द छ, कोही अब कोही मुस्किल चलिरहेको छ, कोही ढलफल लसन चल्दैछ, अब हाम्रै खरसाङ वरिपरि अम्बटे बल्ल बल्ल खोल्यो कति वर्ष बन्द भएर हो, अब लङ्गीमा यो तनका विषय पिएफ विषयले झमाना हुँदैछ, अरू कमानहरूको अब कुनै नियमित उयो छैन, ठेकान छैन, त्यो छ अहिले।
2: त स्वतः आज हाम्रो सभामा यहाँ उदय राईज्यू आउनुभएर चियाबारीको वर्तमान अवस्था विषयमा एकदमै खुलास्ता पारेर बताइदिनु भयो र यसरी बताउँदा बताउँदै समय पनि भइगएकोले यहाँ उदय राईज्यूलाई बिदा दिइरहेछौँ। अवस्था नमस्ते।
0: नमस्कार।
2: अब हामी केही क्षण गीत सुनाएर रमाइलो गराउन लागिरहेछौँ।

हवस् त श्रोता, यति मिठो गीत सुनाउँदा सुनाउँदै समय पनि भइगएकोले अर्को आइतबार फेरि भेट्ने आशा राख्दै आजलाई भने म च्याङबालाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्ते।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको केही बेरमा आकाशवाणी गान्तोक केन्द्रको प्रादेशिक समाचार रिले गरेर सुनाउनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङलाई।

पश्चिम बंगालको कालेबुङ जिल्ला स्थित रम्बी नजिक टिस्टा नदीबाट एकै परिवारका चारजना सदस्यको शव उद्धार गरिएको छ। एनडीआरएफ एसडीआरएफ पश्चिम बंगाल पुलिसद्वारा 48 घण्टाभन्दा अधिकको खोजी अभियानपछि एक पुरूष दुई महिला र एकजना नानीको शव निकालिएको छ। कवि लुङचोक क्षेत्रको लिङदोक निवासी यो परिवार गत शुक्रबार एसके 01 PC 9872 नम्बरधारी निजी वाहनमा गान्तोकबाट सिलगढ़ी जाने क्रममा रम्बी नजिकबाट सम्पर्कविहीन भएको थियो। सूचना पाउन साथै कालेबुङ पुलिसले खोजी अभियान शुरू गर्यो। मृतकहरूको अन्तिम मोबाइल लोकेशन रम्बी नजिकसम्म पाइएको थियो। यस दुखद घटनामाथि राज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङले शोक व्यक्त गर्नुभएको छ। छुट्टा छुट्टै रूपमा जारी शोक सन्देशमा दुवैजनाले घटनालाई दुखद बताउँदै शोकाकुल परिवारप्रति संवेदना व्यक्त गर्नुभएको छ। उहाँहरूले मृतकहरूको आत्मशान्तिको कामना पनि गर्नुभएको छ। यसै क्रममा मुख्यमन्त्री श्री तामाङले खोजी तथा उद्धार कार्यमा निरन्तर सहयोग र समर्पणका साथ खटिएका सबैप्रति आभार व्यक्त गर्नुभएको छ अनि भन्नुभएको छ, यस दुखद घटनाले वर्षायाममा यात्रा गर्दा अप्नाउनु पर्ने सतर्कताबारे पुनः स्मरण गराएको छ। उहाँले आवश्यक अवस्थामा बाहेक यात्रा नगर्न, मौसम तथा सड़क अवस्थाबारे नियमित जानकारी लिन र सम्बन्धित निकायद्वारा जारी सुरक्षा दिशानिर्देशको पूर्ण पालन गर्न सबैलाई आग्रह पनि गर्नुभएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज छिमेकी राज्य पश्चिम बंगालको कालेबुङ जिल्लामा सम्पन्न नेपाली साहित्य अध्ययन समितिको हीरक जयन्ती समारोहको समापन कार्यक्रममा सहभागी बन्नुभयो। आफ्नो सम्बोधनमा मुख्यमन्त्री श्री तामाङले नेपाली भाषा साहित्य अनि संस्कृतिको संरक्षण र प्रवर्धनमा समितिले विगत 60 वर्षदेखि पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभएको छ। उहाँले भन्नुभयो, 1965 स्थापना भएदेखि समितिले भाषिक तथा साहित्यिक सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। मुख्यमन्त्रीले साहित्यले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने जनाउँदै भाषा संस्कृति परम्परा र पहिचानको संरक्षण आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले जोड़ दिँदै भन्नुभयो, भावी पुस्ताका लागि समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धन गर्न सबै पक्षले सामूहिक रूपमा कार्य गर्नुपर्छ। श्री तामाङले सिक्किम सरकारले नेपाली भाषा साहित्य तथा सांस्कृतिक पहिचानको संरक्षणका लागि सञ्चालन गरिरहेका विभिन्न पहलहरू बारे पनि बताउनुभयो। सिक्किम राज्यका सबै जिल्लाभरि जारी विशेष गहन संशोधन एसआईआर कार्यक्रम अन्तर्गत पाकिम जिल्लामा बुथ स्तरीय अधिकारीहरूले आज घर दैलो अभियानलाई निरन्तरता दिँदै वरिष्ठ नागरिक दिव्याङ्गजन तथा दुर्गम क्षेत्रका बासिन्दासम्म पुग्ने कार्यलाई प्राथमिकता दिएका छन्। आजसम्मको प्रगति विवरण अनुसार जिल्लामा 60,059 गणना विवरण फारम वितरण गरिएको छ, जुन कुल मतदाताको लगभग 72% हो। यसैबीच 1,962 फारमको डिजिटल अभिलेखीकरण कार्य पनि सम्पन्न गरिएको छ। बुथ स्तरीय अधिकारीहरूले घरमा पुगेर यात्रा गर्न नसक्ने मतदाताहरूलाई प्रक्रियामा सहभागी गराउने कार्य समेत गरिरहेका छन्। विभिन्न स्थानमा अधिकारीहरू पैदल यात्रा गरी वरिष्ठ नागरिक तथा दिव्याङ्गजनको घरमै पुगेर गणना विवरण फारम भर्ने कार्यमा सहयोग पुर्याइरहेका छन्। यता मंगन जिल्लामा आज विवरण गरिएको 1,657 सहित मतदातालाई वितरण गरिने गणना विवरण फारमको संख्या 22,515 पुगेको छ, जुन जिल्लाको कुल मतदाताको 69 भन्दा अधिक प्रतिशत हो। यो प्रक्रिया आज गान्तोक जिल्लामा पनि सम्पन्न भयो। भारतीय जनता पार्टी सिक्किमका अध्यक्ष डीआर थापाले हिजो केन्द्रीय सड़क यातायात तथा राजमार्ग राज्य मन्त्री अजय टामटासित राजधानीमा भेट गरेर स्वागत जनाउँदै सिक्किममा सड़क पूर्वाधार सुदृढीकरणमा निरन्तर प्रतिबद्धताका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय मन्त्री नितिन गडकरीप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले केन्द्र सरकारको निरन्तर सम्पर्क सञ्जाल विस्तारमा केन्द्रित प्रयासले राज्यको विकासलाई तीव्र बनाउनका साथै जनजीवनमा सकारात्मक परिवर्तन ल्याइरहेको बताउनुभयो। यस अवसरमा केन्द्रीय राज्यमन्त्री श्री टामटाले मन्त्रालयद्वारा हाल सिक्किममा लगभग 8,376 करोड़ रूपियाँ बराबरका सड़क पूर्वाधार योजनाहरू कार्यान्वयन तथा अघि बढ़ाइरहेको जानकारी दिनुभयो। उहाँले सम्पन्न निर्माणाधीन तथा स्वीकृत सड़क परियोजनाहरूमा राज्यमा गरिएको कुल लगानी 10,901 करोड़ रूपियाँ भन्दा बढ़ी भएको बताउनुभयो।

एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुन्नुहोस् आजका रहल अनि भोलि प्रसारण गर्ने कार्यक्रमको संक्षिप्त विवरण। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7:05 कथा साराथी, जसमा वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईद्वारा लिखित कथा सपना शक्ति अनिर तामाङले वाचन गर्नुहुनेछ। 7:45 भुटानी कार्यक्रम, 8:00 युवावाणी, 8:30 चर्चा चौतारी प्रस्तुत गर्नेछौँ। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको प्रसारण 9:15 स्पटलाइट, 9:30 रूपक अनि राति 10:00 सङ्गीतको अखिल भारतीय कार्यक्रम रिले गरेर सुनाउनेछौँ। भोलिको हाम्रो बिहानी सेवा आरम्भ हुनेछ एफएम 103.5 मेगाहर्जमा बिहान 6:25। 36 सुनाउनेछ कार्यक्रम अर्चना, जसमा कुमार यञ्जनबाट वार्ता सुनाउनेछ। विषय छ आत्मा बोध नै सच्चा शिक्षा। विविध सूचना अनि जानकारी पाउनुहुनेछ 7:07 कार्यक्रम शुभ प्रभातमा। 7:15 रीता गिरीको शर्मा भजन, 8:30 कथा सफलताको, 8:45 सन्दर्भ, 9:35 मार्गदर्शन, जसमा करियर मार्गदर्शन बारेमा राजीव दूतरासितको अन्तर्वार्ता सुन्नुहुनेछ। 10:05 हल्लो खरसाङ, 10:30 हाम्रो सरोकार, 11:07 शर्माधुरी, 11:30 बङ्गला सङ्गीतको कार्यक्रममा निला मजुमदारको शर्मा रविन्द्र सङ्गीत सुनाउनेछ। भोलि दिउँसो 12:05 सुनाउनेछ अनुरोध हिन्दी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा। 1:05 तिब्बती कार्यक्रम, 3:20 विश्वमा हामी, 4:00 विज्ञान दर्पण, जसमा पूर्णिमा थापाबाट वार्ता सुनाउनेछ। विषय छ वर्षाकालमा हुने रोगहरू, 4:30 शैक्षिक कार्यक्रम शिक्षा ज्योति प्रस्तुत गर्नेछौँ।

सधैँ चाहिँ भोलि बेलुकै 5:07 सुन्नुहुनेछ सैनिक दाजुभाइहरूको निम्ति कार्यक्रम जय जवान। 5:30 पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडिज, 6:10 गाउँले सभा, 6:50 यस केन्द्रको प्रादेशिक समाचार, 7:05 लोकलहरी कार्यक्रममा मङ्गलसिंह गुरुङको शर्मा लोकगीत, 7:15 प्रतीक प्रधानको शर्मा आधुनिक गीत कार्यक्रम सुरसङ्गममा, 7:45 भुटानी कार्यक्रम, 8:00 यो भने 8:30 चर्चा चौतारी कार्यक्रम प्रस्तुत गर्नेछौँ। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको प्रसारण 9:15 स्पटलाइट, 9:30 पब्लिक स्पिक अनि राति 10:00 विविध भारतीको आजका फन्का रिले गरेर सुनाउनेछौँ। श्रोताहरू, यी त थिए आजका रहल अनि भोलि प्रसारण गर्ने कार्यक्रमको संक्षिप्त विवरण। सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। आगामी 48 घण्टाभित्रमा सिक्किम अनि उत्तर बङ्गालका जिल्लाहरूको अधिकतर स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। आगामी 48 घण्टाभित्रमा उत्तर बङ्गालको जलपाइगढी अनि अलिपुरद्वार जिल्लाको 1-2 स्थानमा 7-20 सेन्टिमिटरसम्मको, दार्जिलिङ, कालेबुङ अनि कुचबिहार जिल्लाको 1-2 स्थानमा 7-11 सेन्टिमिटरसम्मको भारी वर्षा हुन सक्ने सम्भावना रहेको पनि मौसम विभागले जनाएको छ। मौसमको साधारण विज्ञप्ति पुरा भयो।

0: एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुन्नुहुनेछ प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। पश्चिम बङ्गालका क्याबिनेट मन्त्री अग्निमित्र पालले आज सिलिगुडीको मिनी सचिवालय उत्तरकन्यामा उच्च स्तरीय प्रशासनिक समीक्षा बैठकको अध्यक्षता गर्नुभएको छ। राज्य मन्त्री अग्निमित्र पालले उत्तर बङ्गालका 5 शहरहरू सिलिगुडी, दार्जिलिङ, खरसाङ, कालिम्पोङ र मिरिकलाई हिमालयन हिल सिटी बनाउने सरकारको योजना रहेको बताउनु भएको छ। भारत सरकारका मध्यस्थकर्ता श्री पङ्कज कुमार सिंहसित आज दार्जिलिङमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष श्री मन घिसिङले भेट गर्नुभएको छ। पश्चिम बङ्गाल आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना लागू गर्ने 36 राज्य बन्ने भएको छ र खरसाङ निवासी मुख्य प्रशिक्षक क्रिस्पन छेत्रीको नेतृत्वमा रहेको भारतीय महिला फुटबल टोलीले 7 वर्षपछि पुनः सेफ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ।

0: अब समाचार विस्तारमा। पश्चिम बङ्गालका क्याबिनेट मन्त्री अग्निमित्र पालले आज सिलिगुडीको मिनी सचिवालय उत्तरकन्यामा उच्च स्तरीय प्रशासनिक समीक्षा बैठकको अध्यक्षता गर्नुभएको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: राज्यकी क्याबिनेट मन्त्री अग्निमित्र पालले दुई प्रशासनिक बैठकहरूको अध्यक्षता गर्नुभयो। एउटा बैठकमा महिला तथा बाल विकास अधिकारीहरूसँग र अर्को बैठक नगरपालिका मामिला विभागका अधिकारीहरूसँग गर्नुभयो। बैठकपछि पत्रकारहरूलाई सम्बोधित गर्दै उहाँले भन्नुभयो, पार्किङ, सहर साफसफाई, ढल प्रबोधन, निकाय प्रणाली, सार्वजनिक शौचालय, अन्नपूर्ण भण्डार फर्म भर्नु, अमृत योजना, पाँच हिमालयन सहर विकास योजना, विपद व्यवस्थापन जस्ता धेरै मुद्दाहरूमा बैठकमा छलफल गरियो। मन्त्री पालले भन्नुभयो, 1 जुलाईदेखि आवंटित क्षेत्रहरूमा मात्र वाहन पार्किङ गर्न अनुमति दिइनेछ। अवैध पार्किङलाई जरिमाना गरिनेछ। उहाँले शहरी क्षेत्रमा शौचालय नभएका व्यक्तिहरूले जग्गा भएमा राज्य सरकारले शौचालय निर्माण गरिदिने बताउनुभयो। स्वच्छ भारत अभियान अन्तर्गत बस स्ट्यान्ड, गाउँ क्षेत्र जस्ता सार्वजनिक स्थानहरूमा सार्वजनिक शौचालय सञ्चालन गरिने मन्त्री पालले सिलिगुडी नगर निगम भ्रष्टाचारका मुद्दाहरूको पनि अनुसन्धान गरिने बताउनुभयो। उहाँले महिला सुरक्षालाई सर्वोच्च प्राथमिकता दिने कुरा पनि बताउनुभयो। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: शहरी विकास तथा महिला एवं बाल कल्याण राज्य मन्त्री अग्निमित्र पालले 1 सितम्बरदेखि सडकमा फोहोर फाल्ने अथवा एकल प्रयोग प्लास्टिक प्रयोग गर्नेलाई जरिमाना लगाइने बताउनु भएको छ। आज उत्तरकन्यामा प्रशासनिक बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै राज्यमन्त्री पालले सरकारले शहरलाई सफा र पर्यावरण मैत्री बनाउन कडा कदम चाल्ने तयारी गरेको बताउनुभयो। उहाँले नियम उल्लङ्घन गर्नेहरू विरुद्ध कडा कारवाही गरिने बताउनुभयो। उत्तर बङ्गालका 5 सहरहरू सिलिगुडी, दार्जिलिङ, खरसाङ, कालिम्पोङ र मिरिकलाई एकीकृत गरेर हिमालयन हिल सिटी बनाउने योजनामा काम भइरहेको बताउनुभयो। यस परियोजना अन्तर्गत पर्यटन, शहरी पूर्वाधार, पर्यावरण संरक्षण र आधुनिक नागरिक सुविधाहरूको विकास गरिनेछ। उहाँले भन्नुभयो, केन्द्रीय आवास तथा शहरी विकास मन्त्री श्री मनोहर लाल खट्टरले यी 5 हिमाली सहरहरू विकास गर्ने इच्छा व्यक्त गर्नुभएको छ, जसले पर्यटन, व्यापार, चिया उद्योग र क्षेत्रीय अर्थतन्त्रलाई बढावा दिनेछ र रोजगार सिर्जना गर्नेछ। दार्जिलिङका सांसद राजु विष्ट, जलपाइगुडीका सांसद जयन्त राय, विभिन्न जिल्लाका विधायकहरू र प्रशासनिक अधिकारीहरू बैठकमा उपस्थित थिए। मन्त्रीले अधिकारीहरूलाई आवश्यक दिशानिर्देशहरू जारी गर्दै उत्तर बङ्गालको विकासलाई नयाँ गति दिने कुरामा बल दिनुभयो। आज विश्व खाद्य सुरक्षा दिवस हो। यस अवसरमा स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले स्वास्थ्य भविष्यको लागि सुरक्षित र स्वच्छ खाना सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता दोहोऱ्याउनु भएको छ। श्री नड्डाले सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै उहाँले देशका मानिसहरूलाई स्वस्थ खाने बानी अपनाउन र स्वास्थ्य र आत्मनिर्भर भारत निर्माणमा योगदान पुर्याउन आग्रह गर्नुभयो। श्री नड्डाले प्रधानमन्त्री नरेन्द्र मोदीको खाद्य तेलको उपभोगमा 10% कटौती र राम्रो स्वास्थ्य र बलियो राष्ट्रको लागि सन्तुलित आहार अपनाउने सन्देशलाई पनि दोहोऱ्याउनुभयो। यस वर्षको विश्व खाद्य सुरक्षा दिवसको विषयवस्तु समस्या से समाधान तक हर जगह सुरक्षित भोजन रहेको छ। भारत सरकारका मध्यस्थकर्ता श्री पङ्कज कुमार सिंहसित आज दार्जिलिङमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष श्री मन घिसिङले भेट गरी महत्त्वपूर्ण छलफल गरेको बताएका छन्। वार्तामा दार्जिलिङ पहाड, तराई, डुवर्स क्षेत्रका समसामयिक राजनीतिक, सामाजिक तथा विविध विषयमा विचार आदान प्रदान भएको श्री मन घिसिङले बताउनु भएको छ। विशेष गरी गोर्खा समुदायका आकांक्षा, क्षेत्रीय समस्याहरू तथा दीर्घकालीन समाधानका सम्भावित उपायहरूबारे गम्भीर छलफल भएको जनाइएको छ।
2: गोरा मोमो अध्यक्ष मन घिसिङले गोर्खा जनताको भावना, अधिकार तथा पहाडको राजनैतिक विषयहरू मध्यस्थकर्ता समक्ष स्पष्ट रूपमा राखेको बताउनु भएको छ। भेटवार्ताको क्रममा आपसी समझदारी, विश्वास र संवादको प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा सकारात्मक छलफल भएको जनाइएको छ। अहिले मध्यस्थकर्ता श्री सिंह दार्जिलिङ आउनु भएको छ। आज बिहान दार्जिलिङका भाजपा विधायक नोमन राईले उहाँसित भेट गर्नुभयो। आज पश्चिम बङ्गाल शहरी विकास तथा जनकल्याण अनि महिला एवं बाल विकास मन्त्री अग्निमित्र पाल दार्जिलिङ आउनु भएको छ। मन्त्री महोदयले पहाडका सबै महकुमा शासकहरूसहित दार्जिलिङ र कालेबुङका जिल्ला शासकहरू र जिल्ला पुलिस अधीक्षक हरूसित साँझ नगरपालिका विषय र पहाडका अन्य मुद्दाहरूबारे छलफल गर्नुहुनेछ। यस्तो स्थितिमा मध्यस्थकर्ता दार्जिलिङमा हुनु महत्त्वपूर्ण ठानिँदैछ। रोशनी छेत्री, आकाशवाणी समाचार, खरसाङ।
0: पश्चिम बङ्गालको कालिम्पोङ जिल्लाको रम्बी नजिकै टिस्टा नदीबाट एकै परिवारका चार सदस्यको शव फेला परेको छ। एनडीआरएफ, एसडीआरएफ र पश्चिम बङ्गाल पुलिसको 48 घण्टाभन्दा बढी समयसम्म चलेको खोजी अभियानपछि एक पुरुष, दुई महिला र एक बच्चाको शव फेला परेको हो। परिवार शुक्रबार गान्तोकबाट सिलिगुडी जाँदै थियो। टिस्टा नदीको किनारमा रहेको राष्ट्रिय राजमार्ग 10 रम्बी नजिकै उनीहरूको गाडी हराएको थियो। सूचना पाएपछि कालिम्पोङ पुलिसले खोजी अभियान सुरु गर्यो। मृतकको अन्तिम मोबाइल फोन लोकेसन रम्बीको वरिपरि पत्ता लागेको थियो। कोलकाताका सबै तृणमूल काङ्ग्रेस पार्षदहरूसँग आज हुने भनिएको महत्त्वपूर्ण बैठक स्थगित गरिएको छ। तृणमूल काङ्ग्रेस प्रमुख तथा पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीको नयाँ दिल्लीको भ्रमणको कारण बैठक रद्द गर्नु परेको थियो। यो बैठक बाइपस क्षेत्रमा अवस्थित तृणमूल भवनमा अपराह 4 आयोजना गर्ने प्रस्ताव गरिएको थियो र कोलकाता नगर निगमसँग सम्बन्धित सबै पार्षदहरू उपस्थित हुने भनिएको थियो। पार्टी सूत्र अनुसार कोलकाताको मेयर पदबाट फिरहाद हाकिमले हालै राजीनामा दिएपछि नगर निगमको राजनीतिक अवस्था र नेतृत्वको बारेमा छलफल गर्न बैठक बोलाइएको थियो। यद्यपि अन्तिम समयमा ममता ब्यानर्जी नयाँ दिल्ली प्रस्थान गरेपछि तालिका परिवर्तन गर्नुपरेको थियो। सूत्रहरूले बताएअनुसार ममता ब्यानर्जी दिल्ली जाने कार्यक्रम छ, जहाँ उनी सोमबार विपक्षी गठबन्धनको बैठकमा भाग लिने सम्भावना छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर। हर घर सूर्य घर।
0: अब बाँकी समाचार। पश्चिम बङ्गाल आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना लागू गर्ने 36 राज्य बन्ने भएको छ, जुन विश्वको सबैभन्दा ठूलो सार्वजनिक वित्त पोषित स्वास्थ्य आश्वासन योजना हो। राष्ट्रिय स्वास्थ्य प्राधिकरण र पश्चिम बङ्गाल सरकारबीच आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य कार्यान्वयनका लागि भोलि समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डा र पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको उपस्थितिमा नयाँ दिल्लीमा समझदारी पत्रमा हस्ताक्षर हुनेछ। यो विकास देशभरिका सबै नागरिकहरूका लागि समान र पहुँचयोग्य स्वास्थ्य सेवा प्राप्त गर्ने यात्रामा एउटा प्रमुख माइलस्टोन हो। पश्चिम बङ्गाल आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य कार्यान्वयनले राज्यका लाखौं योग्य लाभार्थीहरूलाई विनाशकारी स्वास्थ्य खर्चको विरुद्ध वित्तीय सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ। यसले योग्य लाभार्थीहरूलाई माध्यमिक र तृतीय हेरचाह अस्पताल भर्नाको लागि प्रति परिवार प्रति वर्ष 5 लाख रुपियाँसम्मको स्वास्थ्य कवर प्रदान गर्दछ। वरिष्ठ वामपन्थी नेता तथा सहरका पूर्व मेयर एवं पूर्व राज्यमन्त्री अशोक भट्टाचार्य हिजो राति आफ्नो घरमा लडेपछि टाउकोमा गम्भीर चोट लागेको कारण उहाँलाई सिलिगुडीको एक निजी नर्सिङ होममा भर्ना गरिएको छ। उहाँको टाउकोमा गहिरो चोट लागेको कारण श्री भट्टाचार्यको अवस्था गम्भीर बनेको बताइएको छ। अस्पताल सूत्र अनुसार डाक्टरहरूले उहाँको स्वास्थ्यलाई नजिकबाट निगरानी गरिरहेको बताएका छन्। खरसाङ निवासी मुख्य प्रशिक्षक क्रिस्पन छेत्रीको नेतृत्वमा रहेको भारतीय महिला फुटबल टोलीले 7 पुनः सेफ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ। हिज गोवाको मडगाउँस्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनल खेलमा भारतले बङ्गलादेशलाई 3-1 गोलले पराजित गर्दै सेफ महिला च्याम्पियनसिपको उपाधि आफ्नो नाम गरेको छ। 7 लामो प्रतीक्षाको अन्त्य गर्दै खरसाङ निवासी प्रशिक्षक क्रिस्पन छेत्रीको कुशल नेतृत्वमा भारतले पुनः दक्षिण एसियाली महिला फुटबलको सर्वोच्च उपाधिमा कब्जा जमाएको छ। दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा भइरहेको समर फेस्टिभल अन्तर्गत आज खरसाङको रेलवे स्टेसनदेखि तीनधारेसम्म साइकल ऱ्यालीको आयोजना गरिएको थियो। दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा 6 देखि 14 जुनसम्म समर फेस्टिभलको आयोजना भइरहेको छ। यसै क्रममा समर फेस्टिभलको दोस्रो दिन साइकल ऱ्यालीको आयोजना गरिएको छ। यो साइकल ऱ्याली बिहान खरसाङ रेलवे स्टेसनबाट सुरु भएको थियो। साइकल ऱ्यालीलाई दार्जिलिङ हिमालयन रेलवेका निर्देशक ऋषभ चौधरी, खरसाङका डिएफओ आइएफएस देवेश पाण्डे र एसबीआई शाखाका प्रबन्धक शुभजित शाह आदिले झण्डा देखाएर प्रस्थान गराएका थिए। यो साइकल ऱ्याली खरसाङबाट राष्ट्रिय राजमार्ग 110 अन्तर्गत गिद्धपहाड, मानदी, घैयाबारी हुँदै तीनधारेको रेलवे स्टेसनसम्म पुगेर समापन भयो। साइकल ऱ्याली स्थानीय युवाहरूलाई प्रोत्साहन गर्नलाई आयोजना गरिएको थियो। साहित्य सुनौ परिवार मिरिकको आयोजनामा सर्जक यज्ञनिधि ढकालकृत विविध लेखहरूको संग्रह समृषणको लोकार्पण कार्यक्रम विधिवत रूपमा सम्पन्न भएको छ। यहाँको कृष्णनगर झील परिसरको एक होटलको प्रेक्षागृहमा सम्पन्न कार्यक्रमको सञ्चालन साहित्य सुनौ परिवारका सहसचिव अजम प्रधानले गरेका थिए भने परिवारका अध्यक्ष अमर दुङमालीले अध्यक्षता गरेका थिए। यसरी नै स्रष्टा विचन्द्र प्रधान प्रमुख रूपमा उपस्थित थिए भने पर्यावरणविद एलबी देवान, साहित्यकार डीआर बमजन, किशन प्रधान, नारी हस्ताक्षर शीला लामा लगायत विभिन्न क्षेत्रबाट आएका साहित्यकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि विचन्द्र प्रधानले आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा कृतिकार यज्ञनिधि ढकालले आफूले लेखेका विविध लेख अनि कविताहरूको संकलन गरेर तयार पारिएको कृति सम्मिश्रणको आज लोकार्पण गरिएको बताउनुभयो। अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समिति श्री भीमेश्वर मन्दिरको वार्षिक साधारण सभा आज खरसाङको राजेश्वरी हलमा सम्पन्न भयो। सभाको अध्यक्षता आञ्चलिक अध्यक्ष प्रकाश प्रधानले गर्नुभएको थियो भने सञ्चालन अलङ्कार नेवारले गर्नुभएको थियो। सभामा आञ्चलिक समितिका सचिव सुभाष प्रधानले वार्षिक प्रतिवेदन प्रस्तुत गरे। कार्यक्रममा सहयोग गर्ने सांस्कृतिक विभागका सदस्य लाखेटोली गुबाजुहरूलाई सम्मान गरिएको थियो। खरसाङ नगरपालिकाका वार्ड 1 देखि 20 घुम्ती, तीनधारे, रोहिणी शाखा र करबिया प्रधान समाजका प्रतिनिधिहरूलाई पनि सम्मान गरियो। पहाडको एक प्रतिष्ठित खेलकुद संस्था खरसाङ महकुमा खेलकुद संघले आज 23 फिफा विश्वकप फुटबल महाकुम्भको स्वागतमा एउटा ऱ्यालीको आयोजना गरेको थियो। यो ऱ्याली खरसाङको मोटर स्ट्यान्डदेखि सुरु भएर अस्पताल मोड, वर्धमान रोड भएर पुनः खरसाङ मोटर स्ट्यान्डमा आएर सम्पन्न भयो। ऱ्यालीमा खरसाङ वरिपरिका विशेष फुटबलसित सम्बन्धित क्लब, एकाडेमी आदिले उत्साहपूर्वक भाग लिएका थिए भने फुटबल भनेपछि मरिमेट्ने फुटबल प्रेमीहरूको पनि सहभागिता रहेको थियो। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले नेपाली साहित्य अध्ययन समिति कालिम्पोङको हिरक महोत्सव समारोहको समापन समारोहमा भाग लिनुभयो। जुन नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्धनमा संस्थाको योगदानको 60 वर्ष पूरा भएको छ। समितिलाई 6 दशकको समर्पित सेवा पूरा गरेकोमा बधाई दिँदै मुख्यमन्त्रीले 1965 स्थापना भएदेखि भाषिक र साहित्यिक सम्पदाको संरक्षणमा यसको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले यस क्षेत्रभरि नेपाली पहिचान, संस्कृति र साहित्यिक परम्परालाई सुदृढ पार्न संस्थालाई एक महत्त्वपूर्ण स्तम्भको रूपमा वर्णन गर्नुभयो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। पश्चिम बङ्गालका क्याबिनेट मन्त्री अग्निमित्र पालले आज सिलिगुडीको मिनी सचिवालय उत्तर कन्यामा उच्च स्तरीय प्रशासनिक समीक्षा बैठकको अध्यक्षता गर्नुभएको छ। राज्य मन्त्री अग्निमित्र पालले उत्तर बङ्गालका 5 सहरहरू सिलिगुडी, दार्जिलिङ, खरसाङ, कालिम्पोङ र मिरिकलाई हिमालयन हिल सिटी बनाउने सरकारको योजना रहेको बताउनु भएको छ। भारत सरकारका मध्यस्थकर्ता श्री पङ्कज कुमार सिंहसित आज दार्जिलिङमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष श्री मन घिसिङले भेट गर्नुभएको छ। पश्चिम बङ्गाल आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना लागू गर्ने 36 राज्य बन्ने भएको छ र खरसाङ निवासी मुख्य प्रशिक्षक क्रिस्पन छेत्रीको नेतृत्वमा रहेको भारतीय महिला फुटबल टोलीले 7 वर्षपछि पुनः सेफ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी राति 7:50 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
4: समाचारपछि पुनः एकपल्ट स्वागत जनाउँछौँ श्रोताहरूलाई। एफएम 103.5 मेगाहर्जको तरङ्गमा आकाशवाणीको खरसाङ केन्द्रबाट श्रोताहरूले हामीलाई एफएम 100.2 मेगाहर्ज आकाशवाणी दार्जिलिङ अनि न्यूज अन एआईआर एपमा पनि सुन्न सक्नुहुनेछ। अहिले समय रातिको 7:05 गयो। अब सुन्नुहुनेछ कार्यक्रम कथा सारथी।
5: नमस्कार सम्पूर्ण श्रोता साथीहरूलाई, कार्यक्रम कथा सारथीमा स्वागत जनाउन चाहन्छु। कथा सारथीको यी बसाइहरूमा म हाम्रो साहित्यको महान महान स्रष्टाहरूको कथाहरू राखिरहेको छु। आजको बसाइमा म हाम्रो साहित्यको महान स्रष्टा यानि अटल ध्रुव हुनुहुन्छ, जो कहिले हाम्रो साहित्यिक आकाशबाट अस्ताउनु हुँदैन। स्रष्टा इन्द्रबहादुर राईज्यूको कथा राख्न गइरहेछु। आजको बसाइमा कथा पढ्न गएको छ सपना शक्ति। कथा प्रस्तुत छ सपना शक्ति। सपनालाई वैश्य औ इच्छाअनुसार प्रयोज्य बनाउन सके सपनाले शक्तिको रूप लिन्छ। त्यति बेला विचार र कल्पनाको तेस्रो आज्ञानवर्ती सम्बन्धी भएर मानिसको सबभन्दा सहायकारी सामर्थ्य बन्दछ। मनोविशेषज्ञद्वारा उपचेतनाको लामो होसियारी तालिम यहाँ एकदम आवश्यक छ। एकनासै उत्पादनहरूदेखि कहिलेकाहीँ विरक्तिएकी प्रकृतिले परन्तु कसै कसैलाई यो शक्ति त्यसै दिइहाल्दो रहेछ। मनबहादुरले एक रात कहिल्यै नदेखेको नचिनेको मान्छेलाई सपनामा देख्यो। मनबहादुरकै भनाइमा त्यो मान्छेलाई अघि मैले कहीँ कहीँ देखेको थिइनँ, न मैले कथामा पढेको कुनै मान्छे त्यस्तो थियो। रातो जुत्ता, खाकीको पतलुन, हरियो धर्के कोट र फिल्ड ह्याट लागेको, प्राय 6 फिट अग्लो त्यो मान्छे मलाई नहेरी वास्तै नगरी सडकमा अरूलाई उछिन्दै मेरो उल्टो आइरहेको थियो। निकै नजिकमा आइपुग्दा मैले त्यसको अनुहारमा राम्ररी हेरेँ। सपना यहाँ खजमजियो। सँग लिँदा त्यसले मलाई भन्दै रहेछ, तपाईँलाई 10 रुपियाँ दिनु होइन त, मैले दिन्छु भनेपछि म नदी छाड्दिनँ, यसरी चाहिन्छ भनेर जानेको भए म 10 रुपियाँ साथमै लिएर आउने थिएँ। कहिले दिन्छौ तब, अधीर भएर मैले सोधेँ। लामो चुच्चो नाक, कालो खपेटे अनुहार र चकिला आँखा मतिर फर्काएर त्यसले भन्यो, 10 रुपियाँको एउटा नोट हरदम बोकिराख्नेछु, मलाई जहिले भेटेर माग्नुहोस् म झिकेर दिइहाल्छु। वचन फेर्न पऱ्यो भने मलाई हिँड्दा हिँड्दै जीपले किच्चाएर मारोस्। किरिहाल्दा त्यो मान्छे एकदम डराएको देखियो। बिहान उठेर आँगनमा फुलहरू हेर्दै म त्यस्तो सपनाको सङ्केत के हुनसक्छ आफैलाई सोध्दै थिएँ। रुपियाँ कलहको गुण हो भन्छन् र सायद दिनभरिमा कसैसँग झगडा होला भन्ने सम्झेर म सतर्क भएँ। सडकको छेउछेउ लागेर म काममा जाँदै थिएँ, ठिक सपनामा देखिएको ठाउँमा पुगेछु। मानिसहरू हिँडिरहेका थिए। मैले एकछिन उभिएर त्यस ठाउँलाई राम्ररी हेरेँ। झगडा भए कसैसँग यहीँ होला, तर सबैजना सुरु सुरु आफ्नो बाटो गइरहेका थिए। मैले आफैलाई मूर्ख मानेर आफ्नो बाटो लगाएँ। त्यति बेला मैले देखेँ परतिरबाट एउटा मान्छे आइरहेको छ। त्यसले डबल ब्रेस्टको हरियो कोट र खाकीको गोलो परेको पत्लुन लगाएको छ। निश्चय त्यो कुनै ठुलो भएमा थियो र हतार हतार सडक पार गरिरहेको थियो। म छक्क परेर रोकिएँ। त्यसको टाउकोमा फेल्ट ह्याट पनि छ, तर त्यसले मलाई भने हेर्दै हेर्दैन। निकै नजिकमा आइपुग्दा मैले त्यसको अनुहारमा राम्ररी हेरेँ। त्यो त्यही मान्छे हो, मलाई भने पटक्क डर लागेको छैन, बरु एक्कासी उल्लाह गर्न मन लाग्यो। म यसलाई पैसा पनि मागिहेर्छु भन्ने मनमा आयो। त्यो जत्तिकै छिटो छिटो हिँडेर गएर मैले त्यसलाई रोकेर भने, ल्याऊ 10 रुपियाँ। त्यो मान्छेले हेऱ्यो मलाई आँखा फारेर, फेरि माथिदेखि तलसम्म हेऱ्यो। त्यसले केही बुझेन, केही सोध्न खोज्यो, तर खुल्ला ओठ मात्र अलिअलि चले अनि त्यो एक कदम पछि गयो। मैले त्यसलाई निलुला जस्तो गरेर हेरिरहेको थिएँ। त्यसको एउटा हात बिस्तारै कोटभित्र पस्यो अनि 10 रुपियाँको एउटा हरियो नोट निकालेर त्यसले केही नभनी मलाई दियो। नोट थापेर म अघि बढेँ। मलाई त्यसले फर्केर हेरिरहेको छ, जस्तो मलाई पोस्ट अफिसले नछेलुन्जेलसम्म लागिरह्यो। यो घटना मैले कसैलाई भनिनँ। सुनेर अरूले अनेकपल्ट टिप्पणी गर्लान्, अनेक थपाथप पारेर अर्कै कथा बनाउलान् भन्ने भए थियो। तर म त्यो 10 रुपियाँको नोटलाई दिनमा जरुरै एकपल्ट हेर्थेँ। जाली नोट हो कि ठानेर नोटबुकमा जाली नम्बरहरूसँग पनि मिलाएर हेरेँ। नोट जाली थिएन। केही दिनपछि मलाई यसले चिज किन्दा किनिन्छ कि भन्ने शङ्का लाग्यो। एक दिन त्यसले एउटा किताब किनिहेरे। दोकानेले थापेर बाकासमा हालिहाल्यो। मैले एकदम चिच्याएर कराएँ अनि त्यो नोट फिर्ता मागे। सट्टामा अर्को नोट दिएर म घरतिर कुदेँ। मलाई अब छेउदेखि बिस्तार बिस्तार गर्दै मेरो भेद खुल्दै आयो कि भनेर त्यस रातभरि त्रास लाग्यो। फेरि फेरि सपनामा त्यो मान्छे देखिएन। दिउँसोतिर पनि मैले त्यसलाई भेटिनँ। जीपले मान्छे किचाएको खबर छ कि भनेर म थानामा बेला बेला सोध्नु पुग्थेँ। यस्तो खबर यो 5-6 महिना भएन। पछि पछि थानाका दरोगाहरूले ममाथि सन्देह गरेको जस्तो लाग्यो। त्यहाँबाट पनि भेद खुल्ला भनेर होसियार भई अचेल म थानातिर पनि जान्न। सब कुरा शान्त भए जस्तो भइसकेको थियो। एक दिन बिहानै त्यो मेरो घरमै आएछ। त्यो एकदम दुब्लो भएको रहेछ। मलाई देखेर एकदम डराए पनि। मलाई चाहिँ रिस उठ्यो यसलाई फेरि देख्नु पर्यो भनेर। नरिसाउनुहोस् न मलाई देखेर, त्यसले नजिकमा आएर दुखित आवाजमा भन्यो। 10 रुपियाँ फर्काइदिनुपर्छ भनेर रिसाउनु भएको? त्यो त फर्काइदिनु त पर्छ। पाउँदैनस्, 1 पैसा पाउँदैनस् तैँले। किन पाउँदिन मैले? नम्र स्वरमा पनि त्यसले दृढता साथ भन्दै गयो। मैले त्यो 10 रुपियाँ तपाईँलाई किन दिएको त्यो बताउनुहोस्। मलाई उत्तर गर्नु मुस्किल पर्यो। तैँले बता, तैँले मलाई किन दिइस्? तैँले दिनु थियो, नत्र किन दिन्थिस्? तैँले हिसाब जोखेर बता अनि फर्काउनु पर्ने रहेछ भने म झिकेर दिइहाल्छु। वचन फेर्न परेछु भने मलाई ट्रकले किचाएर मारोस्। त्यो अँध्यारो अनुहार लाएर उभिरह्यो। म निस्केर बजारतिर लागे। भोलिपल्ट पनि त्यो त्यसरी नै बिहानै आयो। प्राय आधा घन्टा जति आँगनमा हलटहल गरेर पर्खिरह्यो। घरमा खाना छैन र पो त, तपाईँ कस्तो जिस्किनु भएको पेटको सवालसँग? त्यसले रोला जस्तै गरी भन्यो। दिइहाल्नुहोस्, म चामल लिएर जान्छु। म साँच्चै त्योसँग जिस्किन थालेको थिएँ। मैले उही कुरा भने, पहिला हिसाब लिएर आइज, तेरो पाहुना देखा, म दिइहाल्छु। केटाकेटी जस्तो अर्काको पैसालाई मेरो नभन्। मैले तँबाट 10 रुपियाँ नाथे ऋण लिएको हुन सक्दैन, आखिर त्यसले जाने बेलामा भन्यो। खाऊ, मलाई झुकाएर 10 रुपियाँ नाथे खाएर ठुलो हौ भुडी लागोस्। जिस्केको जस्तो गर्दा मलाई मारेको पछुतो होला। बडो सैँदो आएछौ, म त अब मरुला तर म हेर्छु। यसको 2-4 दिनपछि मैले त्यसलाई त्यही बाटोमा भेटेँ। त्यो तर मसँग बोलेन, डराएर सडकको ढप्पु ढप्पु भएर भाग्यो। त्यसको नोट पाकेटमै बोकिराखेको छु। नोटसँग मेरो मोह भइसकेको छ। त्यससँग छुट्टिनु परेको दिन मेरो। 1 हप्ता जतिपछि बिहान म काममा जाँदा त्यो एउटा साथीलाई पनि लिएर यता आउँदै रहेछ। भुतले टोपी ओढेको र पुलिस बुट लागेको साथी चाहिँको विशेषता थियो। मैले याद नगरेको जस्तो हुँदै पनि देखेँ। त्यसले थुथुना चुच्चो पारेर साथी चाहिँलाई चिनाउँदै थियो। के भन्दै होला मेरो बदखुवाइमा। मैले वास्तै नगर्ने कोसिस गरेँ। छेउमा आइपुग्दा भुतले टोपी छ्या गरेर हाँस्यो। तैपनि मैले धैर्य गुमाइन, आफ्नो बाटो सोझो नटेरिकन गएँ। भोलिपल्टदेखि बन्द, त्यो मान्छेलाई मैले सपनामा पनि देखिनँ, विपनामा पनि भेटिनँ। 9-10 महिना बित्यो, त्यो आएन। मलाई एक तमासको पछुतो लाग्दै आयो। त्यसले साँच्चै खान पाएको थिएन कि? त्यो साँच्चै अब मरे पो कि? त्यसको त्यो दुर्दशा मैले गराएँ कि? त्यसलाई अब केवल 1 पल्ट भेट्न पाएँ। मैले त्यसलाई कति खोजेँ तर भेटिनँ। केही दिनपछि एउटा नयाँ कुरा भयो। मैले त्यसको अनुहार पनि भुलेँ, कस्तो थियो। मलाई अब पक्कै विश्वास भयो त्यो मरिसकेछ। मैले धेरैसँग सोधखोज गरेँ, कसैले त्यो कहीँ काम गर्थ्यो कि केही पत्तो लागेन। अस्पतालमा पुगे, जीपले कसैले किच्चाएको थिएन। मलाई भित्रैदेखि केहीले खान थालेको छ, मलाई मनको रोग होला, पछि पग्ला हुन्छ होला जस्तो डर लागिरहन्छ। जीवन रहन्जेल 10 रुपियाँको नोटसँग मोह रहनेछ, तर यो फर्काइदिन पाइनँ भने सायद म दिनदिनै विक्षिप्त हुँदै जानेछु। मैले मेरो यो अवस्था अवश्य कसैलाई कहनुपर्छ। त्यसको चिया नपुगेर मन खोलेर 1 पल्ट कराउन मात्र पाए पनि सायद। मैले भुतले टोपी झलस्स सम्झेँ। त्यसलाई भेट्नै पर्छ, त्यसलाई भेट्नु सबै कुरा हल हुनु बराबर हो। म सडकको त्यही ठाउँमा गएर बिहान उभिएँ, त्यो आएन। भोलिपल्ट पनि त्यो आएन। पर्सिपल्ट म उभिरहेको थिएँ, त्यो अवश्य परतिरबाट आयो। त्यो मैले देखोस् नै भने जस्तो गरेर रोकिँदै अल्मलिँदै आउँदै थियो। तिम्रो साथी है? 81 त्यसको छेउमा पुगेर मैले एक सासमा सोधेँ। त्यो अल्मल्यो। खै तिम्रो साथी कहाँ छ? मैले आतुरिएर फेरि सोधेँ। औ, त्यसको हात आवेशमा यति बलियो गरी समातेको रहेछु कि मानौ मलाई त्यो भागेर सदाको लागि हराउला भन्ने डर छ। कुन चाहिँ साथी? त्यसले उल्टो सोध्यो। तिम्रो साथी, तिम्रो, तिमीसँग यतैदेखि गए नि एक दिन, को होला? मेरो टाउको को होला? त्यो खाकीको पत्लुन, हरियो कोट, फेल्ट ह्याट ओढ्ने क्या त? त्यो त मेरो साथी होइन, जोसुकै होस्। कहाँ छ त्यो अचेल? मर्यो मर्यो 2 महिना भयो। मैले त्यसको हात छाडिदिएँ। कामदाम थिएन, खानै नपाएर मर्यो, बिरामी भएर मर्यो। तर ओछ्यानमा सुकेर मर्नुभन्दा एकचोटमा मर्नु निको ठानेछ। पर काभ्रेको भिडदेखि उफ्रेर मर्यो, त्यसले बतायो। मैले अरू केही भन्न सकिनँ। राति सुद्ध मलाई काभ्रेको भिरको चित्र आँखामा आइरह्यो। विपनामा त्यहाँ गएर कराउँदा मानिसले मलाई के भन्लान्? सपनामा म काभ्रे भिर पुगेछु। जुन लागेको रहेछ, अग्लो टोटोलाको कालो नाङ्गो रुख आफ्ना ब्यागहरूभरि नोट बलियो गरी पक्रेर भिरमा उभिएको थियो। मैले भिरदेखि तल्तिर हेरेँ। उनीउका झ्याङहरू ठाउँ ठाउँ उम्रेको ढुङ्गेनी पारा रहेछ। त्यहाँ मैले चित्कार गरेँ। तिमी को थियो? मैले कहिले जान्न पाइनँ। तिम्रो 10 रुपियाँ मसँग छ, सपनाले मलाई जादु गर्यो। मैले तिम्रो रुपियाँ नफर्काएको त्यतिले नै हो। तिमीले नमर्नुपर्ने थियो। तिम्रो नोटसँग साँच्चै मलाई मोह भएको छ। तर पनि मलाई कसैले माग्यो भने म जसले भन्छ उसैलाई तिम्रो रुपियाँ फर्काइदिन्छु। मैले अरू के भन्नु सोच्दै थिएँ, टोटोलाको फेददेखि त्यो मान्छे निस्केर आयो। म कहाँ मरेको छु र? पैसाको लागि मरेको जस्तै मात्र पो हुन्छु त। त्यो भूतले टोपीलाई मैले नै सबै सिकाएर पठाएको। त्यसले हाँस्दै भन्यो, अब त मेरा पैसा फर्काइदिन्छौ कि? म पनि हाँस्दै थिएँ। हाँसिसकेपछि मैले गोजीदेखि उसको नोट निकालेर दिथेँ भने, लौ लगिहाल बाबा तिम्रो नोट, अब म यो पटक्क मसँग राख्दिनँ। त्यो मान्छे मेरो हातको नोट हेरेर षड्यन्त्रको कागज देखेर तर्सेझै उछिटिएर पर पुग्यो। म यो नोट लिन्न, यो नोट म लिन्न, अहिले लिन्न, म लिँदै लिन्न। मैले नोट जमिनमा फ्याँकेर भने, मेरो पाकेटबाट निस्केपछि अब यो फर्केर फेरि पस्दैन, नोट त्यहाँ छ, टिपेर लैजाउ म गए। त्यो मान्छे एकदम करायो, यो नोट आज म लिँदै लिन्न, जबरजस्ती गर्नुभयो भने यी म यही भिरदेखि साँच्चै फाल हालेर मर्छु। त्यसरी फाल हालेर सपनामा मर्दा साँच्चै कहाँनिर त्यो सुतेकै भएर मऱ्यो भने भन्ने आशंकाले मलाई छोप्यो। हुन्छ तब, एक रात म राखिदिन्छु, भोलि लगिहाल भनेर मैले नोट टिपेँ। आज एका बिहानै कसैले दैलोमा ढकढकायो, त्यही मान्छे रहेछ। दिनुहोस् त्यो 10 रुपियाँ, धाकसँग त्यसले माग्यो। म छक्क परेँ। तर मैले स्वर नकमै सोधेँ, हिजो राति मैले त्यो नोट दिइहाल्दा किन तिमीले लिन नमानेको? बाठा रहेछौ। आँट पाएर त्यसले भन्यो, मेरो रुपियाँ विपनामा लगेर सपनामा फर्काउन खोज्ने? मैले कता कता के बुझेँ जस्तो लाग्यो। मेरो गिदी दुख्यो। बल गरेर मैले अन्तिम प्रश्न गरेँ, त्यो नोट दिउँ कि अरू नै मिलाएर दिउँ? उसले सजिलै उत्तर गर्यो, जुन दिए पनि हुन्छ, तर नचल्ने नदेऊ। हवस् श्रोतावर्ग, खै कस्तो कस्तो कथाहरू लेख्नुहुन्छ हाम्रो महान महान स्रष्टाहरू। यो कथा भनौँ एउटा सपना सम्बन्धी कथा, लेखकले आफ्नै ढङ्गमा पस्किएको एउटा आफ्नै सपनाको मनोवैज्ञानिक कथा हुनुपर्छ यो कथा। म यस्तै गहन कथा, रोचक कथाहरू लिएर आउने नै छु। तर आजको बसाइबाट भने यी मिठा मिठा गीतहरूको साथमा मलाई बिदा दिनुहोस्। धन्यवाद।

श्रोताहरूले अहिले सुन्नुभयो कार्यक्रम कथा सारथी एफएम 103.5 मेगाहर्जमा। यो आकाशवाणीको खरसाङ केन्द्र हो। अबको केही बेरमा आकाशवाणीको नेपाली समाचार अनि यसको लगतैपछि आकाशवाणी कलकत्ता केन्द्रको बङ्गला समाचार रिले गरेर सुनाउनेछौँ।

0: सबैभन्दा पहिला यस बुलेटिनका मुख्य समाचार। प्रधानमन्त्री मोदीले दिनुभयो संयुक्त राष्ट्र संघद्वारा सम्मानित मेजर अभिलाषा बराकलाई बधाई। नयाँ दिल्लीमा भारत इण्डोनेसिया संयुक्त आयोगको बैठक सम्पन्न। अन्तर्राष्ट्रिय सीमानामा वित्तीय लेनदेन, भवन निर्माण र सम्पत्ति बेचबिखनमाथि कड़ा निगरानी राख्न गृहमन्त्री अमित शाहको निर्देशन। युरोपेली संघको एउटा उच्चस्तरीय प्रतिनिधिमण्डल भोलि आइपुग्नेछन् दुई दिने भ्रमणमा गुवाहाटी। अनि पश्चिम बंगालकी महिला बाल विकास तथा समाज कल्याण मन्त्री अग्निमित्र पलको अध्यक्षतामा उच्चस्तरीय प्रशासनिक समीक्षात्मक बैठक सिलगढ़ीमा सम्पन्न। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले मेजर अभिलाषा बराकलाई संयुक्त राष्ट्र संघको सैनिक लंग्य अधिवक्ता पुरस्कारबाट सम्मानित बन्नुभएकोमा बधाई दिनुभएको छ। सामाजिक सञ्जाल पोस्ट मार्फत प्रधानमन्त्रीले बधाई दिँदै यस सम्मानले मेजर बराकको अनुकरणीय सेवा र संयुक्त राष्ट्र संघको शान्ति स्थापना प्रयासमा भारतको लामो समयदेखिको योगदानलाई मान्यता दिएको छ भन्नुभयो। मेजर बराक लेबनानमा संयुक्त राष्ट्र संघको अन्तरिम बलमा संलग्न टोली कमाण्डर र लैंगिक मामिलाका लागि प्रमुख अधिकारीको रूपमा सेवारत हुनुहुन्छ। भारत इण्डोनेसिया संयुक्त आयोगको बैठक आज नयाँ दिल्लीमा सम्पन्न भयो। बैठकको अध्यक्षता विदेश मन्त्री डाक्टर एस जयशंकर र इण्डोनेसियाली विदेश मन्त्री सुगियोनोले सह अध्यक्षता गरेका थिए। सामाजिक सञ्जाल पोस्टमा डाक्टर जयशंकरले हालैका वर्षहरूमा दुई देशबीचको व्यापक रणनीतिक साझेदारी गहिरो रहेको बताउनु भएको छ। उहाँले बैठकमा राजनैतिक, रक्षा, सुरक्षा, समुद्री व्यापार, ढुवानी लगानी, स्वास्थ्य, औषधि, मल, महत्वपूर्ण खनिज, पर्यटन, शिक्षा र संस्कृति सहित द्विपक्षीय सहयोगका सबै पक्षहरूमा गहन छलफल भएको जानकारी दिनुभयो। दुई मन्त्रीहरूले क्षेत्रीय विकासका बारेमा पनि विचार साझा गरे र बहुपक्षीय समन्वयलाई अगाडि बढ़ाउने तथा भारत इण्डोनेसिया सम्बन्धलाई सुदृढ पार्ने बारेमा छलफल गरे। यसअघि आफ्नो उद्घाटन भाषणमा डाक्टर जयशंकरले यो संयुक्त आयोगको बैठक चार वर्षको अन्तरालपछि भएको उल्लेख गर्नुभयो।
1: Our joint commission is happening after 4 years, and I think it's important to recognize that in those 4 years we have made good progress in our bilateral relations. Today I look forward to extensive discussions with you covering
0: गृहमन्त्री अमित शाहले अन्तर्राष्ट्रिय सीमानामा वित्तीय लेनदेन, भवन निर्माण र सम्पत्ति बेचबिखनमाथि कड़ा निगरानी गर्न आह्वान गर्नुभएको छ। उहाँको अध्यक्षतामा बीएसएफको त्रिपुरा सीमा मुख्यालयमा उत्तर पूर्वी राज्यको सीमा क्षेत्रहरू सम्बन्धी बैठकमा श्री शाहले उक्त निर्देशन जारी गर्नुभएको हो। गृहमन्त्रीले विगत 5 वर्षको जग्गा अभिलेखको लेखा परीक्षण पनि गर्न निर्देशन दिनुभयो। श्री शाहले लघु औषध र हतियार तस्करी विरूद्ध निरन्तर अभियान चलाउनु पर्ने तथा लघु औषध तस्करीमा संलग्न सबैलाई कड़ा कार्यवाही गर्नुपर्ने बताउनुभयो। उहाँले संकलक जीएसटी अधिकारीहरू तथा केन्द्रीय प्रत्यक्ष कर बोर्ड सीबीडीटीलाई नक्कली मुद्रा सर्वेक्षण गर्न तालिम निर्देशन पनि दिनुभयो। बैठकले सीमा क्षेत्रहरूको समग्र विकास र सुरक्षाका लागि केन्द्रीय एवं राज्य एजेन्सीहरू बीच घनिष्ठ समन्वय प्रवर्धन गर्न प्रतिबद्धता रहेको कुरामा जोड दियो। युरोपेली संघको एउटा उच्चस्तरीय प्रतिनिधिमण्डल भोलि दुई दिने भ्रमणका लागि आसामको राजधानी गुवाहाटी आइपुग्नेछ। यसको उद्देश्य भारतका उत्तर पूर्वी राज्यहरूसँगको सहकार्यलाई सुदृढ पार्नु हो। यूको छलफल नवीकरणीय हरित ऊर्जा, दिगो शहरी पूर्वाधार, स्वास्थ्य सेवा तथा औषधि लगायत युरोप एवं उत्तर पूर्वी बीचको साझा हितका लागि क्षेत्रमा केन्द्रित हुनेछ। प्रतिनिधि मण्डलमा भारत र भूटानका लागि यू राजदूत हर्वे डेल्फिनका नेतृत्वमा यू सदस्य राष्ट्रहरूका राजदूतहरू र वरिष्ठ प्रतिनिधिहरू साथै युरोपेली व्यापार प्रतिनिधिहरू समावेश हुनेछन्। भ्रमणको क्रममा प्रतिनिधि मण्डलले असमका मुख्यमन्त्री हिमन्त विश्व शर्मासँग वार्ता गर्नेछन्। स्वास्थ्य तथा परिवार कल्याण मंत्री जगत प्रकाश नड्डाले स्वस्थ भविष्यका लागि सुरक्षित र स्वच्छ खाना प्रति सरकारको प्रतिबद्धता दोहोर्याउनु भएको छ। आज विश्व खाद्य सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जालमा पोस्ट गर्दै उहाँले नागरिकहरूलाई स्वस्थ खाना खाने बानी अपनाउन र स्वस्थ तथा आत्मनिर्भर भारत निर्माणमा योगदान पुर्याउन आग्रह गर्नुभयो। यस वर्षको विश्व खाद्य सुरक्षा दिवसको विषयवस्तु समस्यादेखि समाधानसम्म जताततै सुरक्षित खाना रहेको छ। समाचार आकाशवाणीबाट सुन्नु हुँदैछ। पश्चिम बंगालकी महिला बाल विकास तथा समाज कल्याण मन्त्री अग्निमित्र पल्ले आज सिलगढीमा उच्च स्तरीय प्रशासनिक समीक्षात्मक बैठकको अध्यक्षता गर्नुभयो। पदभार ग्रहण गरेपछि यो उत्तर बंगाल क्षेत्रको उहाँको पहिलो आधिकारिक भ्रमण हो। बैठकमा दार्जीलिङ, कालिम्पोङ, जलपाइगुडी, अलिपुरद्वार र कुचबिहार जिल्लाका जिल्ला अधिकारीहरू र जनप्रतिनिधिहरू उपस्थित थिए। छलफलहरूमा नगरपालिका मामिला, महिला तथा बाल विकास, समाज कल्याण, विपद व्यवस्थापन, सरसफाई, ढल निकास, फोहोर व्यवस्थापन, ट्राफिक नियमन र विभिन्न सरकारी योजनाहरूको कार्यान्वयनमा केन्द्रित थिए। पत्रकारहरूसँग कुरा गर्दै सुश्री अग्निमित्रले शहरी पूर्वाधार र सरसफाई सुधार गर्न कडा कदम चालिने बताउनुभयो। आन्ध्र प्रदेशका राज्यपाल न्यायाधीश एस अब्दुल नजीरले अल इण्डिया रेडियोलाई सार्वजनिक प्रसारणको क्षेत्रमा ऐतिहासिक 90 वर्ष पूरा गरेकोमा बधाई दिनुभएको छ। यसरी नै उहाँले सूचना, शिक्षा र मनोरञ्जन प्रदान गर्ने अल इण्डिया रेडियोले मानिसहरूलाई जोड्ने अनि जनचेतना प्रवर्धन गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ। अल इण्डिया रेडियोको बहुजन हिताय बहुजन सुखायको आदर्श वाक्यलाई उद्धृत गर्दै राज्यपालले आगामी वर्षहरूमा सार्वजनिक प्रशासनले अझ ज्यादा जोश र समर्पणका साथ राष्ट्रको सेवा गरिरहने विश्वास व्यक्त गर्नुभयो। उपभोक्ता मामिला विभागको ई जागृति प्लेटफर्मले राष्ट्रिय ई शासन पुरस्कार 2026 रजत पुरस्कार प्राप्त गरेको छ। यसले प्रविधि मार्फत सरकारी प्रक्रियाहरूमा सुधार र डिजिटल रूपान्तरणलाई मान्यता दिन्छ। उपभोक्ता मामिला खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले उपभोक्ता गुनासोहरूको द्रुत समाधानमा ई जागृतिले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएको छ। यस वर्षको 1 जनवरीमा शुरू गरिएको यो एआई आधारित प्लेटफर्मले अहिलेसम्म 2,29,000 भन्दा बढी उपभोक्ता मुद्दाहरू दर्ता गरिसकेको छ र 27,000 भन्दा बढी मुद्दाहरू समाधान गरिसकेको छ। कक्षा 12 परीक्षाको नतिजा प्रकाशित भएपछि उत्तर पुस्तिका र सम्बन्धित मुद्दाहरूको पुनर्मूल्याङ्कनका लागि अनलाइन आवेदनहरू बुझाउने आज अन्तिम मिति हो। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले सामाजिक सञ्जाल पोस्टमा पोर्टल मार्फत मध्यरातसम्म खुल्ला रहने बताएको छ। बोर्डले विद्यार्थीहरूलाई समय सीमामा अघि आफ्नो आवेदनहरू पूरा गर्न र पेश गर्न अनुरोध गरेको छ। क्रिकेटमा भारतले अफगानिस्तान विरूद्ध एकल टेस्टको दोस्रो दिन न्यू चण्डीगढमा 8 विकेटमा 564 रनमा आफ्नो इनिङ्स घोषणा गर्यो। भारतका लागि कप्तान शुभमनले गिलले उत्कृष्ट 126 रन बनाए भने केएल राहुलले शतक बनाए। जवाफमा अफगानिस्तानले पछिल्लो समाचार अनुसार आफ्नो पहिलो इनिङ्समा 5 विकेट गुमाएर 113 रन बनाएको छ। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। प्रधानमन्त्री मोदीले दिनुभयो संयुक्त राष्ट्रसंघद्वारा सम्मानित मेजर अभिलाषा बारकलाई बधाई। नयाँ दिल्लीमा भारत इण्डोनेसिया संयुक्त आयोगको बैठक सम्पन्न। अन्तर्राष्ट्रिय सीमानामा वित्तीय लेनदेन, भवन निर्माण र सम्पत्ति बेचबिखनमाथि कडा निगरानी राख्न गृहमन्त्री अमित शाहको निर्देशन। युरोपेली संघको एउटा उच्चस्तरीय प्रतिनिधिमण्डल भोलि आइपुग्नेछन् 2 दिने भ्रमणमा गुवाहाटी। अनि पश्चिम बंगालकी महिला बाल विकास तथा समाज कल्याण मन्त्री अग्निमित्र पलको अध्यक्षतामा उच्च स्तरीय प्रशासनिक समीक्षात्मक बैठक सिलगढीमा सम्पन्न। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
2: समाज कल्याण दफ্তরের মন্ত্রী অগ্নিমিত্র পল জানিয়েছেন, ভারতীয় আবহাওয়া দপ্তর আগামী দুই থেকে তিন দিন দেশজুড়ে ভারী বৃষ্টির পূর্বাভাস দিয়েছে। নিউ চণ্ডীগড়ের একমাত্র টেস্টে দ্বিতীয় দিনের শেষে ভারত আফগানিস্তানের বিরুদ্ধে রানে এগিয়ে রয়েছে। নতুন দিল্লিতে আজ অষ্টম ভারত ইন্দোনেশিয়া যৌথ কমিশনের বৈঠক অনুষ্ঠিত হয়েছে। বিদেশমন্ত্রী ডক্টর এস জয়শঙ্কর এবং তার উভয় পক্ষ রাজনৈতিক বিষয়, প্রতিরক্ষা ও নিরাপত্তা, সামুদ্রিক সহযোগিতা, বাণিজ্য ও বিনিয়োগ, ওষুধ ও স্বাস্থ্যসেবা, মহাকাশ, শিক্ষা, সংস্কৃতি এবং জনগণের মধ্যে আদান প্রদান সহ বিভিন্ন ক্ষেত্রে সহযোগিতা আরও জোরদার করার উপায় নিয়ে আলোচনা করেছেন। দুই নেতা পারস্পরিক স্বার্থ সংশ্লিষ্ট আঞ্চলিক ও আন্তর্জাতিক ঘটনা

0: अहिले श्रोताहरूले भुटानी गीत सुन्नुभयो। भुटानी कार्यक्रममा एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुन्नुहुनेछ समाचार।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। भारत अनि इन्डोनेसिया संयुक्त आयोगको बैठक आज नयाँ दिल्लीमा सम्पन्न भएको छ। केन्द्रीय विज्ञान अनि प्रौद्योगिकी मन्त्री डाक्टर जितेन्द्र सिंहले विगत 12 वर्षमा नरेन्द्र मोदी सरकारले भारतको अवसर, नवाचार अनि आत्मविश्वासदेखि प्रेरित आकाङ्क्षी राष्ट्रमा परिवर्तन गरेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय महिला फुटबल टिमलाई सेफ महिला च्याम्पियनसिप 2026 जितेकोमा बधाई दिनुभएको छ। मौसम विभागले आगामी 2-3 दिनको अवधि देशका धेरै भागहरूमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ अनि भारतीय पहलवानहरूले आज मङ्गोलियामा भएको उलान वाटर ओपनमा पुरुष फ्रीस्टाइल वर्गमा 2 स्वर्ण र 2 काँस्य पदक जितेका छन्। भारत अनि इन्डोनेसिया संयुक्त आयोगको बैठक आज नयाँ दिल्लीमा सम्पन्न भएको छ। यस बैठकको सह अध्यक्षता विदेश मन्त्री डाक्टर एस जयशंकर अनि इन्डोनेसियाका विदेश मन्त्री सु गियोनोले गर्नुभयो। सोसल मिडिया पोस्टमा डाक्टर जयशंकरले हालको वर्षहरूमा दुवै देशबीच व्यापक रणनीतिक भागीदारी अधिक प्रगाढ भएको बताउनुभयो।
2: बैठक के दौरान भारत और इंडोनेशिया ने विभिन्न क्षेत्रों में सहयोग को और मजबूत करने के बारे में चर्चा की। इनमें राजनीतिक, रक्षा और सुरक्षा, समुद्री व्यापार और निवेश, फार्मा और स्वास्थ्य सेवा, डिजिटल ऊर्जा, कनेक्टिविटी, अंतरिक्ष और

0: शिक्षा जैसे क्षेत्र शामिल हैं। दोनों नेताओं ने आपसी हित के क्षेत्रीय और वैश्विक घटनाक्रमों पर भी चर्चा की। साथ ही उन्होंने क्षेत्रीय और बहुपक्षीय मंचों पर सहयोग और समन्वय की अपनी प्रतिबद्धता को फिर से दोहराया। डॉक्टर जयशंकर और श्री सुगियोनो ने द्विपक्षीय संबंधों में हो रहे सकारात्मक विस्तार का स्वागत किया। इससे पहले अपनी प्रारंभिक टिप्पणी में डॉक्टर जयशंकर ने कहा कि दोनों देशों के बीच यह बैठक 4 वर्षों के अंतराल के बाद हो रही है और इस दौरान द्विपक्षीय संबंधों में उल्लेखनीय प्रगति हुई है। सकलैन अख्तर, आकाशवाणी समाचार, दिल्ली।
1: केन्द्रीय विज्ञान अनि प्रौद्योगिकी मन्त्री डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, विगत 12 वर्षमा नरेन्द्र मोदी सरकारले भारतको अवसर नवाचार अनि आत्मविश्वासदेखि प्रेरित आकांक्षी राष्ट्रमा परिवर्तन गरेको छ। उहाँले भन्नुभयो, भारतको अन्तरिक्ष अर्थव्यवस्था जो वर्तमानमा लगभग 9 अरब डलरको रहेको छ, जो आगामी 7 देखि 8 वर्षमा बढेर 45 अरब डलरसम्म पुग्ने सम्भावना रहेको छ। उहाँले बताउनुभयो, देशमा स्टार्टअपको संख्या 2014 लगभग 400 थियो, अहिले बढेर 2,30,000 भन्दा अधिक भएको छ, जसमा लगभग 25 लाख मानिसहरूलाई रोजगार प्राप्त भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय महिला फुटबल टिमलाई सेफ महिला च्याम्पियनसिप 2026 जितेकोमा बधाई दिनुभएको छ। सोसल मिडिया पोस्टमा उहाँले टिमले टुर्नामेन्टमा असल प्रदर्शन गरेको बताउनुभयो। श्री मोदीले यस जितद्वारा आउने समयमा युवाहरूलाई फुटबल खेल्न प्रेरणा प्राप्त हुने बताउनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले पनि भारतीय महिला फुटबल टिमलाई रेकर्ड 6 पटक सेफ च्याम्पियनसिप जितेकोमा बधाई दिनुभएको छ। रक्षा मन्त्रीले यस सफलताद्वारा देशभरिका युवा खेलाडीहरूलाई प्रेरणा प्राप्त हुने बताउनुहुँदै सबै खेलाडीहरूलाई निरन्तर सफलता अनि उज्जवल भविष्यको शुभकामना दिनुभएको छ। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले राज्य सरकारले वर्षाको समयलाई नजिकबाट निगरानी गरिरहेको र किसानहरूको हितको रक्षा गर्न सबै आवश्यक कदम चालिरहेको बताउनु भएको छ। नागपुरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले यस वर्ष सामान्य वर्षाको पूर्वानुमान गरिएको भए पनि एल निनोको प्रभावले मराठवाडा, पश्चिमी विदर्भ र उत्तर महाराष्ट्रका केही क्षेत्रहरूमा कम वर्षा हुन सक्ने बताउनुभयो। उहाँले भन्नुभयो, किसानहरूलाई समयमा नै सल्लाह दिँदैछ र बालीको क्षति कम गर्न प्रयास भइरहेको छ, जसले गर्दा पुनः रोपाईको आवश्यकता पर्दैन। महाराष्ट्रमा राजस्व गुप्त निदेशालय डिआरआईले मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय हवाई अड्डामा सुन तस्करीको एउटा ठूलो समूहको भण्डाफोर गरेको छ। अपरेसन गोल्डन नेक्सस अन्तर्गत डिआरआईले लगभग 5 करोड रुपियाँ मूल्यको 3 किलो 200 ग्राम विदेशी सुन जफत गरेको छ। यस मामिलामा 7 व्यक्तिहरूलाई पक्राउ गरेको छ, जसमा 3 ट्रान्जिट यात्री, हवाई अड्डाको 3 कर्मचारी अनि 1 रिसिभर सामेल छन्। अधिकारीहरू अनुसार तस्कर सुनलाई शरीरभित्र लुकाएर आइरहेको थियो, जबकि हवाई अड्डाको कर्मचारीहरूले अघिल्लो डेलिभरीको निम्ति हवाई अड्डादेखि बाहिर ल्याउनमा सहायता गरिरहेका थिए। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। दिल्ली सरकारले राजधानीमा सार्वजनिक यातायात नेटवर्क विस्तार गर्ने दिशामा महत्त्वपूर्ण कदम चाल्ने तयारी गरेको छ। भारत सरकारको प्रधानमन्त्री ई ड्राइभ योजना अन्तर्गत दिल्ली परिवहन निगम डिटिसीको फ्लिटमा 2,800 एयर कन्डिसन लो फ्लोर बसहरू समावेश गर्ने योजना बनाइएको छ।
2: इस अभियान में 1409 मीटर और 1412 मीटर वाली इलेक्ट्रिक बसें शामिल हैं। इस पहल से दिल्ली में सार्वजनिक यातायात तक पहुंच बेहतर होगी और लास्ट माइल कनेक्टिविटी को भी मजबूती मिलेगी। ये पहल दिल्ली सरकार के उस दृष्टिकोण का हिस्सा है जिसका लक्ष्य पूरे शहर में सार्वजनिक यातायात के लिए डीटीसी की बसों की संख्या बढ़ाना और जीरो एमिशन आधारित यातायात संसाधनों की हिस्सेदारी को भी बढ़ावा देना है। दिल्ली में लगभग 4300 300 इलेक्ट्रिक बसें चल रही हैं, जो इसे देश के सबसे बड़े इलेक्ट्रिक बस फ्लीट में से एक बनाती है। दिल्ली सरकार का लक्ष्य इस साल के अंत तक इस संख्या को बढ़ाकर लगभग 7,500 इलेक्ट्रिक बसों तक पहुंचाना है। दिल्ली सरकार के इस पहल से गाड़ियों से होने वाले प्रदूषण को कम करने, वायु की गुणवत्ता को बेहतर बनाने और लोगों को साफ, सुरक्षित और भरोसेमंद सार्वजनिक यातायात प्रणाली उपलब्ध कराने में महत्वपूर्ण मदद मिलेगी। नीतिका गुप्ता की रिपोर्ट के साथ प्रादेशिक समाचार के लिए प्रशांत कुमार।
1: उपभोक्ता मामिला विभागको ई जागृति मञ्चलाई राष्ट्रिय ई गभर्नेन्स पुरस्कार 2026 रजत पुरस्कार प्राप्त भएको छ। यो सम्मान तकनिक मार्फत सरकारी प्रक्रियाहरूमा सुधार अनि डिजिटल परिवर्तनको निम्ति प्रदान गरिएको हो। उपभोक्ता मामिला खाद्य अनि सार्वजनिक वितरण मन्त्रालयले बताएअनुसार ई जागृति उपभोक्ता शिकायतहरूलाई त्वरित समाधानमा महत्त्वपूर्ण भूमिका निभाइरहेको छ। यस वर्षको 1 जनवरीमा सुरु गरिएको यस एआई आधारित मञ्चमा अहिलेसम्म 2,29,000 भन्दा अधिक उपभोक्ता मामिलाहरूको पञ्जीकरण गरिएको छ, जबकि 2,07,000 भन्दा अधिक मामिलाहरूको समाधान गरिसकिएको छ। मौसम विभागले आगामी 2-3 दिनको अवधि देशका धेरै भागहरूमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। विभाग अनुसार दक्षिण पश्चिम मनसुन अघि बढिरहेको छ, जसकारण महाराष्ट्र, कर्नाटक, आन्ध्र प्रदेश, तेलङ्गाना, तमिलनाडू तथा पूर्वोत्तर राज्यहरूमा भारी वर्षा हुन सक्नेछ। यसको साथै भोलि तटीय कर्नाटक, केरलम, माहे, उपहिमालय, पश्चिम बंगाल अनि सिक्किममा पनि भारी वर्षा हुने सम्भावना रहेको छ। अर्कोतर्फ अण्डमान निकोबार द्वीप समूह, कुनकन, गोवा, लक्षद्वीप, तमिलनाडू अनि पूर्वोत्तर राज्यहरूमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ। यद्यपि दिल्ली, पंजाब, हरियाणा, चण्डीगढ, पश्चिमी राजस्थान अनि तटीय आन्ध्र प्रदेशमा गर्मीको प्रकोप जारी रहनेछ। भारतीय पहलवानहरूले आज मंगोलियामा भएको उलान वाटर ओपनमा आफ्नो प्रभावशाली दौड जारी राख्दै पुरुष फ्री स्टाइल वर्गमा 2 स्वर्ण र 2 काँस्य पदक जितेका छन्। दीपकले 61 किलोग्राम वर्गमा काजाकिस्तानका एसिल आइताकिनलाई 6-0 पराजित गर्दै स्वर्ण पदक जिते। दिनेशले 125 किलोग्राम फाइनलमा काजाकिस्तानका येडिगे कासिमबेकलाई 2-0 पराजित गर्दै स्वर्ण पदक जिते। यसैबीच मोहित कुमारले काजाकिस्तानका ओसिम झान दास्तानबेकले 17-6 जित दर्ता गर्दै 65 किलोग्राम वर्गमा काँस्य पदक जिते। 97 किलोग्राम वर्गमा विक्कीले मंगोलियाका गानखुया गनवाटरलाई 4-0 पराजित गर्दै काँस्य पदक जिते। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। भारत अनि इन्डोनेसिया संयुक्त आयोगको बैठक आज नयाँ दिल्लीमा सम्पन्न भएको छ। केन्द्रीय विज्ञान अनि प्रौद्योगिकी मन्त्री डाक्टर जितेन्द्र सिंहले विगत 12 वर्षमा नरेन्द्र मोदी सरकारले भारतको अवसर, नवाचार अनि आत्मविश्वासदेखि प्रेरित आकांक्षी राष्ट्रमा परिवर्तन गरेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय महिला फुटबल टिमलाई सेफ महिला च्याम्पियनसिप 2026 जितेकोमा बधाई दिनुभएको छ। मौसम विभागले आगामी 2-3 दिनको अवधि देशका धेरै भागहरूमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ अनि भारतीय पहलवानहरूले आज मंगोलियामा भएको उलान वाटर ओपनमा पुरुष फ्री स्टाइल वर्गमा 2 स्वर्ण र 2 काँस्य पदक जितेका छन्। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर बिहानको 7:05 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
3: समाचारपछि फेरि एकपल्ट स्वागत जनाउँछौँ श्रोताहरूलाई। एफएम 103.5 मेगाहर्जको तरङ्गमा आकाशवाणीको खरसाङ केन्द्रबाट श्रोताहरू अब सुन्नु नै छ हाम्रा युवा श्रोताहरूको निम्ति कार्यक्रम युवावाणी।

नमस्कार, 103.5 मेगाहर्जको तरङ्गमा म मौसम नेवारको न्यानो अभिवादन र अबलाई प्रस्तुत छ कार्यक्रम युवावाणी। र आजको युवावाणीको अङ्कमा हामी हजुरहरूलाई सुनाउन गइरहेका छौँ दार्जिलिङ जिल्लाको खरसाङ महकुमा अन्तर्गत पर्ने अम्बोटिया चिया बगानको युवा गायक लाक्पा छिरिङ तामाङको साङ्गीतिक यात्रामाथि एक वार्ता र साथमा सुनाउनेछौँ उहाँकै मिठा मिठा गीतहरू।

लाक्पा छिरिङ तामाङ अम्बोटिया चिया बगानका युवा गायकको सङ्घर्ष र साङ्गीतिक यात्रा। दार्जिलिङ पहाड आफ्नो प्राकृतिक सौन्दर्य, संस्कृति र साङ्गीतिक परम्पराका लागि विश्वभर परिचित छ। यहाँका पहाड, खोल्सा, चिया बगान र सरल जीवनशैलीले अनेकौँ कलाकार जन्माएको छ। यिनै कलाकारहरूमध्ये एक उदाउँदो नाम हुन् लाक्पा छिरिङ तामाङ। दार्जिलिङ जिल्लाको खरसाङ क्षेत्र अन्तर्गत पर्ने अम्बोटिया चिया बगानको जक्सिनधुरा निवासी पिता स्वर्गीय प्रदीप तामाङ अनि माता सुधा तामाङकी एक्लो सन्तान लाक्पा छिरिङ तामाङको जन्म गत 10 मई 1987 भएको थियो। उनी आज पहाडका युवा पुस्तामाझ लोकप्रिय गायकका रूपमा चिनिन्छ। उनको स्वरमा पहाडको मिठास, सङ्घर्षको कथा र समाजप्रतिको संवेदना झल्किन्छ। साधारण परिवारमा जन्मिएर पनि आफ्नो मेहनत, लगनशीलता र सङ्गीतप्रतिको अथाह प्रेमका कारण उनले समाजमा छुट्टै पहिचान बनाएका छन्। लाक्पा छिरिङ तामाङ दार्जिलिङको खरसाङ क्षेत्रमा अवस्थित अम्बोटिया चिया बगानका प्रतिभाशाली युवा गायक हुन्। उनको आप्पाको सङ्गीतप्रतिको मोह साथै मेमे मङ्गल वाइबाको साङ्गीतिक जीवनले उनलाई सानै उमेरदेखि नै सङ्गीतप्रति आकर्षित बनाएका थिए। अम्बोटिया चिया बगान सामान्य श्रमिकहरूको बसोबास रहेको क्षेत्र हो, जहाँ आर्थिक अवस्था अत्यन्त सहज हुँदैन। तर कठिन परिस्थितिका बावजुद पनि लाक्पाले आफ्नो सपना कहिले त्यागेनन्। उनी सानैदेखि गाउँघरमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा गीत गाउँथे। स्थानीय मानिसहरूले उनको स्वरको प्रशंसा गर्न थालेपछि उनको आत्मविश्वास झन बढ्दै गयो। लाक्पा छिरिङ शेर्पाको व्यक्तित्व सरल, मेहनती र समाजप्रेमी छ। उनी केवल गायक मात्र नभई पहाडको संस्कृति र पहिचानलाई जोगाइराख्न चाहने एक सचेत युवा पनि हुन्। उनका गीतहरूमा प्रेम, सङ्घर्ष, पहाडको जीवनशैली, समाजका यथार्थ र भक्तिभावको वर्णित हुने गर्दछ।

लाक्पा छिरिङ तामाङले आफ्नो प्राथमिक शिक्षा अम्बोटिया चिया बगानको ज्ञानदीप प्राइमेरी स्कुलबाट प्राप्त गरेका थिए भने माध्यमिक परीक्षासम्मको शिक्षा पुष्पारानी मेमोरियल उच्च विद्यालयबाट गरेका थिए। उनले माध्यमिक परीक्षा सकेपछि पोलिटेक्निक कलेज दार्जिलिङबाट इलेक्ट्रिक इन्जिनियरिङ गरेका थिए। उनले विद्यालय जीवनदेखि नै सांस्कृतिक कार्यक्रममा सक्रिय सहभागिता जनाउँथे। विद्यालयमा हुने गायन प्रतियोगिता, सांस्कृतिक उत्सव तथा सामाजिक कार्यक्रममा उनी सधैँ अगाडि देखिन्थे। पढाइसँगै उनले सङ्गीतलाई निरन्तरता दिँदै 2006 सालमा पोलिटेक्निक कलेजलाई गायन प्रतियोगितामा प्रतिनिधित्व गरेर सिक्किमको मणिपालसम्म पुगेका थिए। लाक्पाले औपचारिक रूपमा सङ्गीतको शिक्षा सुरुमा खरसाङको सङ्गीत गुरु गोविन्द सिंह घतानीबाट लिएका थिए भने पछिबाट दिल्लीको सैयद नजरुल इस्लामबाट सिकेका थिए। लाक्पा छिरिङ तामाङले नेपाली सङ्गीत क्षेत्रमा आफ्नो तर्फबाट महत्त्वपूर्ण योगदान पुर्याएका छन्। उनले स्थानीय भाषा शैली, संस्कृति र जीवनशैलीलाई गीत मार्फत प्रस्तुत गर्ने प्रयास गरेका छन्। उनको जम्मा 15 भन्दा बढी गीतहरू श्रोताहरूमाझ राखिसकेका छन्। उनका लोकप्रिय गीतहरूमा प्रेमका विषयवस्तुहरू, ईश्वरको भक्ति भजनहरू समावेश छन्। जस्तै निश्चल नयन, साई गङ्गोत्री, ताजमहल, सपनीमा देख्दा तिमीलाई, बैगुनी रहेछ आदि। यी गीतहरू सङ्गीतको आकर्षक पक्ष प्रस्तुत गर्ने उदाहरण हुन्। उनले आफ्नो गीतका माध्यमबाट आम मानिसको जीवन र सङ्घर्षलाई सजीव र प्रभावकारी तरिकाले चित्रित गरेका छन्। उनको पहिलो एल्बम वरदान 2017 प्रकाशित भएको थियो, जसमा उनको 2 गीतहरू बैगुनी रहेछ र सपनीमा देख्दा तिमीलाई समावेश छन्। उनी आफै गीतहरूमा सङ्गीत भरे तापनि उनले थुप्रै वरिष्ठ गीतका सङ्गीतकारहरूको शब्द सङ्गीतमा रहेका गीतहरू पनि श्रोताहरूमाझ राखिसकेका छन्। उनले आफ्नो शब्द सङ्गीत बाहेक पनि मङ्गलसिंह वाइबा, सुमन लामा, कर्म ग्याल्छेन बम्जन, डाक्टर किङ गुनु घरती, राजु सुन्दास, गोविन्द हुमागाई, अजनिश राई, निलम मोक्तान, सुरेन बार्मे, दिलकाश विद्याभूषण, प्रबल थापा लगायत अन्यहरूको गीतहरूमा स्वर दिइसकेका छन्। उनका गीतहरूले युवाहरूलाई प्रेरणा दिन्छन्। सङ्घर्षका बीच पनि सपना पूरा गर्न सकिन्छ भन्ने सन्देश उनले आफ्नै जीवनबाट दिएका छन्। स्थानीय कार्यक्रम, सामाजिक अभियान तथा सांस्कृतिक समारोहहरूमा सहभागी भएर उनले कला र समाजबीचको सम्बन्धलाई अझ बलियो बनाएका छन्। सामाजिक सञ्जालको प्रयोग गरेर उनले आफ्नो गीतलाई व्यापक दर्शकमाझ पुर्याएका छन्। उनले पहाडमा लुकेका प्रतिभालाई पनि अगाडि ल्याउनु पर्ने आवश्यकता बारम्बार व्यक्त गर्दै आएका छन्।

लाक्पा छिरिङ तामाङको जीवन सङ्घर्ष मेहनत र आशाले भरिएको छ। चिया बगान क्षेत्रमा जन्मिएर हुर्कनु आफैमा चुनौतीपूर्ण अवस्था हो। त्यहाँका धेरै परिवार आर्थिक कठिनाइमा बाँचिरहेका हुन्छन्। यस्तै परिस्थितिमा हुर्केका लाक्पाले जीवनका अनेक उतार चढाव भोगेका छन्। बाल्यकालमा उनले परिवारको दुःख नजिकबाट देखेका थिए। अभावका बीच पनि उनले आफ्नो सपना जोगाइराखे। उनी बिहान विद्यालय जान्थे भने बेलुकी सङ्गीतको अभ्यास गर्थे। कतिपय समय घरायसी काममा पनि सहयोग गर्नु पर्थ्यो, तर उनले सङ्गीत प्रतिको मोह कहिले कम हुन दिएनन्। उनको जीवनले देखाउँछ कि सफलता पाउनु ठूलो सहर वा धनी परिवार चाहिँदैन, चाहिन्छ त केवल दृढ इच्छा शक्ति र निरन्तर मेहनत। आज पनि उनी आफ्नो गाउँ समाज र संस्कृतिसँग गहिरो रूपमा जोडिएका छन्। प्रसिद्धि पाएपछि पनि उनले आफ्नो जरा बिर्सेका छैनन्। लाक्पा छिरिङ तामाङलाई उनको साङ्गीतिक योगदानका निम्ति दिल्ली मदर्स ग्रुप, भारतीय गोर्खा परिसंघ, डाक्टर किङ गुनुघर्ती फाउन्डेसन, दिल्ली साहित्य मञ्च, हेल्प फर किड्स आदि संघ संस्थाहरूले सम्मान गरेका छन्। उनले आफ्नो साङ्गीतिक यात्रालाई निरन्तरता दिँदै आगामी दिनमा धेरै कार्यहरू गर्नलाई योजनाहरू तयार पारेर सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता पनि जाहेर गरेका छन्।

र भर्खरै सुन्नु हुँदै थियो कार्यक्रम युवावाणी र आजको बसाइबाट प्रस्तुत योजना मोरा अनि सहयोगी म मौसम नेवारलाई दिनुहोस् बिदा हवस् त नमस्ते।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब सुनाउने छ लोकगीत। श्रोताहरूको निम्ति यो पहिलो लोकगीत लिएका छौँ शर्मिला पाखरिनको शर्मा।